विशेष उल्लेख नभएको र 2078 असो 14 गते तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले समिति गठन गर्ने निर्णयमा खाड़को प्रत्यक्ष संलग्नता नदेखिए पनि तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र प्रतिवादी केशव प्रसाद दुलाल बीच भएको भाइबर संवादमा दुलाललाई मन्त्रीसँग भेट गराउने मन्त्रीका लागि गिफ्ट तथा सामान ल्याउने बारे कुराकानी भएको देखिएको आदेशमा उल्लेख छ। कार्डले रकम लिएको प्रत्यक्ष प्रमाण नभिडिए पनि प्रतिवादी आङ टावा शेर्पाको बयानमा खाडका स्वकीय सचिव मार्फत केही रकम फिर्ता गरिएको उल्लेख भएको तथा अनुचित प्रभावमा परि समिति गठनको म्याद र कार्यदेश थप गर्ने निर्णयमा सहभागी भएको देखिएकाले उनलाई ठगी तथा संगठित अपराधमा मतियाएर ठहर गरिएको अदालतको निष्कर्ष छ। त्यस्तै अदालतले एमाले नेता रायमाझीलाई ठगी तथा संगठित अपराध कसुरमा दोषी ठहर गरेको छ। फैसला अनुसार मन्त्री परिषदको निर्णयमा उल्लेख नभएको छूट शरणार्थी सम्बन्धी विषयलाई समेट्दै समितिको म्याद थप तथा कार्यदेश विस्तार गर्ने प्रक्रिया अगाडि बढ़ाएको थियो। तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले 2079 जेठ 27 गते तत्कालीन गृह मन्त्री बालकृष्ण खाँडबाट उक्त प्रस्ताव स्वीकृत गरेको र त्यसअघि पाण्डे तथा केशव प्रसाद दुलाल बीच भएको भाइबर संवादबाट समिति गठन र म्याद थपमा प्रत्यक्ष प्रभाव परेको अदालतले ठहर गरेको छ। मार्ग नजिकै एउटा तेल ट्याङ्करमाथि अज्ञात वस्तु तथा क्षेपास्त्र प्रहार भएको छ। बेलायती जलसेना अन्तर्गतको समुद्री सुरक्षा निकाय युके म्यारिटाइम ट्रेड अपरेशन्स युके एमटीओले मंगलबार बिहान यस घटनाको पुष्टि गरेको हो। युके एमटीओका अनुसार दक्षिणतर्फ गइरहेको उक्त तेल ट्याङ्करको देब्रे भागमा अज्ञात वस्तुले प्रहार गरेपछि जहाजमा आग लागि भएको थियो। यद्यपि घटनामा जहाजमा सवार कोही पनि हताहत भएका छैनन्। समुद्रमा तेल चुहावट वा अन्य कुनै वातावरणीय क्षति भएको विवरण पनि प्राप्त नभएको युके एमटीओले जनाएको छ। घटनाबारे सम्बन्धित समुद्री सुरक्षा निकायहरूले थप अनुसन्धान गरिरहेका छन्। खेल समाचार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इजिप्ट विरूद्धको खेलमा उत्कृष्ट पूर्णागमन गर्दा अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको। अर्जेन्टिनाले इजिप्टलाई 3-2 पराजित गर्यो। खेलको पहिलो हाफमा 15 मिनटमा इजिप्टले अग्रता लिएको थियो। यासी र इब्राहिमले गोल गर्दै टोलीले अग्रता दिलाएका थिए। पहिलो हाफको 19 मिनटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो। लियोन मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो। दोस्रो हाफको 57 मिनटमा इजिप्टका मुस्ताफा जिकोले गोल गरेका थिए। भीआर परीक्षणबाट इजिप्टले त्यसअघि पाउल गरेको देखिएसँगै उक्त गोलले मान्य पाएन। त्यसपछि उनले 67 मिनटमा गोल गर्दै नतिजा 2-0 स्थितिमा ल्याए। खेलको 17 मिनटसम्म अर्जेन्टिना 2-0 पछि परेका थिए। 18 मिनटमा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे। 83 मिनटमा लियोन मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए। दोस्रो हाफको इन्जुरी समयमा 92 मिनटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याएको थियो। स्विजरल्याण्ड विश्वकपको क्वार्टर फाइनल चरणमा प्रवेश गरेको छ। कोलम्बियालाई पेनाल्टीमा 4-3 पराजित गर्दै स्विजरल्याण्डले क्वार्टर फाइनलको भिडन्त सुनिश्चित गरेको हो। निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटको समयमा दुवै टोलीले गोल गर्न नसक्दा गोल पेनाल्टीमा प्रवेश गरेको थियो। कोलम्बियाका डिभेन्स सान्चेज र कुको हर्नाडिस पेनाल्टीमा चुके। यस्तै स्विजरल्याण्डका मेनुअल आकान्जी चुक्दा नतिजा 4-3 हुन पुग्यो। स्विजरल्याण्डले क्वार्टर फाइनल अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा पढौं संसारका शीर्षकहरू पुनः एकपल्ट।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खाडो सिठार, राज्यसभाका सांसदहरूको अभिव्यक्ति र स्वतन्त्रतामाथि सर्कुलर मानव अधिकार र कानूनी राज्यको सम्भावना अनुसार गृह प्रशासनलाई अघि बढ़ाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्रीको भनाई, पार्टीभित्र एकता नभए वैकल्पिक शक्ति र संगठन निर्माण गर्ने कांग्रेसितर समूह बैठकको निष्कर्ष, तीन वर्ष यता डेंगी संक्रमण घट्दो मनसून नभने जोखिम अझै उच्च, गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा प्राध्यापक डाक्टर कसुमा कार, सदस्य सचिवमा मन कुमार र सदस्यमा शुक्ला गण्डकी किटुका देवी, ट्राफिक जरिवाना नतिर्ने 2,61,000 चालकले सवारी साधन खरिद बिक्री गर्न नपाउने, निजी क्षेत्रको कर्ज 11% पुर्याउने लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक, हर्मुज जलमार्गमा तेल ट्याङ्करमाथि आक्रमण, र इजिप्ट उत्कृष्ट पुनरागमन गर्दै डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना क्वार्टर फाइनलमा, र पेनाल्टीमा कोलम्बियालाई पराजित गर्दै स्विजरल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश।

0: हवस् हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छ। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ ए भाइ? कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनु

0: लेप्चा इम्पेक शुक्ला गण्डकी चार दुलेगौड़ा भीमसेन टोल प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 9846607645।
1: दुर्गा कपड़ा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेस को गेट नजिकै।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856607527 र 9864350031।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268
7: 9856607268।
3: प्रसन्न होमवर्क देखाउ त।
10: हस टीचर।
3: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
10: टीचर मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
0: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता। योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560607988।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।

0: 8 तारीक असार कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
1: काया कैरनका साथमा
0: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
0: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: आज वार्षिक उत्सव मनाउँदै गरेको बाँकेको कोहलपुर एफएम 101.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री राय माझी र खाँड सहित 15 जना दोषी ठहर, 7 जनालाई सफाय, फरार 8 जनाको हकमा पक्राउ पछि कानून बमोजिम हुने।
2: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
0: मानव वन्यजन्तु द्वन्द बढ्नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
3: यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, फिमेललाई पनि मारेछ, बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले गर्छ नि त।
2: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
0: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
5: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
5: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
4: फोन 01-5121-5121-00 97418-2096।
5: वेबसाइट www.nec.edu.np।
6: It's a goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
2: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरण। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। कसुर र भूमिका घटनाको आधारमा उनीहरू विरूद्ध कीर्ति ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले रायमाझी खाँड र पाण्डे सहित गिरोहका केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई गोविन्द चौधरी कांग्रेसका पूर्व सांसद आङ कावा शेर्पा हर्ज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी बिचौलिया हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। अदालतले यो प्रकरणलाई राज्य विरूद्धको कसुर भन्दै नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमा खगलल पुर्याएको टिप्पणी गरेको छ। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित सातजनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी टंक कुमार गुरूङ प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशिक बुढाथोकी विरूद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाई दिएको हो। यस्तै प्रतिवादी भए पनि फरार रहेकाको हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी भन्दै मुद्दालाई मुल्तवीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा छ। मुल्तवीमा राखिएका फरार आठ प्रतिवादीमा अशोक पोखरेल धीरेन्द्र राई दीपा हुमागाई निरज राई राजेश अर्याल मोहनराज राई विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणको यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन् हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
0: राष्ट्र बैंकले आउने आर्थिक वर्षको मौद्रिक नीतिलाई नियामकीय नीति र चालू आर्थिक वर्षको नीतिबाट अलग राखेर सार्वजनिक गरेको छ। विगतका मौद्रिक नीतिमा समीक्षाका साथै नियामकीय प्रावधान समेत समेटिने गरेकोमा यस पटक गवर्नर विश्वनाथ पौडेलले फरक अभ्यास शुरू गर्नुभएको छ। मौद्रिक नीतिप्रति बढ़दो अपेक्षाका बीच यसको भूमिका बुझाउनका लागि पनि सहयोगी हुने गरी मौद्रिक नीतिलाई स्पष्ट पारिएको राष्ट्र बैंकको भनाइ छ। बैंकले मौद्रिक नीतिलाई अलग बनाउनुपर्ने आवश्यकताका बीच गवर्नर पौडेलले जोखिम मोलेर नयाँ शैली अप्नाएको टिप्पणी विज्ञहरूले गरेका छन्। गवर्नर पौडेलले अर्थतन्त्र चलायमान बनाउनका लागि विभिन्न योजना ल्याउने भन्दा पनि मौद्रिक औचारहरूको व्यवस्थापनतर्फ बढ़ी जोड़ दिँदै मौद्रिक नीति ल्याउनु भएको हो। विगतका मौद्रिक नीतिले बजारमा आफैले चलायमान बनाउने शैलीले विभिन्न किसिमका नियामकीय योजना ल्याउने गरेकोमा यसपटकको मौद्रिक नीतिमा त्यस्तो विषय देखिएको छैन। गवर्नर पौडेलले आउने आर्थिक वर्षमा 6,52,30,00,00,00 रूपियाँले ऋण विस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सरकारले लिएको 7% आर्थिक वृद्धिले लक्ष्यलाई निजी क्षेत्रमा 11% कर्जा बढ़ाउँदै पूरा गर्ने पौडेलको उद्घोष छ। तर यो कर्जा विस्तारको लक्ष्य पूरा कसरी हुने भन्ने विषयमा मौद्रिक नीति मौन देखिएको छ। चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा विस्तार 12% गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब 6.5% मात्रै विस्तार भएको छ। विगतमा मौद्रिक नीति मार्फत विभिन्न सुविधा ल्याउने गरेको केन्द्रीय बैंकले यसपटक आफ्नो प्रथालाई तोड़ेको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा सबै कुरा नसमेटिँदा त्यसको प्रभावकारितामा असर पर्ने चिन्ता व्यक्त गर्नुभएको छ। युवाहरूको भावना अनुरूप मौद्रिक नीति ल्याउन नसकेको पनि उहाँको टिप्पणी छ। मुख्य नीतिगत व्यवस्थामा बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण व्यक्तिगत जमानीबाट असीमित दायित्व सृजना हुने अवस्था हटाइने चेक अनादरबाट कालो सूचीमा पर्ने अवस्था कम गर्ने रुग्ण उद्योग निष्क्रिय कर्जाको व्यवस्थापन गरिने संस्थाको सबलताका आधारमा शेयर धितो सीमा निर्धारण हुने सार्वजनिक सवारीमा प्रयोग हुने ठूला विद्युतीय सवारीको कर्जा सहजीकरण गरिने जारी गर्ने निर्देशिकालाई भाषागत रूपमा सरल बनाइने र व्यक्तिगत क्रेडिट स्कोरमा आधारित ऋण कारोबार अध्ययन गर्ने लगायतका छन्। आज सबै पत्र पत्रिकाले यो खबरलाई प्रमुखताका साथ छापेको छ।
2: संविधान संशोधनका लागि बहस तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा लोसपा जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरूङ लोसपाका लक्ष्मणलाल कर्ण जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उहाँहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई छ बुधे असहमति पत्र समेत बुझाउनु भएको छ। कार्यदलमा रहेका नेकपाका नेता देव गुरूङले बहस पत्र तयार गर्न गठन भएको कार्यदल संविधान संशोधनको मस्यौदा नै बनाउने शैलीमा प्रस्तुत भएपछि आफूहरूले असहमति राखेको बताउनुभयो। तर कार्यदलका संयोजक शाहले भने विपक्षी राजनैतिक दलका प्रतिनिधिहरूले गैर जिम्मेवार बन्दै कार्यदल छोटेको टिप्पणी गर्नुभएको छ। संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए चार दल कान्तिपुर दैनिकमा खबर छ। कायाकैरनमा मानव वन्यजन्तु द्वन्द बढ़नुमा कानूनी संरचनामा पनि मुख्य समस्या बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
13: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने, आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी, संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए 4 दल लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो केही वर्षदेखि मानव वन्यजन्तु द्वन्दका घटना निकै बढ़ेका छन्। बाँदरका कारण खेती लगाउनै नसकिने अवस्था आएको समस्या गाउँ बस्ती हुँदै सड़कदेखि संसदसम्म उठिरहेको छ। बाघ, चितुवा, हात्ती लगायतका जनावरको आक्रमणमा मानिसले ज्यान गुमाएको समस्या उस्तै सुनिन्छ। हात्ती, गैंडा, बँदेल जस्ता वन्यजन्तुले बाली, नाली, घर लगायतकामा क्षति पुर्याएको समाचार दैनिक आइरहन्छन्। अहिले बसाई चराईका कारण गाउँघर रित्तिँदैछ भने त्यहाँ रहेकाहरू पनि जंगली जनावरका कारण बस्नै नसक्ने अवस्था आएको गुनासो गर्छन्। खासमा यो समस्या किन बढ़्यो अनि व्यवस्थापनका लागि के गर्नुपर्छ त? थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतका साथमा।
4: नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 लागू भएपछि वन्यजन्तु मार्ने काममा कड़ा प्रतिबन्ध लाग्यो। त्यस अघिका केही दशकमा चोरी, सिकारी र तस्करीको बिगबिगी बढ़ेको थियो। वन्यजन्तुको अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेका कारण त्यति बेला कड़ा नियमहरू राखिए। तर अहिले अवस्था फेरिएको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
5: एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढ़ेको भनेर गुनासो आयो। बढ्न नि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँसितुवाहरू पनि संख्या बढ़िया छ। बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए तपाईँ हामीले नै अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिनला अरे बाँदरहरू।
4: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बन्नु अघि बाघको संख्या 100 भन्दा निकै तल झरेको अनुमान छ। तर 4 वर्ष अघि भएको गणना अनुसार 355 वटा पुगेको छ। त्यसबेला 100 को हाराहारीमा झरेको गैंडाको संख्या अहिले 750 भन्दा माथि छ। यकिन नभए पनि अत्यन्तै न्यून संख्यामा पुगेको भनिएको हात्ती अहिले 500 को हाराहारीमा पुगेको छ। किसानलाई दुःख दिइरहेको बाँदर, बँदेल लगायतको संख्या यकिन नभए पनि निकै बढ़ेको विज्ञहरू बताउँछन्। त्यसैले कानूनमा समय अनुकूल परिमार्जन आवश्यक रहेको छ।
5: अहिले इस्यु जुन आइरहेछ, सनसेट ल नै प्रयोग गर्ने हो कि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तुको हकमा चाहिँ जस्तै बाघको कुरा, बाघको द्वन्द कसरी गर्ने, बाघ कति नम्बरको कुरा नै हो कि, त्यसमा त्यसमा अन्त कुनै पिर मान्नै पर्दैन। यदि बढी छ भने ठोक्ने हो, ठोक्ने भनेको चाहिँ कसरी व्यवस्थापन गर्ने हो, त्यसलाई टुरिज्ममा जोड्ने हो कि कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ, त्यो सिचुएसन अनुसार गर्ने हो कि। बाँदर कुरा आएछ, बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो।
4: अहिले बाँदरका लागि जंगलमा फलफूल रोप्ने जस्ता कुरा भइरहे पनि संख्या अधिक भएपछि त्यस्ता उपायहरूले काम नगर्ने थापा बताउनुहुन्छ।
5: मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफूल लगाऊ भन्छ। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गए, मेरो गाउँको भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ। भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसेलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नै इन्ट्रेस्ट के हुन्छ, सजिलो खानेकुरा खाने हो नि।
4: अहिले वन्यजन्तु व्यवस्थापनको अधिकार संघीय सरकारमा निहित छ, तर त्यो व्यवस्थापन समुदाय मार्फत हुनुपर्ने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
5: बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो, बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले गर्छ नि त। हाम्रो दुई त फाइदा हुन्छ, तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर बच्चा नपाउने बनाउने कुरा नि थियो भने त्यस्तो नै हुन्छ भने सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मोनिटर पो गर्ने हो त हामीले त, अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भन्ने।
4: अहिले सबैभन्दा नजिकको सरकार पालिका हो, उसले त्यो ठाउँको अवस्था राम्रोसँग बुझ्छ, त्यसैले नियमनको स्पष्ट व्यवस्था सहित पालिका सरकारलाई अधिकार दिने र पालिकाले समुदाय मार्फत व्यवस्थापनको काम गर्नुपर्ने थापाको सुझाव छ।
5: स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन, ऊ चाहिँ मोनिटर गर्ने त्यहाँको समाजहरूलाई लगाउने कि स्थानीय सरकार चाहिँ अधिकार लियो अनि मुख्य समस्या के हो योजना बनाउनुहोस्, कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ, कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने।
2: मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। मानव वन्यजन्तु द्वन्दको खबर यो सामग्री पछाडि अब सुकुम्बासीको विषय। काठमाडौँ किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम अर्थात होल्डिङ सेन्टरमा बस्दै आएका सुभाष देव पासवानको 7 जनाको परिवार छ। खोला किनारको बस्तीबाट हटाएको सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि हट्न दवाब दिइरहेको छ। पासवान केही दिन कोठा खोज्न काठमाडौँका गल्ली गल्लीमा भौतारिरहनु भएको छ तर भेट्नु भएको छैन। ठूलो परिवार त्यसमा पनि सुकुम्बासी बस्तीबाट आएको भन्ने थाहा पाएपछि घरधनीले कोठा नदिएको उहाँको गुनासो छ। आम सुकुम्बासी अरूको पनि गुनासो उस्तै रहेको छ। आश्रममा सुख दुःख जीवन चलिरहेको छ तर अहिले सरकारले छाड्न दवाब दिइरहेको छ। सरकारले अहिले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई त्यही बसिरहेको अवस्थामा मासिक बसोबास व्यवस्थापन खर्च नदिने भएको छ। 25,000 लिएर होल्डिङ सेन्टर छाड्नेलाई मात्रै यस्तो भत्ता दिने जनाएको 3 महिनासम्म 5 जनासम्मको परिवारलाई प्रति महिना 15,000 र त्यसभन्दा धेरै भए प्रति सदस्य थप 2,000का दरले बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने सरकारको घोषणा छ। 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार, बाहिर कोठा नपाएर सुकुम्बासी हैरान शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो?
6: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडिपट्टि।
7: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोङगुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841161678 9825527763।
9: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त, हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा, सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: महाशाखाको तथ्याङ्क अनुसार सन् 2023 52,790, सन् 2024 41,865 र सन् 2025 8,925 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क हेर्दा पछिल्लो वर्ष अर्थात अघिल्लो वर्षमा करिब 5 गुणाले घटेको देखिन्छ। इपिडेमियोलोजी कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दहालका अनुसार स्थानीय निकाय खोज पड़ताल र नष्ट कार्यक्रम रोगबाट बस्ने उपायका बारेमा सबै निकायले रचनात्मक भूमिका निर्वाह गरेको परिणाम स्वरूप संक्रमण दरमा कमी आएको हो। कोविड पछिका वर्षहरूमा उच्च संक्रमण दर रहेको डेंगी आम मानिसमा वृद्धि भएको सचेतना, निरन्तर सफाई अभियान, बच्ने उपायका बारेमा गरेको प्रयासको परिणाम रहेको वहाँले बताउनुभयो। संक्रमण दर घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको वहाँले बताउनुभयो। यसैबीच असारदेखि भदौसम्म प्रकोपजन्य रोगको मौसम भएकाले व्यक्ति, समुदाय, स्वास्थ्य संस्थादेखि संचार माध्यमबीच सहकार्य आवश्यक रहेको महाशाखा प्रकोप व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेलले अपील गर्नुभयो। प्रकोप न्यूनीकरण र व्यवस्थापनका लागि सरकारले यो वर्ष सबै खालको तयारी पूरा गरेको भए पनि यो वर्षको संयन्त्र केही फरक रहेको वहाँले जानकारी दिनुभयो। डेंगी संक्रमण दर घटे पनि जोखिम कायमै शीर्षकको खबर नागरिकमा छ।
2: अब विदेशका खबर। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्त सहितको कानूनी हड़ताल गर्न अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले सन् 2004 श्रम कानून नम्बर 14 संशोधन गरी सन् 2026 कानून नम्बर 1 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था गरेको हो। अब कतारमा 100 जना वा त्यसभन्दा बढ़ी श्रमिक कार्यरत कम्पनीमा अनिवार्य रूपमा रोजगारदाता श्रमिकको प्रतिनिधि रहेको संयुक्त समिति गठन गर्नुपर्ने, कर्मचारी ट्रेड युनियन जस्तै श्रमिकको हकहितमा पहल गर्ने संगठन भएको छ। त्यसै गरी श्रमिकलाई तलब दिने नियम उल्लंघन गरेमा रोजगारदाता कम्पनीको श्रम मन्त्रालयबाट पाउने सेवाहरू निलम्बन हुनेछन्। श्रम विवाद समाधान समितिलाई औपचारिक रूपमा अनलाइनबाट समेत सुनवाई गर्न पाइनेछ। श्रमिक भर्तीसँग सम्बन्धित कुनै त्रुटि गरेमा कम्पनीलाई 3,000 25,000 कतारी रियालसम्म जरिमाना हुनेछ। रोजगारदाताले श्रम करारसँग सम्बन्धित कानूनी दायित्व उल्लंघन गरेको र आपसी सहमति वा मेलमिलाप र मध्यस्थता प्रक्रियाबाट विवाद समाधान हुन नसकेको अवस्थामा श्रमिकले हड़ताल गर्न पाइने भएको हो। हड़ताल अवधिको तलब भने पाइने छैन। विदेशकै अर्को खबरमा स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरूद्वारा संचालित व्यावसायिक जहाजहरूलाई चित्र आक्रमण गरेको त्यसको बदलामा आक्रमण शुरू गरेको बताएको बीबीसीको खबरमा उल्लेख छ।
3: अब खेल सम्बन्धी खबर। स्विजरल्याण्ड र अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। क्यानाडाको बीसी प्ले स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाकार, जेकी आमदोनी, सेड्रिक इटेन र रुबेन बर्गास्कले पेनाल्टीमा गोल गरे। सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै खेल सम्बन्धी अर्को खबर, फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जित निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 अवस्थामा पुर्याए। खेलको इन्जुरी समयको तेस्रो मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरे पछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। यसैगरी अर्जेन्टिनाको निर्णायक गोल हुनु अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी पनि इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरी बारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। विश्वकपमा क्वार्टर फाइनल समीकरण पनि पूरा भएको छ। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। सिंगौरी खेल्ने गोरुको सिंह भाँचिन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 दोषी ठहर, 7 सफाई, फरार 8 हकमा पक्राउपछि कानून बमोजिम हुने।
2: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
3: मानव वन्यजन्तु द्वन्द बढ़नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
2: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
3: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन रासोपाले विधानमा गरेको व्यवस्था, सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेतालाई फिर्ता बोलाउने, अनि चितवन महाधिवेशनमा सभापति रवि लामिछानेले गरेको भाषणसँग सम्बन्धित छ। चितवनमा सभापति रविले बल आफ्नो खुट्टामा आए पनि बालनकै कोटमा पास गर्ने बताउनु भएको थियो। अहिले संसदीय दलको नेता प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ। यहाँ टेबलमा प्रमो लेखिएको नेम प्लेट छ। त्यहाँ रहेका एकजनाले विधानमा भएको व्यवस्था पढ्दै अनि देखाउँदै भन्दैछन्, भनेको मानेन भने बल पास गर्दिन भन्न खोजे जस्तो पो छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 96.6 शुक्ला गण्डकी एफएम 97.6
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: होइन हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
9: प्रोपाइटर लक्ष्मी राज वागले, फोन नम्बर 0665 75 9 6, मोबाइल नम्बर 98 4 60 61 268
8: 98 5 60 60 268।
1: हाम्रो मोबाइल पसल दुलेगौंडामा
11: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
6: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 5 60 56 9 96।
12: हाम्रो मोबाइल पसल धुलेगौडामा
11: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
13: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: 12 अल्मुनियम, अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
17: पुराना गरगहनासँग नयाँ साथ फेर,
18: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562692099।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171996902।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463283811।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
23: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
25: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
23: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: शुक्ला गण्डकी एफएम 97.6।
27: टेकनारायण पाण्डेहरू, इन्द्रजित राईहरू, टेकनाथ रिजालहरू सबैले दोषी ठहर गरे नि त, भिआइपीहरू होइन।
28: तर एउटा कुरो के हो भनेदेखि, सँगसँगै तपाईँले चर्चा पनि सुन्नु भएको होला, यसभन्दा अगाडि रामबहादुर थापा बादलदेखि लिएर अख्तियार प्रमुख प्रेम राईदेखि लिएर सबैलाई चाहिँ नै दुःख दिने चाहिँ र बदनाम गर्ने, दुष्प्रचार गर्ने धेरै चाहिँ प्रपञ्चहरू गरिएको थियो। त्यति मात्रै होइन, पटक पटक चाहिँ नै रामबहादुर थापाको सुपुत्रको कुरा गरौं, टो बहादुरकै छोराको कुरा गरौं, अनेक अनेक केसहरूमा प्रत्येक ठाउँमा चाहिँ तपाईँको उहाँहरूलाई जोड्ने, प्रत्येक ठाउँमा चाहिँ नै उनीहरू चाहिँ बलात्कारी हुन्, भ्रष्टाचारी हुन् भन्ने जे सुकै घटना, निर्मला पन्तको घटनामासम्म पनि कतिपय मीडियाहरू लेखिरहेको थिए, तपाईँले सुनिहाल्नु।
27: तत्कालीन गृहमन्त्रीको छोराको चाहिँ प्रत्यक्ष सम्बन्ध छ भनेर अहिले पनि लेखिरहेछन् नि धेरैले।
28: भनेपछि मान्छेहरूलाई कसरी प्रताडित गरिँदो रहेछ हेर्नुहोस् त, भुटानी शरणार्थी प्रकरणमा चाहिँ केपीएलीको सचिवालयदेखि लिएर अख्तियार प्रमुखदेखि लिएर तपाईँको टोपबहादुर रायमाझीको छोरा या चाहिँ रामबहादुर थापा स्वयं बादल त्यतिखेरका सचिवहरू, त्यतिखेरका चाहिँ सबै कर्मचारीहरू परिसकेपछि बादलको पनि नाम जोड्ने, उहाँको छोरालाई पनि प्रताडित गर्ने धेरै प्रयासहरू त भए नि।
27: बादलको छोराको निर्मला प्रकरणमा कुनै पनि हात छैन विशाल भट्टराईजी?
28: कहाँबाट त्यो यस्तो अकल्पनीय कुरा, यो तपाईँ हामीलाई छ भने जस्तै हो, हामीलाई पनि भनिदिए त भइगयो नि, लेखे त भइगयो, बोले भइगयो, जे गर्दा पनि भइहाल्छ देशमा होइन, मान्छेलाई बदनाम गर्दा भइगयो, अनि साक्षर लेखिदिए भइहाल्यो, लेखिदिएपछि पत्याइदिने उस्तै एउटा जमात छँदैछ होइन। अब यस किसिमले मान्छेलाई चाहिँ तपाईँको हुँदै नभएका कतिपय घटनाहरूमा जोड्ने, बदनाम गर्ने प्रयासहरू त बारम्बार भइरहेकै छन्। तर एउटा कुरो के हो भने, यति भन्दा भन्दै पनि तपाईँलाई एउटा कुरा म के भन्छु भने, नेकपा एमालेको एउटा चाहिँ जिम्मेवार कार्यकर्ताको हैसियतले यदि कोही पनि हाम्रा मान्छेहरू, नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक, जो कोही मान्छेहरू सत्ताको आडमा वा चाहिँ वैयक्तिक इन्ट्रेस्टमा वा वैयक्तिक लोभ लालचमा फसेर कुनै पनि बदमाशीका घटनामा संलग्न छन् भने हामी त्यसको कुनै पनि चाहिँ बचाउ गर्दैनौ, गरे हुन्छ। तर एउटा कुरो के हो त भन्दाखेरि, केपी शर्मा ओलीलाई कार्की आएको कथित प्रतिवेदनका भरमा थुन्ने, पछि अदालतले त्यसलाई इन्कार गर्यो, छोडिदियो। विष्णु पौडेललाई अहिले चाहिँ अब एउटा खै उहाँको आदेशमा कसको केस चेयर कसकोमा हस्तान्तरण गरेको भन्ने नाम,
27: विष्णु पौडेललाई त तपाईँ पनि भेटेर आउनु भयो नि त होइन हिरासतमा, विष्णु पौडेलजीको अवस्था के छ अहिले, उहाँमाथि पनि गम्भीर आरोपहरू छन् नि त।
28: होइन, म आफै पनि भेटेर

0: नगर प्रहरी लगाएर पहिला मेयर हुँदाखेरि मान्छे कुटेको चाहिँ तपाईँ हामीले झल्झली सम्झेका छौं। स्टन्टबाजी गर्ने, हल्ला खल्ला गर्ने, गृहमन्त्रीको ताल देखिहाल्नुभयो होला, चाहिँ गाउँ गाउँमा गएर चाहिँ तपाईँको चाहिँ मान्छेहरूलाई केटाकेटी जस्तो चाहिँ घुमिरहेका छन्। यस्तो किसिमको कुन त्यस्तो चिज
1: दुईवटा मोबाइल कब्जामा लिनु भएको छ गृहमन्त्रीजीले, होइन
0: उहाँ आफै चाहिँ मोबाइल कब्जा लिइन्नु त प्रहरीको के काम हो? गृहमन्त्री आफै लौरो लिएर मान्छे कुट्दै हिँड्ने, मोबाइल खोज्दै हिँड्ने?
1: पूर्वाधार मन्त्रीले भन्नुभएको छ अब राम्रोसँग काम गरेनौ भने स्थानीय तहका मात्र होइन प्रदेशका मन्त्रीलाई पनि खुन्छौ भन्नुभएको छ हिजो।
0: म सबै खुट्टा खुट्टा बाँचिदिन्छौ, मान्छे थुन्छौ, यस्तो किसिमको
1: भट्टराईजी राम्रो काम भएन भने होइन नेता कार्यकर्ताहरू पुरानाका खुट्टा भाँच्नेदेखि लिएर थुन्ने काम गर्दैछ सरकारले।
0: ठिक छ, यदि चाहिँ उहाँहरूसँग त्यो आँट छ, हिम्मत छ भने मैले अघि भनिहालेको छु, गरे भो, खोजबिन गरे भो, छानबिन गरे भो, अध्ययन गरे भो, कारवाही गरे भो, केही भन्नु छैन। तर व्यक्तिगत प्रतिशोधका आधारमा कसैसँग रिस उठेको छ भन्ने आधारमा चाहिँ कुनै तथ्य प्रमाण आधारहरू बेगर चाहिँ उहाँहरू जबरजस्ती किसिमले चाहिँ गर्नुहुन्छ भने अहिले रापताप होला चुनाव जितेको, अलि दिनलाई चाहिँ रापतापले काम गर्ला तर सधैँभरि काम गर्दैन भन्ने कुरा हेक्का रास्ता हुन्छ। संसारका कुनै पनि तानासाहरू यस किसिमले चाहिँ पेल्नेहरू टिकेको कुनै रेकर्ड छैन, त्यस कारणले गर्दाखेरि यस्ता तानासाहीहरू ढाल्ने कुरामा पनि जनता त्यतिकै तात्नेवाला छन्। यो कुरो चाहिँ यिनीहरूले हेर्दा राखुन्। त्यस कारणले गर्दाखेरि चाहिँ म तपाईँको रेडियो मार्फत के कुरा जानकारी गराउन चाहन्छु भने उहाँहरूले आफूले पेश गरेको सम्पत्ति विवरण त्यसको कुनै ट्याक्स तिरेको हुनु नपर्ने, कुनै पान नम्बर चाहिएन, कुनै उहाँहरूको स्रोत चाहिएन, जति पेश गरे पनि भयो, जति छ भने पनि भयो। अस्ति गिटी कुटेर आउनेहरूका पनि तोलाका तोला सुन, त्यसपछि चाहिँ अस्ति भर्खर बाबुले चाहिँ खेती किसानी गरेर पढाएको भन्नेहरूका पनि अरबौंका चाहिँ सम्पत्ति त्यो स्वाभाविक मानिने, अनि अर्कालाई चाहिँ शंका लाग्यो भनेर लगेर थुन्ने, यस किसिमको चाहिँ अपराधजन्य जुन क्रियाकलाप गर्दैछन् त्यसको चाहिँ पछि पाप धुरीबाट कराउँछ भन्छन्। हेर्दै जानु होला त्यो पछि चाहिँ कसै कुन रूपमा प्रकट हुन्छ, त्यो आफै यिनीहरूले भोग्छन्।
1: सरकारले चाहिँ भ्रष्टाचार विरूद्ध निर्मम भएर काम गरिरहेछ होइन, यसमा चाहिँ तपाईँ सन्तुष्ट हुनुहुन्छ?
0: कुनै मामलामा पनि उहाँहरूले भ्रष्टाचार केही कुरोको छानबिन गर्दा पनि तपाईँको राम्रोसँगले तहकिकात गरेर राम्रोसँगले चाहिँ त्यसका प्रमाणहरू खोजेर तथ्यहरू खोजेर अभियोजन गरेर त्यसपछि चाहिँ अदालतमा लगेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि मान्छे पक्रिँदा हो नि त। तर कसैसँग रिस उठो अथवा चाहिँ कसै कहाँ खेल्नु पर्यो, अलिकति चाहिँ त्यसलाई चाहिँ दुःख दिनु पर्यो, कसैलाई डिप्रेस गर्नु पर्यो वा उहाँहरूलाई जेमरलाइज गर्नु पर्यो भने च्याप पहिला समात्ने अनि आधारहरू खोज्दै हिँड्ने कुरा चाहिँ सुहाउँछ सरकारले, राज्यले त्यति निर्मम हुन सुहाउँछ कोही नागरिकहरूप्रति? रिसुटो होला उहाँहरूलाई, हल्ला आयो होला बजारमा, फलानाले खायो त्यसले सको भन्ने बजार हल्लाका भरमा सरकार चल्न मिल्छ। तथ्य प्रमाण आधारहरू खोज्नु पर्दैन, सरकारका यत्रा निकायहरू छैनन्। अहिले तपाईँले देखिरहनु भएको छ उहाँहरूका सरकारी हरकतहरू क्रियाकलापहरू कसरी अघि बढाएका छन्। सरकारमा बसेका मान्छेहरू यति चाहिँ नालायक हुन मिल्छ, यति हल्का हुन मिल्छ? कमसे कम पनि त केही न केही तथ्य प्रमाणहरू आधारहरू खोज्दाखेरि कुन निकायले छेकेको छ? राष्ट्रिय अनुसन्धान विभाग उहाँहरूसँग छ, नेपाल प्रहरी लगाउँदा भयो, अख्तियार छ, अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर 5 घण्टा चाहिँ निर्देशन दिने, हप्काउने, मनपरी गाली गर्ने, अश्लील शब्द बोल्ने, त्यसपछि चाहिँ तपाईँको म उस्तै पर्दा प्रधानमन्त्रीले 5 वर्ष पनि गरिदिन्छु भनेर गफ लाउने, ए बाबा एक यो जनमत सधैँका लागि ल्याएको हो भन्ने उहाँहरूले छान्नु भएको छ। हिटलर त ढल्या छन्, एकपल्ट आएको भोट चाहिँ यो जिन्दगीभरिका लागि आएको भोट हो, यस्तो भोट त अरूले पनि ल्याएका थिए नि। त्यसकारण यस किसिमको दम्भ देखाउनु प्रधानमन्त्रीका लागि सरकारका लागि कुनै पनि हिसाबले त्यो न्यायचित पनि हुन सक्दैन, त्यो जायज हुन सक्दैन र कसैले पनि त्यसलाई जायज छाड्याउन सक्दैन।
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। विशाल भट्टराईजी नमस्कार।
0: धन्यवाद।
1: नेकपा एमालेका नेता विशाल भट्टराईले श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण
3: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइड भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143377 र 98564343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
5: जहाँसम्म तपाईँले भन्नुभयो
1: नम्बर
5: भन्ने कुरो अहिले नम्बर दिने बेला पनि भएको छैन।
1: 100 कति? 80
5: हजुर,
1: 100
5: होइन, अहिले नम्बरै दिने पनि बेला भएको छैन। मैले भनिहालेँ, अहिले धेरै कुराहरूको अहिले त्यसको मूल्याङ्कनै गर्न सक्ने अवस्था छैन। जहाँसम्म तपाईँले भ्रष्टाचार सम्बन्धीको कुरा गर्नु हो, भ्रष्टाचार निवारण गर्नुपर्ने कुरामा कसैको द्विमत छैन। यसमा हाम्रो सबैको साथ र सहयोग र सहकार्य हुन्छ। यो देशमा सबैभन्दा ठूलो भ्रष्टाचार नै एउटा जड हो, तर त्यो विधि र कानून सम्मत तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले त्यसलाई विधि प्रक्रिया कानून कै आधारमा ती कुराहरूलाई निरूपण गर्नुपर्छ। किनभने
1: भुटानी शरणार्थी प्रकरणमा पनि त तपाईँकै पार्टीका शीर्ष नेताहरू पूर्व गृहमन्त्री बालकृष्ण खाँडहरू त दोषी करार हुनुभयो नि त, होइन?
5: होइन, एउटा कुरो के हो भन्दाखेरि जसले गल्ती गर्छ कानूनको हिसाबमा त्यो दोषी पनि हुन्छ, उसलाई दण्ड पनि हुन्छ, जोसुकै मान्छे भए पनि। त्योसँग हाम्रो कुनै कुरा छैन। हामीले के भनेका छौँ कंग्रेसले भने विधिसम्मत तरिकाले यो काम अगाडि बढाउनुहोस्। जो पनि पढ्न सक्छ, जसले गलत गर्छ त्यो त पढ्छ, त्यसरी यसलाई विधि प्रक्रिया र कानून बमोजिम नै बढाउनुहोस्। पूर्वाग्रहको हिसाबमा कसैलाई कुनै हिसाबमा दुःख दिने काम मात्र नगरौ, किनभने नेपालको संविधानमा यो कुरा व्यवस्था छ कि कानूनी प्रोसेस छ, यसका अङ्ग प्रत्यङ्गहरू छन्, तिनीहरूले स्वच्छ तरिकाले काम गर्ने वातावरण पनि पाउनुपर्छ। अब भ्रष्टाचारलाई उन्मूलन गर्ने कुराहरूमा केही द्विमत छैन, यो विधिसम्मत तरिकाले अगाडि बढाउनु पर्छ।
1: होइन, अब अहिलेको अवस्थामा सरकार चाहिँ को बाटो त्यसको ट्र्याक होइन, शासकीय सुधारका 100 बुदाहरूमा नजिकबाट हेर्दाखेरि सही बाटो समाइरहेको छ सरकार?
5: मलाई के लाग्छ भन्दाखेरि अब सामाजिक सञ्जालमा त धेरै कुरा आएका छन् शासकीय सुधारदेखि सबै कुराहरू, त्यसको प्रत्यक्ष प्रभाव जनताले कस्तो अनुभूति गरेका छन् भन्ने कुराहरू वस्तुगत रूपमा जनताको अनुभवलाई कस्तो किसिमको अनुभव प्राप्त गरेका छन् त्यो कुरा नै अन्तिम हुन्छ जस्तो मलाई लाग्छ। तर एउटा कुरो विडम्बना भन्नै के पर्छ भन्दा मैले एउटा सचेत नागरिक र एउटा जनप्रतिनिधिको हिसाबले कर्मचारीमा जुन सन्तासको वातावरण पैदा गरेका छ त्यो राम्रो होइन, किनभने निजामती कर्मचारीदेखि लिएर जो यो षड्यन्त्र छ राज्यको त्यो स्थायी सरकार हो, त्यो एउटा सिस्टममा चल्छ, कानुनमा चल्छ, प्रक्रियामा चल्छ। त्यसैले त्यो कुरालाई त्यही ढङ्गले त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ। डर धम्की सन्तराष्ट्रिय होइन। त्यसो भएका कारणले के हो भन्दा, जब सिस्टमले काम गर्छ, सिस्टमलाई प्रधान हामीले दिन्छौ भनेपछि नै त्यो मेसिनरी पनि त्यही ढङ्गले चल्छ र जसले सही रिजल्ट दिन सक्छ। र तपाईँ शक्तिको भरमा कति दिनका लागि

0: गर्नेलाई प्रोत्साहन गर्नु पर्यो, गलत गर्नेलाई कानूनी रूपमा दण्ड दिनुपर्छ र सर्भिस डेलिभरी सबभन्दा हाम्रो यहाँको समस्या हो। सम्मानजनक रूपमा ले पिपुलले राज्यका हरेक अङ्गबाट चाहिने सर्भिस सम्मानजनक रूपमा पाउनुपर्छ, त्यो अनुभूति दिलाउने कुरामा सरकारले जानुपर्छ, सन्तासको भरमा हुँदैन।
1: अब सरकार चाहिँ जुनसुकै हालतमा पनि जुनसुकै उपाय अपनाएर पनि फास्ट ट्र्याकबाट भ्रष्टाचारीहरूलाई कानूनी कडकडामा उभ्याउने, गलत गर्नेहरूलाई चाहिँ सजाय दिने, थुनेर हुन्छ कि खुट्टा भाँचेर हुन्छ कि होइन, मन्त्रीहरूलाई थुनेर हुन्छ कि, हरेक कुराले चाहिँ सरकार चाहिँ एग्रेसिभ भएर अगाडि बढ्दैछ नि त अहिले होइन खड्काजी।
0: अब हामी कुन पदमा छौं, हाम्रो जिम्मेवारी के हो र हाम्रो दायित्व के हो भन्ने कुरा सबैले तहगत रूपमा पाएको जिम्मेवारीबाट बुझ्नु जरूरी छ र हाम्रा भाषा शैली शब्द चाहिँ कस्तो हुनुपर्छ त्यो पनि हामीले ख्याल गरेर बोल्ने विषय हो। लहरको भरमा जताभावी जुनसुकै शब्द पनि बोल्ने कुरा आउँदैन। खुट्टा भाँच्ने शब्द भनेको खेदजनक हो र कसैले गलत गर्छ भने त्यसलाई कानूनी कार्यवाही गर्ने, कानूनी कटघरामा ल्याउने कुरा हो। यो भ्रष्टाचार निवारणका कुराहरूमा एउटा कुरो के छ भन्दाखेरि हिजोदेखि नै यो कुराहरूको शुरूआत भएको छ नि, किनभने अख्तियार जस्तो संस्थालाई अधिकार सम्पन्न बनाएको छ र जसले गल्ती गरे पनि त्यसलाई कानूनी कटघरामा कार्यवाही भएका छन्, त्यो त हिजोदेखि चलिआएको कुरा हो। यसलाई बढी हल्ला गर्नुभन्दा परिणामले देखाउने कुरा हो चेमजी। मैले यस्तो गरे उस्तो गरे यसलाई यस्तो गरे भन्ने होइन, मैले फाइल खोले त्यो होइन, फाइल भनेको कानूनले खोल्ने हो, प्रक्रियाले खोल्ने हो, व्यक्तिले फाइल खोल्ने भन्ने कुराहरू त्यो आडम्बर हो के। किनभने सरकारले राम्रो काम गर्यो भने त्यो श्रेय त सरकारलाई जाने हो नि, मैले फाइल खोले मैले यस्तो गरे भन्नुपर्छ र पर्दैन। राम्रो रिजल्ट दियो भने त जनताले त सरकारलाई नै त्यो श्रेय दिन्छ। त्यसैले मलाई के लाग्छ भन्दा अहिलेको सरकार कता कता यो अलिकति निरुपुस्तातिर गएको जस्तो हामीलाई आभास भएको छ, सेपरेसन अफ पावर चेक एण्ड ब्यालेन्सको सिद्धान्तलाई इग्नोर गरेको जस्तो देखिन्छ। संवैधानिक अङ्गहरूलाई पनि एउटा मनोवैज्ञानिक प्रभाव पार्ने, सन्त्रास पैदा गर्ने, यस्ता कुराले के हुन्छ भन्दाखेरि संविधानको मूल मर्मलाई यसले सघाउ पुर्याउँदैन। त्यसो भएका नाताले कुनै पनि काम गर त्यो काम संविधान सम्मत, कानून सम्मत र प्रक्रियासँग तरिकाले गर, त्यो कुरामा नेपाली काँग्रेसको साथ रहेछ। किन भन्दा त्यही कुरा गर्नका लागि यी पार्टी आएका हुन्, दल आएका हुन्। त्यसैले सबैलाई सम्मानपूर्वक व्यवस्थापन गरौं, कानूनी राज्यको अपधारणालाई यसलाई स्थापित गरौं, सुशासन स्थापित गरौं र एउटा सिस्टम प्रधान हो भन्ने किसिमलाई अगाडि बढाऊ र सरकारमा जुनसुकै पार्टीको मान्छे बस्दा पनि त्यो हाम्रो अभिभावक हो भन्ने खालले हरेक मान्छेहरूले त्यसलाई महसुस गर्ने किसिमले हाम्रा व्यवहार हाम्रा कार्यशैली हुनुपर्छ। अब यो सत्ताको महत्मा पावरले मैले जे पनि बोल्नुपर्ने सबै कुछ म हुँ, संविधानमै हुँ, कानूनमै हुँ, मैले बोलेको कुरो अन्तिम हो।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: लुक्रा गण्डकी समाचार।

शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605554।

नमस्कार, बिहान 7 बजेको शुक्ला म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका मध्ये 7 जना बाहेक अन्य 24 जनालाई भने दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्य विरूद्धको कसुरमा मुछिएका मध्ये 7 जनालाई सफाई दिएको हो। 3 वर्ष अघि दायर मुद्दामा जिल्ला अदालतले मंगलबार कसुर ठहर गरेको हो। इजलासले सजाय निर्धारणका लागि भने अलग्गै पेश गर्ने आदेश समेत दिएको छ। नेकपा एमाले नेता एवं पूर्व गृहमन्त्री टो बहादुर राईमाझी पूर्व उप प्रधानमन्त्री टो बहादुर राईमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे, बिचौलिया बेचन झा र तत्कालीन गृहमन्त्रीका स्वकीय सचिव सहित करिब 3 दर्जन प्रतिवादी रहेको यस मुद्दाको सुनवाई लामो समयदेखि रोकिएकोमा गत जेठ 27 देखि निरन्तर सुनवाई अघि बढ़ेको थियो। बिचौलिया गिरोहसँग मिलेर संगठित रूपमा नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाएका आरोप लागेका एमाले नेता राईमाझी 2080 साल वैशाख 31 गतेदेखि कारागारमा हुनुहुन्छ। कांग्रेस नेता खाँड भने 30 लाख धरोटीमा रिहा हुनुभएको थियो। एमाले नेता राईमाझीका छोरा सन्दीप राईमाझी, रामशरण केसी, टंक कुमार गुरूङ, केशव तुलाधार र आशिष बुढा थोकीले भने सफाई पाउनुभयो। उहाँहरू विरूद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको फैसलामा उल्लेख गरिएको छ। काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अभियोग पत्र नल्याएको भन्दै नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका तर मुद्दा नचलेका दुई हाई प्रोफाइल व्यक्तिहरूलाई बयान वा बक पत्रका लागि बोलाउन नसकेको स्पष्ट पारेको छ। नक्कली शरणार्थी प्रकरणको मुद्दाको अन्तिम सुनवाईका बेला केही जायरवालाका कानून व्यवसायहरूले नक्कली शरणार्थी प्रकरणमा मुछिएका तर मुद्दा नचलाएका केही व्यक्तिहरूलाई बयानका लागि बोलाउन माग गरेका थिए। नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रूपमा संलग्न भएको आरोपमा कानून व्यवसायले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हाल अख्तियार प्रमुख रहनुभएका तत्कालीन गृह सचिव प्रेम कुमार राई, पूर्व मन्त्री डाक्टर आरजू देउवालाई अदालतमा झिकाउन माग गरे। उनीहरूले कांग्रेस नेता मन्जु खाँड, पूर्व मन्त्री अम्बादु थापा बादल, नयनकला थापा, राजेश भजाचार्य, अजय क्रान्ति साक्य र विद्यासुन्दर साक्यलाई अदालतमा उपस्थित गराई उनीहरूको बकपत्र गराउन माग गरेका थिए। जिल्ला अदालतमा मुद्दा पेश गर्दा नै प्रहरीले बयान पोलमा गरी खुलाइएका व्यक्तिहरूको हकमा अनुसन्धान जारी रहेको भनी उल्लेख गरेको थियो। प्रहरीले उनीहरूको कसुर खुलेका बेला अर्को पूरक मुद्दा चल्ने भनेको थियो, तर प्रहरीले पूरक अभियोग दर्ता गरेर साधारण अधिकार क्षेत्र भएको जिल्ला अदालतले सर्वोच्च अदालतले झैं असाधारण अधिकार प्रयोग गरी आदेश जारी गर्न नसक्ने भन्दै न्यायाधीश खड्काले उनीहरूलाई झिकाउन आफूले इन्कार गरेको उल्लेख गर्नु भएको छ। आरोप पत्रमा उल्लेख नगरेका तर पछि जायरवालाहरूले निवेदनमा समावेश गरेका व्यक्तिहरूलाई बयान बकपत्रमा झिकाउन नसकिने भन्दै जिल्ला अदालतले मुद्दा नचलेको अवस्थामा उनीहरूलाई झिकाउन नसकिने भनेको हो।

संसद जनताको आवाज मुखरित हुने थल हो, तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई निर्वाध अभिव्यक्ति दिन रोक लगाउने संकेत गरेको छ। उसले संसदमा बोल्नु अघि आफूले उठाउने विषयको सामग्री एक दिन अघि सचेतकलाई पठाउन सर्कुलर गरेको छ। प्रतिनिधि सभामा शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री अनिवार्य रूपमा सचेतकद्वय क्रान्तिसिका दिदाल र प्रकाश चन्द्र परियालाई एक दिन अगाडि नै पठाउन सांसदहरूलाई सर्कुलर जारी गरिएको छ। सर्कुलरमा भनिएको छ, माननीय ज्यूहरू अबदेखि शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री स्पिच नोट्स अनिवार्य रूपमा मलाई क्रान्तिसिका तथा सचेतक प्रकाश चन्द्र परियाजूलाई एक दिन अगाडि नै पठाइदिनु अनुरोध छ। सर्कुलरमा प्रतिनिधि सभामा उपस्थित हुँदा सांस्कृतिक पोशाक बाहेक अन्य पोशाक लगाउने सांसदहरूले अनिवार्य रूपमा कोट लगाई उपस्थित हुनुपर्ने उल्लेख छ। कोट र लोगो नलगाएको अवस्थामा सदनमा प्रवेश र उपस्थित हुन नदिने व्यवस्था रहेको व्यवहार समेत जानकारी गराइएको छ। संविधानको धारा 103 संविधानको अधीनमा रही संघीय संसदको दुवै सदनमा पूर्ण वाक स्वतन्त्रता रहने उल्लेख छ। संसदमा बोल्नु अघि पार्टीको सचेतकलाई पठाउने वा पूर्व स्वीकृत गराउने अभ्यास भने असामान्य मानिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले जनताकै सवालका विषयमा अभिव्यक्तिमा लगाम लगाएको भन्दै सामाजिक सञ्जालमा बहस भएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले हिजो सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको हो। त्यस्तै मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा मुद्रास्फीति 5.5% भित्र सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गवर्नर पौडेलले बताउनुभयो। संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कालो सूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ। साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाड़ीमा कर्जा सुविधा थप सहज बनाइने भएको हो। यस पटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको सुधारलाई प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कारणमा आउने भएको हो। शाखा खोल्ने तथा बन्द गर्ने व्यवस्थालाई थप लचिलो बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा संचालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा उल्लेख छ। बाहिरी दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैंकको अपेक्षा छ। म्याग्दीको धौलागिरी गाउँपालिका 7 फेरीकोलामा एउटा जीप पल्टिएर अर्को जीपमाथि खस्दा 9 घाइते भएका छन्। ताकमबाट दरबाङतर्फ आउँदै गरेको बोलेरो जीप सड़कको घुम्तीमा पल्टिएर विपरीत दिशाबाट कुटिरहेको यात्रुभाग जीपमाथि खसेको हो। मंगलबार दिउँसो करिब 3 BA 7795 नम्बरको बोलेरो जीप अनियन्त्रित भई घुम्तीबाट पल्टिँदा अगाडिबाट आउँदै गरेको G3314 नम्बरको जीपमाथि बजारिएको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै इलाका प्रहरीकारले दरबाङबाट खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि आधारभूत अस्पताल पठाएको थियो। दुर्घटनामा G3314 नम्बरका चालक पर्वतको जलजला गाउँपालिका 8 बस्ने अनि नेपाली गम्भीर घाइते हुनुभएको छ। अर्का चालक म्याग्दी धौलागिरी 3 मुनाका 27 ध्रुवपुन र सोही गाउँपालिका 7 17 रविना सिर्पाली, 74 सुनवीर रसाइली, 78 ख्याउटी रसाइली, 40 धनाकुमारी सुनार, 63 तलबहादुर र 26 कल्पना सुनार मध्यम घाइती हुनुभएको छ। यस्तै रोल्पाको खवाङ गाउँपालिका 5 52 भीमसेन पुन सामान्य घाइती हुनुभएको छ। दुवै जीपमा गरी कुल 10 सवार रहेकोमा एकजना यात्रु भने सकुशाल रहेको जनाइएको छ। भेटेनरी तथा पशु सेवा कार्यालय नवलपुर अन्तर्गत संचालित मत्स्य प्रयोगशालाबाट 72 माछापाला किसान लाभान्वित भएका छन्। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा 72 माछापाला किसानले यहाँबाट सेवा लिएका हुन्। जिल्लामा रहेका माछापालन व्यवसायलाई सुरक्षित उत्पादनमुखी र दिगो बनाउन प्रयोगशालाले पोखरीको पानी परीक्षण, माछामा देखिने रोगको पहिचान तथा आवश्यक औषधि वितरण लगायतका सेवा प्रदान गर्दै आएको छ। कार्यालयका सूचना अधिकारी विधिका सुविधिका अनुसार प्रयोगशालामा धेरैजसो माछापालन पोखरीको पानीको गुणस्तर परीक्षण गर्ने गरिन्छ। परीक्षणको क्रममा केही पोखरीमा अक्सिजनको मात्रा कम हुनुका साथै अमोनियाको मात्रा बढ़िरहेको पाइएको सुविधिले जानकारी दिनुभयो। यस्ता समस्या समयमै पहिचान गरी किसानलाई आवश्यक प्राविधिक सुझाव प्रदान गरिने गरिएको उहाँले बताउनुभयो।
चालू आर्थिक वर्षमा विशेष गरी मध्यविन्दु नगरपालिका र काउसती नगरपालिकाका केही पोखरीमा अक्सिजन कमीका कारण ठूलो संख्यामा माछा मरेको घटनापछि गरिएको परीक्षणबाट समस्या पहिचान गरिएको सुवेदीले बताउनुभयो। महिलाको आर्थिक सशक्तिकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले म्याग्दी गाउँपालिकाले महिलालाई धूपबाट बत्ती बनाउने तालिम प्रदान गरेको छ। गाउँपालिकाले वार्ड नम्बर 5 का 33 जना महिलालाई धूपबाट बत्ती बनाउने तालिम प्रदान गरेको हो। स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको उपयोग गर्दै गुणस्तरीय सुगन्धित धूप उत्पादन गर्न सकिने, न्यून लगानीमा घरमै बसेर व्यवसाय सञ्चालन गर्न सकिने तथा महिलालाई आय आर्जनसँग जोड्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिका आर्थिक विकास शाखा प्रमुख प्रदीप नेउपानेले जानकारी दिनुभयो। पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिमा धूपको प्रयोग बढ्दै गइरहेको, बजारमा यसको माग निरन्तर विस्तार भइरहेकोले यस क्षेत्रमा उद्यमको राम्रो सम्भावना रहेको निष्कर्षसहित तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो। आइतबारदेखि हिजोसम्म सञ्चालित तालिममा प्रमुख प्रशिक्षक पवित्र लामिछानेले सहभागीलाई धूपबाट बत्ती उत्पादन गर्ने सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिकाउनु भएको जनाइएको छ। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्राज्ञा सभालाई पूर्णता दिएको छ। प्रतिष्ठानको कुलपतिमा लोक साहित्यका विज्ञ प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने नियुक्त हुनुभएको छ। यसैगरी उपकुलपतिमा शंकर विरही गुरूङ र सदस्य सचिवको जिम्मेवारी मोहन कुमार श्रेष्ठले पाउनु भएको छ। प्राज्ञसभा सदस्यका लागि विभिन्न विधाका 24 जना व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ। यसमध्ये साहित्यतर्फ शुक्ला गण्डकी 3 निवासी टुका देवी आचार्यलाई सदस्यमा मनोनयन गरिएको छ। साहित्य, संगीत, संस्कृति, लोक साहित्य, चित्रकला, मूर्तिकला, चलचित्र, लोकदोहोरी जस्ता सृजनात्मक क्षेत्रका विज्ञहरू सभा सदस्यमा समेटिएका छन्। सोही 24 जना मध्येबाट गुरूङ उपकुलपति र श्रेष्ठ सदस्य सचिव बन्नुभएको हो। गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन 2076 को कानूनी प्रावधानमा टेक्दै सिफारिश समितिको सिफारिशका आधारमा प्रदेश सरकारले उनीहरूलाई नियुक्त गरेको हो। ऐनको दफा 7 र 8 व्यवस्था भए बमोजिम नियुक्त भएका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल 4 वर्षको रहनेछ।

0: नेपाल सहित छ देशका कानूनविदले कानूनी पेशाको व्यावसायिकता, नैतिकता, आचरण, न्यायिक उत्तरदायित्व तथा अन्तर्राष्ट्रिय असल अभ्यास बारे पोखरामा दुई दिनसम्म गहन छलफल गरेका छन्। काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल, राष्ट्रिय मानवाधिकार आयोग गण्डकी विश्वविद्यालय स्कूल अफ ल, नेपाल कन्सल्टिङ लयर्स इन्क र कोन राइट एडनाउर स्टिफू टंको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय कार्यशालामा सहभागीले कानूनी पेशाको गुणस्तर अभिवृद्धि र आचार संहिता कार्यान्वयनमा जोड़ दिएका हुन्। कार्यशालामा नेपाल, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, फिलिपिन्स र मलेसियाका प्रतिष्ठित न्यायाधीश, कानूनविद तथा कानून व्यवसायी सहभागी थिए। नेपालमा कानूनी पेशाको वर्तमान अवस्था, व्यावसायिक नैतिकता, न्याय प्रशासन, कानूनी शिक्षा, सुधारका आवश्यकता तथा भावी दिशाबारे कार्यशालामा विषयगत प्रस्तुति गरिएको थियो। अन्तर्राष्ट्रिय समाचार। स्ट्रेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा तीन व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा संचालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेका छन्। तर तेह्रानले निर्णायक कदम चाल्ने चेतावनी दिएको छ। यसअघि इस्लामिक रिभोल्युसन गार्ड कप्स को नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिएका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। खेल समाचार। स्विजरल्याण्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय अतिरिक्त 30 मिनटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डिभेन्सन सान्चेज र कुचो हर्नाडेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिक जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन बगार्सले पेनाल्टीमा गोल गरेको जनाइएको छ। सन् 1954 पछि पहिलोपटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबेक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै फिफा विश्वकप फुटबलको अन्तिम 16मा गैराती भएको खेलमा साबेक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जित निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमोरोले गोल गर्दै अन्तर घटाएको जनाइएको छ। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 अवस्थामा पुर्याउनु भयो। खेलको इन्जुरी समयको तेस्रो मिनटमा इन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफरी र भिडियो सहायक रेफरीका निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनु अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी पनि इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्ध खेलमा रेफरीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन। विश्वकपमा क्वार्टर फाइनलमा समीकरण पूरा भएको छ। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्डले खेल्ने छन्। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अघि चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 065-414-3038 78, इमेल news.sukelagandeki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ। शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखा को लागि सम्पर्क 98067 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
11: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
12: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
11: विगत लामो समय देखि तपाईहरुको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 98560055770।
0: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना।
12: यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली, सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
17: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
17: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
16: मोबाइल 98560043952 र 98066

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
10: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी दिदी करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ।
14: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856033800, 98416356558।
17: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850603128 र 9462614726।
20: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
21: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
22: सम्पर्क 0654142121, मोबाइल 9850635921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: हजुर दान गरौ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
25: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
2: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुख बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुख बिहानी माया दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 24 गते बुधबार ईस्वी सम्म 2026 जुलाई 8 तारीक सम्म 1948 नेपालसम्म 1146 सूर्योदय बिहान 5:15 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। आज असार कृष्ण पक्षको अष्टमी तिथि उपरान्त नवमी तिथि। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारणे कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 7:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25-5:50 शुक्लागण्डकी समाचार, 6:00 36:00 काया कैरन, 7:00-7:00 नेपाली बह, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:20-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ सुनिन्छ कार्यक्रम सुखद बिहानी। 8:00-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10:00 गाम्बेसीको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 हाम्रो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 विभिन्न पप गीत संगीतहरू, 1:00-3:00 लोकगीत संगीत, 2:00-3:00 वैज्ञानिक संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-7:00 नेपाल दर्पण, 6:30-7:00 विभिन्न भाषा भाषी गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 वैज्ञानिक संगीतहरू, 8:00-8:30 नेपाल दर्पण, 8:45 8:00-8:30 पनि गीत संगीतहरू, 8:45-9:00 बीबीसी नेपाली सेवाको साँझ पख, 9:00-10:00 पनि गीत संगीतहरू, 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजका हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यद्यपि आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि आपालो रहेको छ। तपाईँको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशि, उनीहरूको नाम चुचे चोलाली लुले लोवा। खर्च पर्नुका साथै अर्थभावले सताउनेछ भने बेलैमा होस् नपुग्नाले केही चुनौतीहरू झेल्नु पर्ला। समय दिन नसक्दा काम बिग्रने सक्छ भने मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रम पछिल्लाई फाइदा हुने र मध्याह पछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि काममा थप काम गर्ने अवसरलाई प्रदान गर्नेछ। आमदानीको नयाँ स्रोतहरू फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो कामहरू प्रारम्भ हुने र स्रोत साधनहरू जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि सरसापट र परिपर्याउने कामले रकम बाहिरिन सक्छ। व्यवसायमा सन्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिएको छ। व्यवसायिक कामले खर्च बढ़ाउने सबै लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ। मिथुन राशिमा काकीको ढंग छकेको हो। प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिने आफ्नो क्षेत्रमा नाम बदाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनज्ञ फाइदा हुनेछ। मेहनत गर्दा आयोजनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आवश्यक भौतिक साधनहरू जुट्नेछन् भने आमदानी बढ़नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ भने व्यापारमा पनि राम्रै लाभ उठाउन सकिनेछ। कर्कट राशिमा दारिविक कामले धेरैको मन जित्न सक्ने चार्टार्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। तारिएका साथीभाइ नजिकिनाले वर्ष पर्नेछ। भाग्यले विभिन्न अवसर थमाउने छ भने उपलब्धिको स्रोतहरू पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा फैलाउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। सेहराशिमा मेमो टाटी टोटी स्वास्थ्य कमजोर रहनाले चिताएको कामहरू पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ भने चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचेतकहरूको सहयोगको जुट्नाले सामान्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनत गर्दा कार्य सिद्धि हुने समय छ। कन्या राशि, कन्या राशिमा आफन्त र परिजनको सहयोग
व्यवसायहरूले रोकिएका कामहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। दिउँसोदेखि भने बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, नयाँ योजनाहरू बन्नेछन् र मेहनतले समाजमा स्थापित गराउन सक्छ। तुलराशि, तुलराशिमा चाहिँ रहरी रुरेहरू ताती धुते प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष लाभ उठाउने समय छ। स्वास्थ्य सफल रहनेछ र काममा उत्साह जाग्नेछ। दिउँसोदेखि भने पारिवारिक समस्याले केही व्यवहारिक बाधा देखा पर्न सक्छ, सजग रहनुहोला। वृश्चिक राशि, वृषराशिमा माघ चैत नानिनो नेनो याइयो, अरूमा अध्ययन शुरूमा अध्ययन र स्वास्थ्यमा केही कमजोरी महसुस भए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने उद्योग र व्यापारमा सजस्त फाइदा उठाउन सकिनेछ। धनुराशि, धनराशिमा माघ चाहियो, भविभु धपा धपे, विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा छुटकारा पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दिउँसोदेखि केही व्यवहार हारीका बाधाहरू देखा पर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था हुन सक्छ। स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनुहोला। समयको माग अनुसार अघि बढ्दा लाभ पनि हुनेछ। नियमित कामहरू सम्पादन हुनेछन्। मकर राशि, मकर राशिमा भुजेको लागि रोकिएका कामहरू भन्नाले नयाँ कामको योजनाहरू अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जुटाउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिन्छ तर पछि बस यात्रा रोकिन सक्छ। काम बिग्रनाले दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। गोपनीयता बाहिरिनाले भने समस्यामा पर्ने छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ। कुम्भ राशि, कुम्भ राशिमा गुगेको साथी सुस्ते सोध, मेहनत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनज्ञ आमदानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानीका स्रोतहरू बढ्नेछन्। प्रतिस्पर्धामा विजय भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा व्यवसायमा पनि राम्रै लाभ उठाउन सकिनेछ। अन्तिममा मीन राशि, मीन राशिमा साथी बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। साथीभाइहरू टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन्छ।

आज मिति 2083 साल असार महिनाको 24 गते बुधबार आज तपाईँ 10 जन्मदिन परेको छ। तपाईँ 10 जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णमा जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँ जस्तो सत्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। व्यक्त परेको छ र मेरो एक तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाजुभाइ साथी सँगै हाम्रा पनि तपाईँ कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रम तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सम्झि पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिजेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ भने सुखजितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला घण्टा कि एफएम 97.10 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
10: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: चिसा पानी, चिसा पानी।

0: आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461 16878 98235 52773

0: त्यसो आमा चाहिँ कहाँबाट चलेको
1: कति हाँस्नु भन्यो यसरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे त्यहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रसन्न होमवर्क देखाऊ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे मा होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा एनआईएमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
8: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलइडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
13: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229338 र 9808222938।
12: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
15: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
7: होइन कति पुन मोबाइल भन्दै कराएको।
15: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
7: कहाँ छ पुन मोबाइल?
15: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
12: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
15: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
12: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
16: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
17: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
16: मेरो पनि घरको सामान सकिएछ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
12: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
16: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
18: चिकन ससेज, बब ससेज
16: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
15: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 9856288587।
19: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
20: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
21: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
12: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
15: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्प पोस्टोक।
22: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9556012474।
0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
3: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334।
23: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
24: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
24: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
23: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
24: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 96.6।

0: हाम्रो अनुभवले
1: घटनाहरू चाहिँ बढेका नै हुन् भनेर हामीले भन्न सक्ने
0: सकिन्छ सकिन्छ।
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौँ। अलिकति अलिकति सह अस्तित्व र दिगो उपयोगको बारेमा पनि कुरा गरौँ। संरक्षणको एउटा पाटो भनेको दिगो उपयोग र जनसङ्ख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नुभयो। कुनै प्रजातिको संख्या चाहिँ त्यसको वहन क्षमता भन्दा बढी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो?
0: अब अहिले सिधा स्ट्रेट फरवर्ड भन्दा अहिले संसदमा नै यी कुरा चलिरहेको छ। सायद उहाँहरूले पनि मैले त फेसबुकमै देखिरहेको थिएँ यो सजेसन चाहिँ पाउँ भनेर होइन, त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेको छ र मान्छेहरूले नि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन। पहिला जस्तो टाल्टोले त हो नि, मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन, यस्तो रिलिफ त्यस्तो स्ट्राटेजीहरू छ होइन। वन्यजन्तु द्वन्द व्यवस्थापन भन्ने रणनीतिहरू बनाएको छ होइन। सबभन्दा ठूलो अहिले अबको अवस्थामा के भन्दा एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्ने रहेछ, त्यो कानूनै छैन रहेछ कि। कानूनमा के रहेछ भने तपाईँलाई मैले अघि हेरेर आएँ, यो राष्ट्रिय निकुञ्ज ऐनको दफा 21 के भन्दो रहेछ भने यदि कुनै वन्यजन्तुले चाहे बाघ होस् चाहे हात्ती होस् चाहे बाँदर होस् चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपाय भनेर लेखेको छ, त्यो अर्को खेतीबालीको कुरा गरेको पशु चौपायलाई चाहिँ आक्रमण गर्न आउँछ, अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ। त्यो भने के भन्दाखेरि मार्ने अर्थात समात्ने होइन, समात्न त बाघलाई कसले समात्न सक्ला होइन। 24 घण्टाभित्र चाहिँ बाटो हिँड्ने म्याद बाहेक, अब पहिला यो कानून त पहिलाको अहिले त मोबाइलले हुन्छ नि, त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनुपर्ने होला होइन। सम्बन्धित निकाय भनेको निकुञ्ज वन होइन, उनीहरूलाई चाहिँ जानकारी दिनपर्नेछ भन्ने चाहिँ कानूनमै रहेछ। तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भने जस्तो हामीसँग नीति त छैन। नीति कस्तो भयो भने बिरामी भएपछि के गर्ने भन्ने हो, त्यो ब्रुफिनहरू दिने नदुख्ने बनाउने। तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भन्दा अब नीति अथवा एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ र चाहिँ स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिँदाखेरि के सक्ने, बाँदरको केसमा बाघको केसमा माथि हिउँसितको केसमा होला होइन, भालुहरूको केसमा अर्को बँदेलको केसमा यिनीहरूलाई के गर्ने भनेर ट्याक्कै चाहिँ त्यसले गरेर क्षतिपूर्ति पाउने त लगभग छ, तर त्यो संख्या बढ़ी भयो भने के गर्ने? ल अहिले भनिरहेको छ बाँदरको संख्या कति,
1: त्यही कुरामा जस्तो कसैले मार्ने भन्यो भनेदेखि एकदमै धेरै विरोध भइहाल्छ होइन, मार्नु हुँदैन, एक किसिमको वन्यजन्तुका अधिकार कर्मी हुन्छन् अथवा को हुन्छन् सामान्यले पनि मार्नु त किन हुन्छ भन्ने खालको। तर अहिले तपाईँले भन्नुभयो जस्तो कलिङ भन्दा अथवा के भन्दा वैज्ञानिक व्यवस्थापनको कुरा चाहिँ कसरी त्यो अर्थमा प्रस्तुत गर्न सकिन्छ?
0: तपाईँलाई चाहिँ मैले 2021 मेरो त्यो बेला पीएचडी गरिरहेको थिएँ, म चाहिँ मनाङको फु भन्ने ठाउँमा गएँ, हिउँसित यस्तै कामहरू गरिरहेको थिएँ। एक दिन कस्तो भयो भने त्यो हिउँसित एउटा हिउँसित गोठभित्र छिर हेर्नुहोस्, गोठभित्र छिरेर त्यहाँ भएको बाख्रा जति सबै मारिदिएछ, च्याङ्रा भन्छ माथि होइन, च्याङ्रा जति सबै मारिदियो रातभरिमा हेर्नुहोस्। अनि त्यो ढोका कस्तो रहेछ भने त्यो गोठको ढोका यसरी त्यो स्प्रिङ भएको भित्र बाहिरबाट यसरी खोल्दाखेरि मिल्ने अनि त्यो लक हुँदो रहेछ कि, जस्तै हिउँसित भित्र छिर्यो भित्र चाहिँ पुरै मारिदियो हेर्नुहोस् त्यहाँको च्याङ्रा, अनि त्यो निस्किन सकेन त्यो हिउँसित त, अनि त्यो साउ अर्थात् गोठालो गएर बिहान चाहिँ खोलेर यसो हेर्दा भित्र त हिउँसित देखेछ, बाख्रा त सब मरेछ है अँध्यारोमा, के गर्ने होइन? अब त्यसलाई चाहिँ मार्न त मिल्दैन, तर यो कानूनले त मिल्दो रहेछ, यो उसले उनीहरूले बुझेन मारेर त्यो गर्न सक्थ्यो। अनि तपाईँले भनेको क्वेसनमा चाहिँ मैले त्यो हिउँसितलाई 2 दिन जति उ गरेर गाउँलेहरूलाई कुरा गरेर उ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यु गरेर छोडिदिउँ। अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथी हो उहाँलाई खुसीको कुरा सुनाएँ, ओहो हामीले हिउँसित यसरी प्रकृति रूपमा जोगाइएन। उहाँले के भन्नु भने कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिउँसितवाला हामीले सुट गर्थ्यौँ, त्यस्तो कानून छ अरे कि त्यहाँ होइन, चाहे चाहिँ लाइफ स्टाइलको क्षति होस् चाहे चाहिँ पशुपाय होस् चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस् अर्थात् मानिसलाई त झन् उनीहरूले त्यो त्यस्तो कानूनै रहेछ होइन। हाम्रो नेपालमा किन भएन एउटा कुरा थियो, तर हामीले त पहिल्यै चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति आने कति राख्ने हो त, जस्तै यो कोठामा हामी कति अट्न सक्छौँ, सिम्पल कुरा छ नि, अट्ने मात्रै होइन नि, त्यहाँ खानेकुराहरूको कुरा छ, पानीका कुरा होला होइन, हामी यताउता एउटा चाहिँ कुनै जंगलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने कतिवटा हिउँसित भयो भने कति बाँदर भयो भने त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्छ, त्यही हो कलिङ भन्ने, त्यो पनि मेरो त त्यही बायोलोजिकल्ली स्पिकिङ है। अब कसैले भन्ला चाहिँ मार्नै हुन्न, त्यो त भएन नि त, इभन चाहिँ यो संसारमा भएको कानून हो कि, तर नेपालमा त्यो छैन,
1: छुनै हुँदैन भन्नेतिर बढी जोड दियो,
0: बढी गइयो नि त। उदाहरणलाई सालको रोग हामीले छुन अहिलेसम्म व्यापार गर्न हुँदैन, छुनै हुँदैन, त्यसो भयो भने कति गाह्रो छ होइन। तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त, त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावर पनि त्यही हो नि त, घट्ने बढ्ने आफै नेचुरल मर्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त। यही नेपालमा छ नि त, ऊ नावर दिएको छैन हन्टिङ गर्न, नावर दिइरहेछ, त्यो नावर दिएछ त्यसले चाहिँ सामाजिक न्याय कति गरेछ, त्यो अर्को पाटो हो होइन, सामाजिक न्याय त त्यहाँ छैन। जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउनु त भन्ने कुरा हो, त्यो छँदैछ। अब तराईमा बाघको कुरा आएछ, मान्छे 18 पर वर्ष मरिरहेर चाहिँ त्यो तराईमा मर्नु त होला नि, पहाडमा त होइन। त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन, अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि तपाईँलाई थाहा छ, सबैतिर गयो नि त, यो फैलियो नि त, यो अलिकति एलिट वर्गहरूसँग पनि पुग्यो होला कि, त्यही भएर हल्ला धेरै भयो। अब हिंसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि, त्यो दुर्गम भयो नि त, मान्छे पनि पीड़ितहरू भए, उनीहरूको आवाज चाहिँ सांसदमा उठ्छ त, बाघको आवाज खै उठेको, अहिले वनमन्त्री पनि चौधरीजी नै हुनुहुन्छ, उहाँ आफै उठाउने कुरा भयो, म त स्पष्ट भन्छु होइन।
1: कतिपय डराउँदा पनि रहेछन्, जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ संख्या हामी खेल्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो, तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि, अथवा
0: बोल्ने तरिका होइन, उहाँले चाहिँ अब राजनीतिकले बोल्ने त व्यवस्थापन गर, उसले भन्ने नै दियो, उसले व्यवस्थापनको ठाउँमा मार भने होला कोही प्रधानमन्त्रीले होइन, जस्तै केपी ओलीले भने जस्तो लाग्यो, विरोध आयो, उसले भन्ने नै त्यही हो। तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त, त्यत्रो विभाग छ, अहिले त विज्ञान मन्त्री नै आसेकियो होइन, उनीहरूले भन्ने हो नि त स्टडी यसरी बनाउने, त्यो एउटा विज्ञानको कुरा। अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिल्यै रहेछ त, यस्तो अब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने, सहकार्य कसरी गर्ने, त्यो कुराहरू चाहिँ हामीले किन तर्सिने।
1: तपाईँले अलिकति जोड्नु पनि भयो, परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने, गाउँघरतिर परापूर्व कालदेखि आदिवासी र स्थानीय ज्ञानको आधारमा बाँदर बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ, त्यस बेला चाहिँ कतिको प्रभावकारी थिए त्यतिखेर?
0: गजब कुरा गर्नु, गजब, मसँग अनुभवहरू छ होइन, अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु हेर्नुहोस् होइन, जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन, अनि काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ, उनीहरूको चाहिँ सिस्टम रहेछ कि बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन, उनीहरूको मौसम हुन्छ, टाइम हुन्छ होइन। अनि अहिले बाँदरको समस्या त्यो चेपाङको एरियामा छैन, तपाईँले भन्नुहुन्छ नि यो मगरहरूको एरियामा जानुभयो भने बँदेलको समस्या आउँदैन, यदि चाहिँ उहाँहरूले कस्टमरी ल चाहिँ प्रयोग गर्न पाउने भने, त्यसलाई गैरकानुनी नबनाउने हो भने, किनभने उहाँहरू ऐरा खेल्छ, जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ, कुन महिनामा खेल्ने होइन हाम्रो, अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला होइन, त्यो गाउँको एउटा समितिहरू हुन्छ, कुन बेला चाहिँ त्यहाँ जाने, उदौली उमौलीहरू हुन्छ, प्रजननको समयलाई चाहिँ ऊ गर्ने, सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाइने, त्यस्तो कानूनहरू छन् त, धार्मिक ऊ पनि छ नि त। अनि पँधेरा आएको बेला त्यो पानी खाएको बेला नमार्ने, गर्मीलाई नमार्ने, त्यस्ता कुराहरू छन् होइन, खेतमै आयो भने त हान्ने हो भन्ने खालको त्यस्तो ऊहरू, किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानूनहरू छ कि, तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई ऊ गर भने, किनभने वाइल्ड लाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि, जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन, क्रिटिकल लेभलसम्म तल हुन्छ सिद्धिँदैन कि, तर चाहिँ हामीले त्यो लेभलमा नि झार्ने होइन नि होइन, त्यो त कुन लेभलमा झर्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौँ। त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धिहरू गरे रहेछ कि, यो अन्तर्राष्ट्रियहरूमा जस्तै आयलो 169, अब साइटिसको कुरा छ व्यापारिक प्रयोजनमा नगर भन्ने, तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भनेको छ नि त, यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारू के हो त्यहाँको राष्ट्रिय जनावर हो नि, तर संख्या एकदमै बम भयो भने होइन, अनि पोटाइदिएर गर्यो उनीहरूले त्यो बेला स्टप गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न भने, अनि आदिवासीको तरिकाहरू त्यो रहेछ कि पहिला, किनभने तपाईँ आफै कल्पना गर्नु, चितवनमा ल पहिला चाहिँ निकुञ्ज हुनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे, पदमपुर त पछि निकालेको हामीले देखेछौँ होइन, जुन बेला चाहिँ निकुञ्ज नै थिएन, जुन बेला ऐन थिएन होइन, त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त, जुन बेला बढी हुन्छ घर घरमा आउँछ, अनि संख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन, त्यो व्यापार त होइन, त्यो जब आउँछ हान्ने त हो, त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो होइन, त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नुपर्छ, त्यसलाई हामीले नलेखेको पो त हो होइन, आवाज नआए पो त हो,
1: त्यसमा व्यावसायिकता जोडिन चाहिँ दिनु भएन, तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापन भूमिका चाहिँ खेल्छन् एकदम,
0: नेचुरल रूपमा चाहिँ दिन भएन, तर चाहिँ भोलि चाहिँ अहिले इकोनोमिक उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त, तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेको छ त्यसलाई चाहिँ व्यावसायिक होइन, तर त्यो चाहिँ एउटा अर्को तरिका नै हो, फेरि चाहिँ व्यावसायिकतिर जोडेर, व्यावसायिक भनेको कन्ट्रोल वेमा म्यानेजमेन्ट वेमा हो नि त गर्ने, त्यसरी गर्न सकिन्छ। जस्तै चाहिँ अहिले तपाईँ कुरा गर्नुहुन्छ नि, 1 अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा बालीनाली चौक पशु चौपा गरेर 1 अरब रुपियाँ खर्च हुँदो रहेछ
1: क्षतिपूर्तिको
0: नाममा। यो त पैसा मात्रै जाने हेर्नुहोस्, त्यहाँ अपरेसन गर्ने कर्मचारी छँदैछ होइन। नेपालको चाहिँ अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट, 4-5% त यो उमै जाँदो रहेछ हेर्नुहोस् त। त्यहाँ कर्मचारी छन्, त्यहाँ अरू काम गर्छ, दुनियाँ छ नि, त्यो कति जाँदो, यो त सिधै पैसा गयो नि, कति ऊ हुँदो रहेछ। हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ ऊ गरेर रणनीति चाहिँ बनाउनु पर्यो, त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि होइन। यो चाहिँ साँच्चीकै सरकारवालाहरूसँग बस्ने, यहाँ त छन् नि त मान्छेहरू विज्ञहरू छन् बिचरा होइन, त्यत्रो कोही बाँदरमा गरेका छन्, कोही बाघमा गरेका छन्, उहाँलाई जम्मा गरेर एक दिन गोष्ठी गरेर गर्दा के फरक। अनि रियल चाहिँ दुःख पाउनेहरू मान्छेहरू पनि कुरा सुनौ न हामी होइन, चितवनतिर जाउँ, बर्दियातिर जाउँ, पर्सातिर जाउँ, बाघको कुरा सुनौ, अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौ, सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि, किनभने अहिले मैले भने चेपाङरिया जाने नि बाँदर सिकाइदिन्छ कसरी म्यानेज गर्ने, मगर गाउँ जाने नि बँदेललाई कसरी गर्ने भन्ने सिकाउँछ, सिकाउँदैन।
1: पानी र पर्वत विशेष बदलिँदा नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
8: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
8: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
5: फोन 01-5121-5200-6, 97418-2096।
8: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अहिलेसम्म भइरहेका अलिकति अध्ययन बहस र यथार्थको खाडलको बारेमा चर्चा गरौं। वन्यजन्तुको बारेमा अध्ययनहरू कामहरू भइरहेका छन् धेरै नै, खर्च अहिले तपाईँले भनिहाल्नुभयो, व्यवस्थापन अथवा क्षतिपूर्ति नाममा विभिन्न किसिम धेरै भइरहेका छन्, तर समस्या झन्झन जटिल बन्दै गएको छ। ती धेरै यो जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
3: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्न पत्ता नलगाउने खालि घाउलाई टाल्ने काम मात्रै भयो। अहिलेसम्म अध्ययन नभएको नै होइन, टुक्रे अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई नि एक ठाउँ राख्न पर्यो, किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने। गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छु होइन, त्यो कुराहरू चाहिँ अलिकति कन्सोलिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो। बन्द किन हुन्छ? मुख्य चुरो कुरोतिरै गइएन कि हामीलाई रोग किन लाग्छ? जंगली जनावरहरू मैले ठूलो ग्याप देखेको, त्यही भने नि त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढेको भनेर गुनासो आयो, बढ्न नि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि संख्या बढिया छ, बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए नि तपाईँ हामीले नि अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिनला अरे बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफुल लगाऊ भन्छ होइन। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ, मेरो गाउँको त्यो भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ। भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसेलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नै इन्ट्रेस्ट के हुन्छ? सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ अन्त कस्तो भने, मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको, एउटा बाघले अर्को बाघलाई भन्दैन नि त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघलाई हेर्नुहोस्, अस्तिको स्टेट अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया, एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठूलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथीको पनि एरिया हुन्छ। तर एउटा भालेले मानिलिउँ न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त, अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छिर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाई हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन, एउटा त्यो भयो। अर्को चाहिँ भर्खरको यौँहरू त्यो 20-22 वर्ष परेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बहरजन भन्ने भनेछ, त्यो बहरजन भन्ने नि कस्ता नीति, द्वन्द कम गर्ने भने त्यही बहरजनले झन् द्वन्द बढायो होइन त, तपाईँले त्यो देख्नु भएन, मानिस कुनै द्वन्द, त्यो पैसाको पनि द्वन्द, जंगली जनावर मानवीय द्वन्द नि त्यही अहिले धेरै जस्तो मान्छेहरू त्यहाँ पो आयो। हामीले समाधान गर्ने भनेको त त्यो पो द्वन्द भयो कि, ल फेरि थपाउला अरे यता जंगल, फेरि बाघ आउँदैन यता, बाँदर आउँदैन, त्यस कारण त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ पपुलेसन पनि कति राख्ने हो त, त्यो त एकदम वैज्ञानिक हिसाबले गर्नुपर्छ, कोही ठाउँ वैज्ञानिक, कोही ठाउँ कस्टमर हिसाबले गर्नुपर्छ। अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रियहरू मानि गरिरहेछौँ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको, हाम्रो यो हो भनेर वैज्ञानिक रूपले भन्न सक्नु पर्यो नि, हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता त्यो त भन्नै पर्छ हेर्नुहोस्। हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जेमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो, तर द्वन्द चाहिँ बढ़िराख्ने।
2: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ, साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि? अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो यस्तो एकदमै घोत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकारो भएको,
3: एकदमै तत्कार हो यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन, अलिकति विज्ञ भने के हो र केही पनि होइन, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो, जो चाहिँ साँच्चै गरेछ काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम, जस्तै हामीले यहाँ धेरै कुरा गर्न परेन, वन्यजन्तुमा अहिले इस्यु जुन जुन आइरहेछ, सनसेट ल नै प्रयोग गर्ने हो नि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तु भएकोमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा जस्तै उदाहरणलाई चाहिँ 2018 2025 चाहिँ त्यो तनहुँमा मात्रै 16 चाहिँ मान्छे मारेछ कमन लियोपार्डले मान्छे भने बालबालिका मारे हेर्नुहोस् त त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउन त निकुञ्जली हो त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ लग्छ त्यहाँ फेरि अर्को मारिरहेछ होइन त्यो भयो नि त भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिस जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नै हो कि त्यसमा यसमा अन्त कुनै पिर मार्नै पर्दैन यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ त्यसलाई उ गर्ने होइन कसरी गर्ने हो होइन कसरी व्यवस्थापन गर्ने हो हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि अघि कुरा आएको थियो नि अर्थात चाहिँ ठाउँको ठाउँ उ गर्ने हो कि होइन कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो ऊ मात्र लिनु पर्यो नि त त्यसको लिमिटेसनमा त होइन एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पर्यो नि उसको यो तपाईँको उज्यालो एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन तपाईँ त्योभन्दा बढी भने के हुन्छ भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ इन्सेन्टिभ थोरै हुन्छ तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ त्यो ठ्याक्कै त्यही हो कि मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौं होइन त्यसरी हो नि त किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त
2: जस्तै छुट्नै हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रा पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्ने हुँदैन भन्ने कुरा पनि जान्नु हुँदैन भन्ने कुरा कतिको बुझाउनु जरुरी
3: होइन पाप त केमा लाग्दैन हामीले सास फेर्दा पाप लाग्छ सास फेर्दाखेरि एउटा हुन त भन्नु भएन कुन धर्मले म एकदम धर्मको केही पनि विरोधी होइन म बायोलोजिकली स्पिकिङ सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि छिरेछ होइन बोल्दाखेरि छिरिरहेछ भइरहेछ त यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ उसको अस्तित्व चाहिँ बिगार्ने होइन तर चाहिँ उसको चाहिँ बढी ज्यादती भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौ कसरी म्यानेज गर्ने भनेर होइन वैज्ञानिक हिसाबले अर्थात हाम्रो कस्टमर हिसाबले होइन त्यस्तो भइरहेको थियो त
2: अहिले पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू कतिपय अवस्थामा बाँदर बँदेल लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउने भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्नु बाँकी देख्नुहुन्छ
3: त्यो यस्तो भयो कि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन भना अनि एउटा अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ तर त्यो अहिलेसम्म कसरी गरेको मैले देखेन किनभने त्यो यस्तो लेन्दी छ कि गर्नै नसक्ने खालको कि अलिक सजिलो बनाउनु पर्यो नि किन अप्ठ्यारो बनाउनु त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पर्यो जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानुन अरू देशमा भएको कानुनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आयो भने मार्ने भने आक्रमण गर्दा मार्न सकिन्छ कि सकिन्न होइन बाघ जस्तो कुरा आयो भने होइन त्यो टुक्री कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने अर्थात् हाम्रो कारणले नि हो नि त फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्र दोष लगाउने यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्ने त्यसलाई नै कारवाहीको भागीदार बनाउनु पर्ने भयो क्या अब हो कि नै ल भन्नुहोस् त केही कारवाही त गर्नु पर्यो नि त रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गुमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन इको सिस्टमको एउटा ऊ हो नि त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो एउटा भएन भने अर्कोलाई गाह्रो हुने होइन एउटा फुड चेन हो होइन एउटा टुक्रियो भने सिद्धियो होइन एउटा माल गयो भने त गयो नि तिनीहरू हाम्रै साथीहरू हुन् तर त्यो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो त्यस कारणले चाहिँ यसमा हाम्रो कानूनहरू चाहिँ यस्तो बनाउनु पर्यो समय सापेक्ष बनाउनु पर्यो चितवनमा के कानून बनाउने हो साइन्टिफिक नै हुनु पर्यो कि नेपालको लागि सबै एउटै भन्ने नै भएन हिमालको लागि पहिला पहिला मलाई याद हुन्थ्यो कि म निकुञ्जको साथीहरूलाई होइन त्यो गेमिस अर्डरलाई तालिम दिन जान्थेँ डोल्पातिर जुत्ता लगाउँथे चितवनको ज्याकेट लगाउँथे चितवनको निकुञ्जको है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर हाम्रो स्केल यही हो अछाल चेन्ज गरेर रहेछ अछाल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त चितवन बस्नेहरू हो त होइन त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला बाँदरलाई गर्ने कार्यविधि होला पपुलेसन म्यानेज गर्नुपर्ने गर्नु पर्यो नि त कल गर्नुपर्ने हो नि राहत दिन ठाउँ एउटा कुरा भयो मान्छेले पनि कहाँ के नगर्ने, एकदमै टुरिज्ममा हुन्छ नि, ट्रेकरले के गर्ने नराम्रो नहुनलाई, होइन, पर्यावरण नबिग्रनलाई, अनि होटलवालाले के गर्ने, भरियाले के गर्ने, त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि कृषकले कुन लेभलसम्म गर्ने, कृषकले नि आफ्नो उता सुरक्षा गर्नु पर्यो नि, अथवा आफ्नो ज्यानहरू कसरी सुरक्षा, तर त्यो भन्दैमा तैँले आफ्नो सुरक्षा आफै गर्न सकेन, बाघ जति पाले नि हुन्छ भन्ने होइन कि, बाघ पनि एउटा लिमिट हुनु पर्यो नि त, कहाँसम्म लिने भोलि बफर झन्, काठमाडौँसम्म लिने, नारायणगढसम्म लिने, होइन, मान्छे पनि त बाँच्नु पर्यो फेरि,
2: झन्डै 50 वर्षभन्दा अगाडि नै चाहिँ संख्या जोगाउनको लागि संरक्षणको कड़ा नीति जुन लियौं त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ, त्यो नीति अनुसार संख्या निकै बढ़िसक्यो, अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अब चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिको पाउनुहुन्छ?
3: अहिले चाहिँ नयाँ साथीहरू आउनुभएको छ, नयाँ चाहिँ पढ़ाई गरेर आउनुभएको छ, विदेश पढ्नुभयो, धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ। अझ पहिला कस्तो थियो भने हामीभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो, ट्रेडहरू बढ़िरहेको थियो, एकदम डिजास्टरहरू हुन्थ्यो, त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको, अनि पढ़ाई पनि त्यही स्टाइलको हुन्थ्यो। जस्तै उदाहरणलाई चाहिँ देहरादूनतिर पढेको इण्डियाको कानूनहरू चाहिँ प्रयास डिएफओ र वार्डन साहबहरू त्यही हुनुहुन्थ्यो, होइन, अनि त्यही पढ़ाईहरू हुन्थ्यो, छुनै नहुने भन्ने खालको नि हुन्थ्यो नि त, होइन, अनि निकुञ्जको यस्तो हो कानून भन्ने पनि थियो नि त। तर पछि चाहिँ के भयो भने अहिले एकाडेमिक पनि यसरी हो, कन्जर्भेसन यो, बायोलोजी यो, होइन, फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनु भएको छ। तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै हुन्न 2029 त, हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानून चाहिँ छुनै हुन्न, हाम्रो संविधान बद्लिसक्यो, संविधानमा विभिन्न बद्लिसक्यो नि त। अब जस्तै उदाहरण तपाईँलाई म के दिन्छु भने, ल, दलितलाई अहिले चाहिँ संविधानमै उ गरेर दिइरहेछ, तर भोलि यस्तो नि दिन आउँछ, भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अब अप्रेसबाट हटिसकेका हुन्छ नि त, अनि त्यो बेला नि त्यही कानून लगाउने, त्यो बेला नि कोटा दिने, त्यो बेला नि दिने हो र, त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ, फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु, बर्ड वाचिङमा चाहिँ गुण हुन्छ नि, गुणमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुलाउँछ, आफ्नो ज्यानलाई रिस्क लिएर, होइन, जब बाहिर त्यो निस्किन्छ एक्सिन फ्लो गर्छ, तर पछि पछि चाहिँ उसले खान दिन नै छोड्छ कि, यस्तो जिस्काउँछ खान दिन छोड्छ है, त्यो भने के भन्दाखेरि अब आफै माछ है भनेको, होइन, त्यस्तै कानूनहरू पनि अब फरक फरक हुनु पर्यो बदलिँदो परिस्थिति अनुसार। कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पर्यो नि त, होइन, त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो, तर पपुलेसन पनि म्यानेज गर्ने हो, व्यवस्थापन गर्नुपर्छ, यसमा कुनै ऊ छैन। अब त कसैले चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला, धर्म कुन धर्म हो, तपाईँले कुन चाहिँ धर्म मान्ने, नेचुरल धर्म मान्ने हो भने त कम्पिटिसन हुन्छ, एउटाले अर्कोलाई मार्ने पनि त हो नि त, नेचुरल धर्म त्यही हो, तपाईँलाई मार्न आउँछ नि तपाईँले पनि मार्न पाउनुपर्छ नि त।
2: अहिले धेरै जसो बाँदरको जुन एकदमै बिगबिगी देखिन्छ मध्य पहाड़को क्षेत्रमा, त्यहाँका पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ, हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर, तिमीले अलिकति मारेर संख्या घटौ भन्नेदेखि हामी सक्थ्यौं, तर त्यो भन्दै नै हामीलाई संघीय सरकारले दिँदै दिँदैन भन्नुहुन्छ।
3: तपाईँले
2: पालिकामा दियो भने कस्तो?
3: तपाईँको क्वेसन मैले बुझेँ। म अहिले भर्खर चाहिँ ढोरपाटन एरियाबाट फर्किएको छु, हिजो फर्किया हो, मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो शिकार आरएस सम्बन्धी कुरा गर्न, अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक थियो, मलाई सबभन्दा हाँसुटेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गरौँला भन्दा नि एउटा एमालेको भन्छ, एउटा काँग्रेसको भन्छ, एउटा चाहिँ कुन पार्टीको भन्छ, माओवादीको भन्छ, अहिले रासपाको फेरि नयाँ भन्छ है, प्रतिनिधि भन्छ। पहिला के भन्थ्यो भने ग्रुप ग्रुपको भन्थ्यो, बर चाहिँ यो चाहिँ यो घरती थरको, यो थरको, होइन, प्रतिनिधि भन्छ नि। अब यस्तो खालको समस्याहरू छँदैछ, होइन, त्यो यो एक प्रकारको यो इभोल्युसन रहेछ। तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरेको थियो, बदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, ए फिमेललाई पनि मारेछ, बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले नै गर्छ नि त, हाम्रो दुईटा फाइदा हुन्छ। तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नपाउने बनाउने कुरा नि थियो, होइन, त्यस्तो नै हुन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा, होइन, सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने, मोनिटर पो गर्ने हो त हामीले त, उनीहरूसँग सबैसँग चाहिँ उहरू हुन्छ, अब त कागजमा बनाउने नि त, वर्षमा हामीले यो गर्ने भनेर अलिकति पैसा छुट्याउने, चेपाङमा गयो भने कति सजिलो, होइन, त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने, मोनिटर गर्ने, जिम्मा लगाउनु त उहाँलाई त्यो भयो भने के भन्छ नि हाम्रो सरकारलाई नै आर्थिक भार परेन नि, हामीले त्यो विदेशी ऋण पनि लिनु परेन नि, यहाँ त वन्यजन्तु काम गर्ने भनेको हेर्नुहोस् सब विदेशी ऋण लिएर
2: गर्न एक वर्ष रोकियो
3: त्यो कुराहरू एउटा त्यो युएसएडले दिनु छोड्यो मात्रै होइन, कोविडको बेलामा दुई तीन वर्ष कोहिरिएर आएन विदेशीहरू फेरि होइन, अनि त्यहीले चाहिँ कतिपय सगरमाथा जस्ता निकुञ्जहरू अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू त्यही हन्टिङ रिजर्भहरू त्यही पैसाले चाहिँ चलिरहेको रहेछ कि, घिटी घिटी चलिरहेको रहेछ, अलिअलि नखान्ति हो त्यो पैसा आउनु लगाएपछि त त्यहाँ पैसा छैन, अब कसरी म्यानेज गर्नु त भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त।
2: जस्तै यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदमै धेरै गुनासो, वनको पनि धेरै कानून हामीसँग अधिकारै छैन, वनका व्यवस्थापनका कुराहरू पनि संघले हेर्ने सिधै, वन्यजन्तुहरू त झन् हामीले त्यो छुनै चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ, तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा संख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर त्यसको अस्तित्व नमार्छ भनेर दिनु कतिको ढिलाइ भयो, अब दिनुपर्ने
3: किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि, त्यहाँ पनि त्यो यसको मतलब जेसी गर भनेर दिने त होइन, व्यवस्थापन गर्नुहोस् जस्तै एउटा गाउँपालिकालाई दियो, त्यो गाउँपालिकाभित्र पनि थुप्रै समाजहरू छ उनीहरूले पनि योजना बनाउँछन्, जसरी यो सामुदायिक वनको कार्ययोजना बन्यो नि त्यस्तै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै चेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्न कति सजिलो होला भन्छु कि मैले, स्थानीय सरकारलाई दियो, स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन, ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि, उदाहरणलाई चाहिँ एउटा ठूलो गाउँपालिका होला जस्तै मेरै गाउँतिर कुरा गरौँ न, अहिले म गएको ठाउँ धोरपाटन एरियामा त्यहाँ पनि अहिले बन्दरको समस्या छ बाँदरको छ होइन, त्यहाँ चाहिँ धोरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन, उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाऊ, मेला के को मुख्य समस्या के हो योजना बनाउनुहोस्, त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात सामाजिक त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने, त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो, कुन जनावरलाई के गर्ने हो, कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ, कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन, बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने होइन, जस्तै कोही कोही ठाउँ मैले सुनेको छु अब रुकुमतिर पश्चिमतिर चाहिँ यो गुना भन्दो रहेछ अर्को बाँदर त्यसलाई चाहिँ उनीहरूले म्यानेज पनि गर्छन् होइन, नगरे होइन, त्यस कारण अधिकार चाहिँ त्यस्तो कुरा दिनु पनि खानीको अधिकार पो दिने भन्ने कुरा गरे, अब खानी अब बुढ्जे गाह्रो हुन्छ नि खानी खानी ऊ गर्ने होइन,
2: त्यो ठुलो कुरा भयो त्यो चाहिँ,
3: त्यस कारणले चाहिँ असल मान्छेहरूले के म चाहिँ फिल्डतिर निकै दौडिराख्ने, अस्ति एउटाले कसले सुनाउँदै थियो कि धोरपाटन एरिया चाहिँ खानीको एरिया तामा खानीको एरिया होइन, अनि यता चाहिँ बडीघाट बोर्तीबाङदेखि पश्चिमतिर त्यहाँ मगर एरिया छ क्या तामा खानीको एरिया भयो पहिला कुनै जमानामा होइन, अनि उसले भन्थ्यो उता धोरपाटनकोलाई मान्छेहरूको संस्कृतिलाई चाहिँ नावरले खाइदियो, यताको चाहिँ मगरहरूको चाहिँ भाषा चाहिँ तामाखानीले खाइदियो, कस्तरी मृगलाई आफ्नै बिनाले खायो, तलको चाहिँ गैंडालाई चाहिँ आफ्नै खागले खायो होइन, त्यस कारणले त्यस्तो कुराहरू हुँदो रहेछ, त्यस कारणले चाहिँ हामीले सकियो भने वैज्ञानिक रूपले पनि आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि हामीले चाहिँ अधिकारहरू चाहिँ प्रत्यार्जन गर्ने मोनिटर गर्ने त छँदैछ नि, भोलि बिगार्यो भने ऊ गर्यो भने होइन,
2: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेछौं, अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौं, व्यवस्थापनका कुराहरूलाई जोड्दाखेरि चाहिँ केवल अध्ययन र विज्ञका राय मात्र पर्याप्त छैनन्, स्थानीय स्तरका कुराहरू पनि सुन्नुपर्छ भन्ने कुरा त तपाईँले भनिहाल्नुभयो, बाघको कुरा गर्दा तराईका जुन क्षेत्रमा समस्या छ उनीहरूकै कुरा सुनौ भनेर, अहिले उनीहरूको कुरा सुनेर कानून बनाउने अथवा पीड़ित साँच्चै पीड़ितहरूको कुरा सुनेर योजना बनाउने कुरामा चाहिँ यो वन्यजन्तु मानव द्वन्द व्यवस्था कसरी जोड्नु पर्ला,
3: अब चाहिँ उहाँहरूको त सुन्नै पर्छ हेर्नुहोस् होइन, यो नसुने होइन यो गोष्ठीको लागि गोष्ठी भइरहेको छ धेरै जस्तो, तर चाहिँ दिमाग चाहिँ के छ भने म चाहिँ त्यहाँ गोष्ठी गर्न गयो भने मेरो दिमाग आफै लेखेर राख्ने होइन, अनि यहाँ रिपोर्ट बुझाउँदाखेरि त मेरो दिमागको छ त्यो गाउँको दिमागको आएन होइन, जस्तै बाघको अस्ति मैले त्यहाँ देखिरहेको थिएँ चितवनमा धोरबीले जब चाहिँ ऊ भयो त्यहाँ मन्त्री पनि जानुभएको रहेछ, त्यहाँको स्थानीयले के भनिरहेको थियो भने तपाईँहरू त अब साँच्चै उसले भनेकै मैले सुनेको तपाईँहरू त आर्मी र उसको उमा बस्नु भएको छ नि भन्नुहोस् भनिरहेको थिएँ कि, थाहा छैन उहाँहरूले त्यो युट्युब चाहिँ त्यो बेलाको पऱ्यो होला उहाँहरू गाउँलेहरूसँग नि बस्नुभयो होला नि होइन, त्यस कारणले चाहिँ उहाँहरूको त सुन्नै पर्छ नि, उहाँहरूले तरिका के हो उहाँहरूको सिस्टम के थियो अनि कसरी कहिलेदेखि बढ्यो यो फेरि थाहा छ सबैलाई नथा पाएन, जस्तै म त म आफै मलाई पनि थाहा छैन म घुमेको ठाउँको म हिउँसितुवाको ठाउँतिर जान्छु, हिउँसितुवाले कस्तोलाई चाहिँ हामीले ठिक गर्ने हो, जस्तै गोठमै छिर्नेलाई के गर्ने त्यहाँ गोठमै छेर्ने एउटा हुन्छ क्या त्यो बानी परेको गोठमा छेर्दा सफा पार्ने अब कहिले कहीँ खाने अर्कै प्रकारको भयो
2: सबभन्दा वन्यजन्तुमा चाहिँ त्यो बानी परेको भन्दो रहेछ नि जस्तो बाघले पनि मान्छे खान पाएर नि नरभक्सी भनेर बानी परेको चितुवाको पनि त्यस्तै त्यो गोठमा छेर्ने हिउँ चितुवा पनि बानी परेकाहरूलाई चाहिँ व्यवस्थापन अलिक चाँडै गर्नुपर्ने रहेछ
3: त्यो त गर्नुपर्छ त्यसलाई त त्यो त्यसको काम त व्यवस्थापन हो अब हेर्नुहोस् यहाँ जू यहीँ नजिकै छ होइन यसरी व्यवस्थापन गर्ने होइन नि त
2: सात दिन चल्दैन
3: यो खुनवाला जुद्ध शमशेर पालक हो उसले चाहिँ रमाइलो लगाइराखेको होइन रिक्रिएसनको राखिराखेको हो नि अहिले पनि हाम्रो जू त त्यही छ त त्यही एरिया छ अहिले त झन् त्यहाँ अरू ठाउँ बाहिर कोभिड छैन त्यहाँभित्र कोभिड छ हेर्नुहोस् होइन भने हामी कस्तो वैज्ञानिक काम गरिरहेको छौँ त होइन त्यस कारणले चाहिँ तत्कालै गर्नुपर्नेलाई तत्कालै ठोक्ने हो होइन भनेको ठोक्ने भनेको बन्दुकले ठोक्ने होइन कि उसले स्ट्राटेजीले ठोक्ने पैसा दिनुपर्नेलाई तुरन्तै दिने यहाँ त कस्तो भन्नु त्यो राहत पनि हेर्नुहोस् एक वर्षपछि दिने अरे त्यो पनि उहाँ जस्तै म त हिमालतिर नि जाने नि अप्पर डोल्पाको मान्छे बिचरा पाँच दिन हिँडेर तल आएर त्यो एउटा बाख्राको लिन आउँछ त्यो 10,000 लिन अनि फेरि पाँच दिन लाग्यो होइन त्यो 10,000 होइन उसको त 20,000 खर्च भयो होइन त्यो पनि अझ पाउने कि नपाउने ठेगाना छैन हेर्नुहोस् त्यहाँ त छ नि त त्यो मापदण्डहरू छ नि त यस्तो गर्ने यस्तो त्यस्तो छ त्यस कारणले चाहिँ साइट स्पेसिफिक बाघको लागि छुट्टै बर्दिया र उमा फरक हुनसक्छ नि त चितवनखेरि होइन मान्छे फरक हुनसक्छ त्यहाँको संस्कृति फरक हुनसक्छ त्यहाँको समस्या फरक हुनसक्छ त्यही बाघको कुरा गर्दा पनि मैले भनेको हिउँ चितुवाको कुरा छुट्टै भयो बँदेलको त नेपालभरि भयो यो बँदेल पनि फेरि दुई किसिम छ कि एउटा बँदेल चाहिँ यहाँ अलि दुःख दिइरहेको एउटा बँदेल चाहिँ यहाँ यो शिवपुरी निकुञ्ज छ नि नागार्जुनमा पहिला चाहिँ रस्साले उपहार दिएको मोडेल छ के त्यो बाहिरबाट आएको मोडेल भयो यो मान्छेले नबुझ्ने कुरा दुईटा रहेछ एउटा चाहिँ मिचा प्रजाति भन्छ होइन विदेशी भनेको सबै मिचा आउँदैन विदेशी जस्तै हाम्रो चाहिँ काठमाडौँको बाटोबाट फुल फुल्छ नि एउटा के फुल भन्छ त्यसलाई ज्याकारान्डा होइन त्यो ज्याकारान्डा चाहिँ विदेशी त हो त्यो चाहिँ इन्भ्यासिभ होइन कि त्यो आफै फैलिँदैन कि हामीले
2: हुर्काउनै
3: पर्छ नर्सरी फेरि उ गर्नु पर्यो तर अर्को चाहिँ त्यो एक्जोटिक हो विदेशी त हो तर त्यो आफै फैलिने के जस्तै बनमारा होइन त्यो चाहिँ के हो त्यो त्यो मारा नै हो बनमासा त्यो बन्दल पनि त्यस्तै रहेछ कि हेर्नुहोस् थोरै लिएर उपहारको रूपमा लिएर आयो त्यो बन्दल त हेर्नुहोस् माथि अलि ठुलो छ कि हाम्रो लोकल भन्दा नेपालको यस्तो ऊ हुँदो रहेछ कि माथि हिमालसम्म पुग्छ कि हेर्नुहोस् अनि त्यो अर्को हाम्रो लोकलले भन्दा नि साफ गर्दो रहेछ त्यसको लागि छुट्टै बनाउनु पर्यो होइन अनि त्यसलाई चाहिँ फेरि इकोनोमीमा पनि जोडिदिने कि होइन त्यो गर्नुपर्छ
2: अहिले समाधानका लागि भइरहेका कतिपय कुराहरू चाहिँ वन्यजन्तु करिडोर अथवा विद्युतीय बार यस्ता प्रविधिहरू अलिअलि प्रचलनमा जति पनि छन् अहिले हात्तीलाई रोक्नको लागि विद्युतीय तारबारको कुरा यी कुराहरू हामीले गरिरहेका अहिलेका चलनहरू कतिको प्रभावकारी भइरहेका छन् र अब यसलाई अझ सुधार गर्नु कतिको आवश्यक
3: अब यस्तो हेर्नुहोस् जब पपुलेसन बुम हुन्छ त्यसको केही पनि छेकिँदैन भुइँचालो पनि एउटा रेक्टर आएपछि पड्किनु त हो नि हामीले भन्दाखेरि के भन्छ भने घर चाहिँ भुइँचालो प्रतिरोधी भन्छौँ त्यो एउटा लेभलको रेक्टर भन्दा बढी आयो भने त्यो प्रतिरोधी हुन्छ हुँदैन बाघ पनि जब बुम हुन्छ रोकेर रोकिन्छ रोकिँदैन त्यो नेचुरल आफै हुन्छ तपाईँले चाहिँ त्यो चितवनतिर तराईतिर चाहिँ हात्तीहरू राखिरहेको छ झापातिर होइन हात्तीलाई खेल रोक्छ भने हात्तीलाई चाहिँ एकछिन एक झन्का देला त्यो फेन्सिङले पछि बत्का उसलाई थाहा हुन्छ होइन किन उनीहरू बाँच्न त पर्यो नि त इन्टेलिजेन्ट हुन्छ नि त होइन बाँदरले मैले केसम्म थाहा पाएको छु भने हेर्नुहोस् त्यो बाँदरले चाहिँ म तनहुँमा एकचोटि घुम्न गएको थिएँ यो कोटगाउँ भन्ने ठाउँ छ हेर्नुहोस् पहिला त्यहाँ बाँदर आउँदैन थियो अनि उनीहरूले चाहिँ नयाँ चाहिँ सुन्तला लगाइरहेको बाँदरले यो अगाडि चाहिँ फोक्दो रहेछ अनि आँखामा पर्दो रहेछ कि त्यो पिरो अनि पछि त के गर्न लगाएको थियो त्यो बाँदर यति एडेप्टिभ रहेछ कि पछाडि लगाएर फोक्न लगाएर खान लगाएर क्या भनेपछि त एकछिनलाई पो काम गर्ने हो त्यो लाइटले एकछिनलाई काम गर्ने हो उसलाई पनि थाहा हुन्छ त्यो दे आर द भेरी इन्टेलिजेन्ट होइन उनीहरू त प्रयोग गर्छन् त आफ्नो दिमाग
2: वर्षौंदेखि जुधेर बाँच्दै आएका छन्
3: त्यस कारणले चाहिँ हामीले पनि त्यो त्यो नगर्ने भनेको होइन गर्ने हो तर अरूको कुरा नि गर्ने त्यो पनि शान्तिनो कुराहरू गर्ने वृक्षारोपण नगर्ने हो र गर्ने हो होइन खेरागारी गर्ने हो अब जस्तै त्यहाँ उदाहरण भन्छन् चितवनतिर अब यो हात्ती चाहिँ बढी चाहिँ खेरातिर आयो अनि मान्छेलाई तर त्यो केरा लगाउने पहिला पनि त लगाउँथ्यो नि त केरा होइन वन केराहरू पनि हुन्थ्यो नि त होइन तर चाहिँ त्यो चाहिँ पपुलेसनको बारे नै हामीले सोच्नुपर्छ हामीले कति उ गर्छौँ तर मान्छेले पनि सोच्नु पर्यो हाम्रो चाहिँ कुन ठाउँ हो होइन, जहाँ पनि गएर बस्दिनु,
2: उनीहरूको ठाउँ त छोडिदिनु नै पर्यो,
3: छोड्नु नै पर्यो।
2: हामी अब अन्तिम चरणमा आएको छ, अन्तिम अब जाँदै गर्दाखेरि चाहिँ वन्यजन्तुको समस्यासँग जुझिरहेका आम समुदाय र आम श्रोताहरूलाई तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ, जस्तो तत्कालको लागि व्यवस्थापनको बाटोमा हेर्दाखेरि चाहिँ?
3: मैले सरकारलाई भन्नुपर्ने त मैले कुरा गरिहालेँ, एकदमै साइड स्पेसिफिक कुराहरू गर्नुपर्छ। अहिले चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि, म मेरो गाउँ 25 वर्षपछि पुगेको थिएँ, म पौडिनी खोला त अन्डरग्राउन्ड भएको छ, हेर्नुहोस् जंगल बढेछ तर खोलो चाहिँ अन्डरग्राउन्ड भइरहेछ, भनेपछि वाटर टेबल घटिरहेछ नि। मान्छेले भन्छ होइन फलफुल पनि छ, अब फलफुल लगाउनु त्यो पानी खानको लागि त तल झर्नु पर्यो नि त, पँधेरोमा जहाँ चाहिँ पानी छ, पानीको सोर्सहरू के छ होइन, त्यस्तो कुराहरू नि हेर्नु पर्यो। त अब अहिले चाहिँ तत्कालमा चाहिँ मान्छेले के गर्नु पर्यो भने, अब त्यस्तो खालको एकदमै समस्या आयो भने त यो कानून पनि एउटा मैले सुनाइदिएँ, प्रतिनिष्ठा गर्ने कानून पनि त रहेछ नि त, एक्टमै रहेछ, तर खबर चाहिँ गर्न पर्यो, किनभने हामी कानून त सबैले मान्न पर्यो नि, चाहे कस्टमरी कानून होस्, सरकारले चाहिँ कस्टमरलाई रेस्पेक्ट गर्न पर्यो, एक्जिस्टेन्सलाई रेस्पेक्ट गर्न पर्यो, फेरि जनमानसले पनि, चाहे आदिवासी हुन् जंगलमा बस्ने, चाहे चाहिँ सहरमै बस्ने मान्छेहरू हुन् होइन, जहाँसुकै बस्ने हुन्, उहाँहरूले नै कानूनलाई रेस्पेक्ट गर्न पर्यो, तर चाहिँ जथाभावी पनि गर्नु भएन नि त। फेरि ल एउटा बाघले मारेछ, उही यहाँ कस्तो नेग्लिजेन्सी देखियो भने, तनावमा चाहिँ बच्चा चाहिँ मरिरहेछ, उसलाई कमन लेबरलाई समातेर चितवनतिर लगाएछ त, फेरि अर्को मारिरहेछ, त्यो चितवन त त्यहाँ आइसक्दैन नि, अरू पनि मार्दो रहेछ होइन, सिरियसली हेर्नु पर्यो सरकारले पनि होइन, किनभने एकचोटि चाहिँ मान्छेको दिमागमा चाहिँ जब चाहिँ यो बाँदरहरू त राम्रो छैन रहेछ भन्ने पर्छ, झन् नराम्रो हुन्छ कि, बरु चाहिँ अलिकति कल गरेर उभ भने त कम्ती दिमागमा त बस्दैन नि होइन, बाघ भन्दा साथ ओहो बाघ भनेको भूत हो भन्ने खालको नहोस् न होइन, मान्छेलाई यस्तो खालको ऊ पनि घिनलाग्दो न बनाउने, एकदमै घृणा बनाउने खालको भयो क्या अहिले त, बाँदरलाई घेर्न गर्न
2: लाग्यो
3: मान्छेले पुज्थे, हेर्नुहोस् खासै ऊ वास्तै गर्दैन थियो, यसो ल हटै पुग्यो, त्यति थियो नि त, तर अहिले त कस्तो भयो भने अब एकदमै घृणा गर्नुपर्ने अवस्था, यो भनेको त एकदमै नराम्रो हो,
2: शत्रु
3: हो भन्ने, त्यो चाहिँ होइन, तर त्यो नहुनको लागि सरकारले पहल गरिदिनु।
2: हुन्छ, एकदम महत्वपूर्ण समय दिनुभयो, हामीले यो एकदम पछिल्लो समयमा एकदमै धेरै समस्याहरूमा उठाइरहेको यो विषयको व्यवस्थापनको बारेमा आफ्नो अनुभवहरू साथीभयो, यहाँलाई उजालातर्फ धेरै धन्यवाद छ।
3: एकदम धन्यवाद छ बहिनीजी।
2: उहाँ हुनुहुन्थ्यो डाक्टर कमल थापा, लामो समयदेखि मानव वन्यजन्तुको व्यवस्थापनको बारेमा अध्ययन काम अनुसन्धान गर्दै आउनु भएको छ, उहाँले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा विद्यावारिधी गर्नुभएको छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: फुटबल सिजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
3: यो फुटबल सिजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs na paunu hos. Soundbar matra ru 9,999 ma. Ra 12 mahina samma ko net TV package sangai nishulka World Cup live subscription. Saathe 25% samma ko discount ra 24 mahina samma ko EMI.
4: Shatrula gune chan.
5: Aba internet dhilo hoina. Chito, smart, ra surakshit.
6: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
7: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि
9: थप जानकारी तथा बुकिङका लागि
10: 0942 8888 98 0 12 35 8888

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि असार 29 पेशी, 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा, काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका थोरै ठाउँमा आज राति पनि ठूलो पानी पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद आङटा शेर्पा, हज कमिटिका तत्कालीन

0: अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित सातजनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार आठ प्रतिवादी अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश मोहनराज राई, विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकोले यसलाई निकै चासोका साथ हेरिएको थियो। बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्रासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रेसहित काठमाण्ड उपत्यकामा जोखिम कायमै छ। काठमाण्डुका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा असार पसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने अभियान चलिरहेको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ। यसकै आधारमा संक्रमित क्षेत्रमा पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि सँगसँगै भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यामलाल भूषाल र डाक्टर विष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणको साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमान्दारितापूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री डाक्टर वाग्लेको भनाई छ। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारितापूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पटक पटक विद्युत अवरूद्ध हुने अर्थात ट्रिपलिङ हुने समस्या देखिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार बर्खायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई प्राथमिकतामा राख्दै समाधानको अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। स्ट्रेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा संचालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया स्वरूप भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेको छ र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी समेत दिएको छ। यसअघि इस्लामिक रिभोल्युसन गार्डस क्रप्स आईआरजीसीको नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराती पाउने 2 बजे खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति पाउने 1 बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16मा पोर्चुगललाई 1 गोलले हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति पाउने 3 बजे खेल हुनेछ। अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8मा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। यो खेलमा रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादास्पद भएका छन्। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा मौसम बदली। आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर। सजाय निर्धारणका लागि असार 29मा पेशी। 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा। काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत। नियन्त्रणको प्रयास चल्दै। स्ट्रेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने।
4: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: ¿Es en serio? ¿Quién me manda tantos mensajes?
7: Shukla Gandaki FM 97.6.
8: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहु।
13: सम्पर्क 0654142121, मोबाइल 98565391।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-70290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
17: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560-23128 र 98462-14726।
20: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ टिटिक्कको बनाउनु है।
21: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
20: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
22: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
23: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
20: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो।
25: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
24: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
28: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
29: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
26: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
30: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
31: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
30: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्न कहाँ जाने।
31: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
30: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
32: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
33: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
34: हजुर, दान गरौ।
35: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
36: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
34: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
35: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
25: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
37: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
25: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
37: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
25: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9846069246, 9800528000।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
4: लुम्बिनी सन्तनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
3: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्भीर्यको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दा सत्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मिना आभूषण सुनचार दिदी गौडामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगहना र सुन्दर पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका थापा लसुनका गरगहना आवश्यक परेको छ भने तपाईँ उमेन आभूषण सुनचारी उद्योगमा गएर ढुकाका साथ गरगहनाको कारोबार गर्न सक्नुहुनेछ। यही दमौली पोखरा बस रोक्ने बस पाक होइन बस रोक्ने मान्छेहरू झरले ओर्लाने ठाउँ रहेको छ र पहिला चाहिँ भीमसेन मन्दिर थियो अहिले चाहिँ छैन। त्यो भीमसेन मन्दिर चाहिँ बाटो बनाउने क्रममा भत्किएको छ है पृथ्वीराज सर्ग बनाउने क्रममा त्यो गल्लीबाट तपाईँहरूले भित्र छिर्नुभयो भने ठ्याक्कै उमेन आभूषण सुनचाँदी उद्योग भेटाउन सक्नुहुन्छ। तपाईँहरूले त्यहाँ गएर गरगहनाहरू सम्बन्धी सम्पूर्ण जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ। आफूलाई मन पर्यो भने मिष्टमित्र दाजुभाइ साथीसँगलाई पनि उमेन आभूषण सुनचाँदी उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। बिहानीको समय रहेको छ, सबैजना आफ्नो पढाइसितमा व्यस्त हुनुहुन्छ र कतिपय साथीहरूले काम गरेर सकिसक्नु भयो, कतिपय साथीहरूले रोप्दै हुनुहुन्छ होइन र कति रोप्ने तर्फमा पनि हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो काम राम्रोसँग गर्नुहोस्। विदेशमा हुनुहुने तपाईँ सम्पूर्ण पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला भन्न चाहन्छु। आज भने हामी बुधबारको बच्चामा छौँ। बुधबारको बच्चामा विशेष तपाईँको माझमा मौलिसनी सांस्कृतिक लोकभाकालाई कार्यक्रम स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। हामी हप्ताको सातै दिन फरक फरक ढङ्गले प्रस्तुत हुने क्रममा आज बुधबारको बसाइमा छौँ। लगभग लगभग 10 बजेसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक साङ्गीतिकको सिडी स्वरूप भिरकोट बिहुनकोट भन्ने सालैजो भाका रहेको छ र यसमा आवाज सिमरन परियारको रहेको छ अनि वसन्त थापा लगायत अन्य साथीहरूको रहेको छ। यति बेला श्रीकान्त हो सेसुमा थोर सालैजो भाका।

हजुर सधैँ सालेजीलाई कमल तपाईँको माझमा राखिसके बसन्त थापा देवी घरती मगर लगायत अन्य साथीको आवाजमा रहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला क्रम अर्को सुमधुर भाकाला कार्यक्रममा स्थान दिन्छु। यो चाहिँ कौरा भाका रहेको छ, तितो छ कि गुलियो भनिरहेको छ। यसमा आवाज रहेको छ सञ्जीव सिंह राणाको रहेको छ, लय शब्द सञ्जीव सिंह राणाकै रहेको छ। यति बेलाको मान्छे गर्नुहोस् यो सुमधुर भाका।

हजुर, यसो मधुर भाका मैले तपाईँको माझमा राखिसके, गौरा भाका रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको थियो। तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने पनि तपाईँ सुन्दै हुनुहुन्छ सुकमा गण्डकी एफएम 97.6 MHz कार्यक्रमका मेसीको भाका। आज हामी रहेका छौं बुधबारको बसाईमा, बुधबारको बसाईमा तपाईँको मासमा मौले पनि सांस्कृतिक रूपभाकालाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको उमेन आभूषण सुनसर्दी उद्योगले दुलीगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिकका सिटिजनका गरगनाहरू, राजसंसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नाप तौल प्रणालीद्वारा नापिएका छापाला सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुन चाँदी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यति बेलाको प्रमाण तपाईँको माझमा यो पूर्वेली भागलाई स्थान दिन्छौ। सुपारी जयको भनिरहेको छ, अभय ढुङ्गा ढुङ्गेलको आवाजमा रहेको छ, यस्तो अभय ढुङ्गेल खेलिरहेको छ। यति बेला गर्न स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर यसो मधुर पूर्वेली भएकोमा तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ आज भन्ने सुमधुर लोक भएकालाई कार्यक्रममा स्थान दिँदाखेरि अब भने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण संचार उद्योगलाई पनि मलाईदेखि आभार प्रकट गर्दछु। स्वदेशदेखि विदेशसम्म इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्रा नेपाली पात्र एप्समा पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै तपाईँको माझमा नि कोही साथ के साथ भन्ने चाहिँ गुरूङ भाषाको गीत हो। म चाहिँ सुमधुर भाकालाई छोड्दै कार्यक्रमबाट भने बिदा मागेर जान्छु। तपाईँको बाँकी पर्छु भने सुख बित सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 9460269240 9898 0008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656570225, मोबाइल 9857033 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 9856043952 र 9806।

0: गण्डकी समाचार।
1: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, बिहान 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खार र पूर्व गृह सचिव टेक नारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाण्डुको न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खार र पाण्डे सहित केशवलाल दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सल्लाहकार सुरक्षा सल्लाहकार इतेन्द्रजीत राई, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद आङ टावा शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार र खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाको प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तोलाधर र आशिका बुढाथोकीलाई कसोर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सावदेन लिम्बु र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकाले यसलाई चासोका साथ हेरिएको थियो। ब्लड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रण आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा ब्लड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा ब्लड फ्लू नियन्त्रणमा आए पनि काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम कायमै छ। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको ब्लड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखेको र आवश्यक प्रयासहरू भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यकाका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिएको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसार पसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तुहरू नष्ट गर्ने अभियान चलाएको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारिएको हो। यसकै आधारमा संक्रमित क्षेत्रका पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका लागि उपाय कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानहरूलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि भइरहेको छ।

पटक पटक विद्युत अवरूद्ध अर्थात ट्रिपिङ हुने समस्या देखिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्याले प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त अनुसार समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालय प्रमुख अधिकृत आठौं राम केवल राय यादवलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलोबन्दी अनुसार नभए नभएको रुजू गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट 12,000 रूपियाँ घुस लिएको अवस्थामा सिराहाको कर्जनहा नगरपालिका वडा नम्बर 4 स्थित मिचौया बन्दीपुर सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। खानतलासीका क्रममा उनको साथबाट घुसको 12,000 र स्रोत नखुलेको थप 1,33,120 रूपियाँ गरी जम्मा 1,45,120 रूपियाँ र एउटा मोबाइल समेत बरामद गरिएको छ। उनीमाथि हाल तप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेपालीले जानकारी दिनुभयो।

मकनपुरको मनहरी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकनपुरका अनुसार मंगलबार राति मनहरी गाउँपालिका सात रवनडार स्थित पूर्व पश्चिम राजमार्गमा वीरगंजबाट लमजुङतर्फ जाँदै गरेको ना पाँच ख 5319 नम्बरको यात्रुवाहक बसको स्टेयरिङको टाई रड भाँचिएपछि बस अनियन्त्रित भई सड़कको दाहिने किनारमा पल्टिएको। बसमा चालक सहित 16 जना सवार थिए। दुर्घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर 5 जना घाइतेको उद्धार गरी मनहरी अस्पताल पुर्याएको थियो। सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बस चालक सर्लाई 39 वर्षीय बिमबहादुर विक, चितवनको भरतपुर महानगरपालिकाका 4 का 30 वर्षीय संजय तामाङ, पर्साको परावनी पुर गाउँपालिका 3 का 14 वर्षीय मोहम्मद आज द, 12 को देवताल गाउँपालिका 1 का 23 वर्षीय राजकुमार राम तथा भारतको मोतिहारीका 25 वर्षीय सुधीर कुमार घाइते हुनुभएको छ। उहाँहरूको टाउको, निधार, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकनपुरका सूचना अधिकारी प्रहरी नागपुरीक्षक माधव प्रसाद काफ्लेका अनुसार स्थानीयवासीहरूको सहयोगमा दुर्घटनाग्रस्त बसलाई सड़कबाट हटाएर सुरक्षित स्थानमा राखिएको छ। दुर्घटनाका कारण पूर्व पश्चिम राजमार्ग सवारी आगमन अवरूद्ध नभएको र अन्य यात्रुहरूलाई वैकल्पिक सवारी मार्फत गन्तव्यतर्फ पठाएको उहाँले जानकारी दिनुभयो। बाह्रै महिना चिसो हुने पल्लो मुस्ताङको लुमङथाङ गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेको छ। आर्थिक वर्ष 2082/83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा गाउँपालिकाका 5 वटा वडाका 225 जना ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप कम्बल वितरण गरिएको छ। गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, घर दैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणसँगै कम्बल समेत उपलब्ध गराएको प्रमुख प्रशासक अधिकृत न्यूटन लम्साले जानकारी दिनुभयो। ज्येष्ठ नागरिकहरूलाई गाउँपालिका अध्यक्ष टर्सिन अर्पु गुरूङ र उपाध्यक्ष छुमी विष्टले कम्बल वितरण गर्नुभएको थियो। न्यानो कम्बल पाएपछि वडा नम्बर 1 का अछो शेर्की सीजी गुरूङ र वडा नम्बर 3 ठिंगरका पेम्बा गुरूङले स्थानीय सरकारबाट विभिन्न सहयोग पाउँदा खुशी लागेको बताउनुभयो। मेगदीको रघुगंगा गाउँपालिका 4 दंगराङमा बस्ती संरक्षण योजना निर्माण भएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत दंगराङको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो। संघीय सरकारले विनियोजन गरेको रूतीन करोड बजेटबाट दंगराम गाउँको फेदी, कान्छी गाउँको फेदी, पानाकोट र कुस्मा खोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगंगा गाउँपालिका 4 का वडा अध्यक्ष पवन गर्बुजाले बताउनुभयो। भिरालो पाखामा रहेको दंगराम गाउँ र कम्मा खोलाको कटान जोखिममा परेको थियो। उहाँले भन्नुभयो, ग्याबिन जाली र तटबन्ध गरेपछि पहिरो, बाढ़ी र कटानको जोखिम घटेको छ। 100 भन्दा बढ़ी घर परिवारको बसोबास रहेको दगरामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो। गोर्खा नगरपालिका 12 र शहीद लखन गाउँपालिका 1 जोड्ने कुदी खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। निर्धारित समयभन्दा 1 वर्ष अघि नै पुल निर्माण सम्पन्न भएपछि वर्षौंदेखि वर्षायाम आवतजावको समस्या झेल्दै आएका दुई पालिकाका स्थानीयवासीहरूलाई सहज भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय गोर्खाले निर्माण गरेको उक्त पुल स्याउली बजार भटफाट मनकामना सड़क खण्डमा पर्दछ। कार्यालय प्रमुख सन्तोष सरेलका अनुसार लुदी खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको, प्रिस्टेट टी बीम प्रविधिबाट निर्माण गरिएको उक्त पुल 30 मिटर लामो र 8.40 मिटर चौड़ाई छ। पुल निर्माणका लागि 2082 वैशाख 22 गते सम्झौता भई 2084 वैशाख 21 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर निर्धारित समयभन्दा 1 वर्ष अघि नै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोर्खाका साइट इन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय समाचार अमेरिकाले हर्मुज स्ट्रेट हुँदै गइरहेको तीनवटा व्यावसायिक जल जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि श्रृंखलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौं मानिसहरू घाइते भएको खबर छ। यद्यपि हालसम्म कुनै पनि मानवीय क्षतिको पुष्टि भएको छैन। यूएस सेन्टकमले मंगलबार राति जारी गरेको जानकारी अनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्देशालक दल रहेका व्यावसायिक जहाजहरूलाई निशाना बनाएपछि यसको रक्षा र इरानलाई जवाफदेही बनाउन यो सैन्य कार्यवाही शुरू गरिएको हो। अमेरिकाले इरानका 80 भन्दा बढ़ी लक्ष्यहरूमा सटीक हतियार प्रयोग गरेको छ, जसमा हवाई रक्षा प्रणाली, कमाण्ड एण्ड कन्ट्रोल नेटवर्क, तटीय राडर, एनटीसी पक्षपेस्त्र प्रणाली र 60 भन्दा बढ़ी आईआरजीसीका साना ढुंगाहरू सामेल छन्। ईरानी सरकारी मीडियाका अनुसार दक्षिण इरानका केसब टापु, बन्दर अब्बास, खारगा टापु र सिरिक बन्दरगाह जस्ता रणनीतिक स्थानहरूमा विस्फोट भएका छनृ।

0: इरानका दिवांग सर्वोच्च नेता ख अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन राजधानी तेहरानका सड़कहरूमा विशाल जनसागर उर्लिएको छ। गत फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायली आक्रमणमा मारिएका नेता खामेनीप्रति अन्तिम श्रद्धांजली अर्पण गर्न देशैभरबाट ठूलो संख्यामा नागरिकहरू भेला भएका हुन्। मध्य तेहरान स्थित इमान खामेनी मोसल्लाह प्रार्थना गृहमा दुई दिनसम्म चलेको विदाई समारोहपछि अन्त्येष्टि जुलूस निकालिएको थियो। उक्त समारोहमा इरानी राष्ट्रपति मसूद पेजेकियान, न्यायपालिका प्रमुख गुला महोसेनी, एजेई विशेषज्ञ परिषदका अध्यक्ष अहमद जन्नाती र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बकीर जोलकाटर लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थित रहेको थियो। यसैबीच अमेरिकी इजरायली आक्रमण परिएर मारिएका भनिएका पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद पनि समारोहमा उपस्थित देखिएका छन्। खेल समाचार। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरोस्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरोस्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराती पौने दुई बजे खेल्नेछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति पौने एक बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम सोह्रमा पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनलमा यात्रा तय गरेको। बेल्जियमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलोपटक विश्वकपमा आमन्य सामान्य हुन लागेको नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पौने 3 बजे खेल हुनेछ अनि अन्तिम क्वार्टर फाइनलमा साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान पौने 7 बजे खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8 स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। अब सामनासम्म सुनाइ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: घटना, दुर्घटना, विकास, निर्माण का कार्य एवं समाज रूपांतरण का लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउने समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारी का लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143378, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुलीगौडामा
4: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हम मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 98560956996।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधा
4: चिकित्सालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634683।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
8: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712740।
9: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
10: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
10: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
12: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
12: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
12: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
13: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू छए बाढी र पहिरोबाट बचौं र बचाऊ
12: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
13: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
12: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अम्रेसो र बाँस भूछए रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
13: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
12: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
13: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं
12: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0585361175 98563175
14: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन संस्थाको विनियम ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ नोट ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जा
15: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
16: तर महँगो होला नि
15: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
17: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
17: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
18: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0365414411 मोबाइल 98562 9238 र 98028 22938
19: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
4: कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जानु भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694543।
5: कृषि विकास कार्यालय तनहुँको अनुरोध:
2: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
5: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
3: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 065-563-130।
3: कृषि विकास कार्यालय तनहुँ, दमौली।
6: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
7: Come on everybody. Hello Shukla Gandaki.
6: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
8: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस वेनस्डेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ हामी टपिक स्पेशलमा रहेर कुराकानी गर्ने दिन कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9096636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। बिहानीको समय त छँदै नै छ, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधिभरसम्म सुनेर साथ पनि दिनुहोला र प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोफेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है। र आजको मेन टपिक भनेको चाहिँ अब अहिले चाहिँ पार्किङको कुराहरू आइराखेको छ, पार्किङ चाहिँ दोहोरो गर्न नपाइने भनेर चाहिँ भनिराखेको छ नि त, यसले गर्दाखेरि अलि असहज त बनेको नै छ। दोहोरो पार्किङ गर्दाखेरि चाहिँ हिँड्नको लागि भनौँ होइन, गाडी चल्नको लागि पनि अब असहज त भइराखेको छ। अब यसलाई चाहिँ सहज बनाउनको लागि चाहिँ के गर्नु पर्ला, तपाईँलाई के लाग्छ यसबारेमा चाहिँ आफ्नो विचार राख्नको लागि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि तिम्रो आँखा बोलको स्वप्न सुमनको आवाजमा रहेको यो गीत म राख्दैछु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि तिम्रो आँखा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने अर्को गीतलाई म राख्दैछु, कसरी भन्नु तिमीलाई बोलको गीत चाहिँ रहेको छ स्वीकार्नु सहित।

ओके यति बेला भन्नु तपाईँ सम्पूर्णको लागि कसरी भन्नु तिमीलाई बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म लजाएर बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सूचना ए स्तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65414-050, मोबाइल 98-463-2311।
5: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
6: पक्नुहोस् न, जे पाए त्यही कुरा सकिँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0-65-595-511।
8: ल नातिको व्रत बन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
8: नातिको व्रत बन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
2: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौंडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98-460-67-645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: प्रसन्न, होमवर्क देखाऊ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
11: टिचर। मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनिक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
12: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
16: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
17: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
18: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0665707444।
19: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9850077987।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
20: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0665705974। मोबाइल नम्बर 9840761268।
20: 9850607268।
24: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाता

0: आफ्ना भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाथ दुई, चिसापानी, स्याङ्जा।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644 35031।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 11 बज्यो.

अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु, सुनिरहनु भएको छ होला, अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने प्रोग्रामको टाइम अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला है। कार्यक्रममा जोडिनको लागि 98 4 22 72 911 र 98 0 66 36 11 को बाटो भएर कार्यक्रममा जोडिन सक्नुहुन्छ, जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म सुशान्त केसीका आवाजमा रहेको सारङ्गी बोलको स्वीकार्नु सहित।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि सारङ्गी बोलको यो गीत राखिसके. यति बेला अर्को गीतलाई म राख्दैछु. लैबरी लैबरी बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नु सहित.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लैभरी लैभरी बोलको त्रैसना गुरुङका वाचमा रहेको यो गीत मैले राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु कुन मायाको साइनो बोलको। यति बेला भने स्वीकार्नु छैन।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि कुन मायाको साई नोबलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने म अर्को गीत राख्दैछु, सिक्का नोटैमा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि सिक्का नोटे माबोलको यो गीत मैले राखिसके। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु। झ्याम्पा रम्बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
8: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, यामा, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, सेरिङ्गाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235 52763।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
15: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
14: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
15: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
15: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 5 71 240।
16: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
17: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
16: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
18: चिकन ससेज, बब ससेज
19: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
20: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 5 70 0 52, मोबाइल 98 5 60 28 587।
21: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
22: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
21: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
23: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
21: पुराना गरगहनासँग नयाँ साथ फेर,
23: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
21: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहु, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 09।
24: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
25: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
26: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
24: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0 65 5 70 6 76, मोबाइल 98 5 60 62 6 76।
27: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको BBS, BE र BED मा भर्ना सम्बन्धी सूचना।
28: UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि BBS, BE र BED मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
27: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
28: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
27: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
28: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
27: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
28: हाम्रा प्रस्तावित कार्यक्रमहरू BIT, BBA र BHM।
27: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98 5 60 80 385।
17: कता हिँडेको आइफोन हातमा लिएर?
29: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
29: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
27: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
28: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, ट्विटर @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: जगै दिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर नमस्कार, सन्चारम हुनुहुन्छ? हजुर म पनि एकदमै ठिकठाकै छु भन्नु पर्यो है त। हजुर खाना भइसक्यो हजुरको भयो कि क्यारेको नि? हजुर हिजो चाहिँ म उता पोखरातिर गएको थिएँ है। हजुर ठिक छ, केही नै भएन। अब त्यो कहिलेकाहीँ काम व्यस्तताले गर्दा यताउता हिँड्नु परिरहेको हुन्छ। हजुर त्यही त नि। ल अनि सुनाउनु सरु, नयाँ नौलो खबर के छ?
1: हजुर अब दुई चार दिन आराम गर्ने
0: ठिक छ। अब आफ्नो स्वास्थ्यको ख्याल राख्दै काम चाहिँ गर्नुहोला क्या अरे। ल अनि कार्यक्रम त सुनिरहनु भएको छ होला? ल आजको टपिक भनेको चाहिँ जुन यो पार्किङको विषयमा चाहिँ छ होइन। पार्किङ चाहिँ दोहोरो पार्किङ हुन्छ नि त, हिँड्ने बाटोमा पनि अब भित्रै साइडमा पनि दोहोरो पार्किङ भइरहेको छ नि त। हो एकरो गराउनको लागि होइन, बाटोमा हिँड्नको लागि सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ होला भन्ने चाहिँ रहेको छ कि।
1: त्यही त अब यसको लागि त पहिला जस्तो जहाँ काट्नु पनि ठाउँ ठाउँ बाटो काट्दा पाइयो, पहिला चाहिँ पाइएन भन्दा छ नि त। पहिला पो घर मेरा त जहाँ ठ्याक्क घर त्यसै गाडी चाहिँ अझै झार्ने हुन्थ्यो। अहिले त पार्कमा भएपछि त धेरै नै सतर्कमा बस्छ। त्यो त हामी अब जस्तो अब हामी बिल लगाएर सर्दा पनि त जहाँ पानी कार रोकिन्छ रोकिन्न, त्यो समय अनुसार त हामीले नै गरी हुनुपर्छ। हामीले पनि अघि गरेर हिँड्यौँ भने दुर्घटना हुने त्यही नै हो।
0: ल पार्किङ चाहिँ आफ्नो साइडमा हुनुपर्छ। साइडमा भयो भने चाहिँ बल्ल हामीले चाहिँ सहज ल हुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद छ यो विचारको लागि है। हजुर अघि आउनु भएको थियो तर ठ्याक्क फोन उठ्न पाएन त्यति बेला। हजुर कार्यक्रममा चाहिँ हजुर नै हुनुहुन्छ है त। हजुर हजुर ल ठिक छ, केही भएन। हुन्छ अब चाहिँ साथीलाई सम्झाउनुहोस् है त।
1: सर्वप्रथम भयो
0: हजुर धन्यवाद।
1: खगीमा सर्वजनलाई रश्मिका लागि साराजी अनि मान्लेको चाहिँ सर्वजनजी हाम्रो एकवटा दाबु भन्दै सम्पूर्णलाई एक मुस्त दर्शन गरिदिनु।
0: सुन्छ अहिले चाहिँ अब छुट्यौँ है त। सुन्छ यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो। र यति बेला भने तपाईँ सम्पूर्णको लागि देउरालीमा बतास चल्यो बोलको यो गीत म राख्दैछु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला अनि फोन ट्राई पनि गर्दै गर्नुहोला है त।
2: देउरालीमा बतास चल्यो

ओके देउरालीमा बतास चल्यो बतास चल्यो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि यिनै गीतहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइ नै सकेको छ यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बर तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोभाइडर विनोद पोखरेलदाई प्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा चाहिने जो जिन्दगानीमा बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला नमस्कार बाई

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
8: 9856602068।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टीचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टीचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिम, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856033384 र 9856067988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856634343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
0: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू

0: चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: नेपाल खबरमा अब पूरा खबर। सरकारले हिजो सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई सघाउने पूर्व गवर्नर चिरञ्जीवी नेपालले बताउनु भएको छ। मौद्रिक नीतिले केही नदिएको भन्दै राष्ट्र बैंकको आलोचना भइरहेको छ। तर यो मौद्रिक नीति ठिक तरिकाले आएको राष्ट्र बैंकका पूर्व गवर्नर नेपालको तर्क छ। उहाँका अनुसार अहिलेको मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सघाउने खालको छ। विगतका मौद्रिक नीतिले सरकारले नदिएको राहतको प्याकेजहरू पनि राष्ट्र बैंकले दिने गरेकाले बजेट भन्दा पनि ठूलो बन्ने गरेकोमा अहिले त्यस्तो नभएको नेपाल बताउनुहुन्छ। उहाँका अनुसार मौद्रिक नीतिले लिएको 11% कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको 7% आर्थिक वृद्धि सम्भव छ। नेपालको अर्थतन्त्र 40% अनौपचारिक भएकाले एक रूपियाँ पनि कर्जा विस्तार नहुँदा 3-4% आर्थिक वृद्धि हुने गरेको नेपालको बुझाइ छ। तर मौद्रिक नीतिले कर्जा कुन क्षेत्र मा जान्छ भनेर नबताएको हुँदा केही अन्योल भने देखिएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको छ। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बनाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सा र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ। आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ती क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। आज दिउँसोपछि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेको छ। यसै गरी विभिन्न 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ।

लाम झापा तेह्रथुम पाँचथर धनकुटा सप्तरी सुनसरी मोरङ डोटी डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो। तर आइतबार यता भाव लगातार घटेको छ। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले, सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गयो, दुईजना पक्राउ। पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई, कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी, आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अप्नाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रौतहटको ईश्वनाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गएको छ। हिजो बेलुका विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते भएका बुटनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो। घटनामा एकजना घाइते भएका छन्। प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख रूपियाँ राजस्व संकलन भएको छ। यस अवधिमा 2076 जना गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट राज्य कोषमा 19,71,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 68 जना, नियम विपरीत राइड शेयरिङ गरेका 129, सड़क बत्ती उल्लंघनकर्ता 126, तीव्र गतिमा गाड़ी चलाउने 189 जना कार्यवाहीमा परेका हुन्। अन्य विभिन्न नियम पालना नगरेका 1,157 जना रहेका छन्। अब विदेशको खबर। इरानमा अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छूट फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल 72.40 डलरमा पुगेको छ। मध्यपूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट WTI क्रूड दुबईको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्नेछ। 24 घण्टा अघि शुरू भएको हवाई आक्रमण झण्डै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटीक हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमले जनाएको छ। यस आक्रमणको जवाब दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। यसअघि हर्मुज जलमार्गमा आफ्नो ट्याङ्करमाथि आक्रमण भएको भन्दै कतार र साउदी अरबले इरानको आलोचना पनि गरेका छन्। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरानमाथि आक्रमण गरे लगत्तै इरानले हर्मुजको जलमार्ग बन्द गरेको थियो। संघको पछिल्लो सहमति अनुसार यो जलमार्ग ओमानसँगको समन्वयमा इरानले व्यवस्थापन गर्ने अनि जलमार्ग प्रयोग गर्ने जहाजमाथि सेवा शुल्क तोक्ने विषय समेटिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराती 2:15 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति 1:15 प्रतिस्पर्धा हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति 3:00 खेल हुनेछ। यसै गरी अन्तिम क्वार्टर फाइनलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8 स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम सुन चाँदीको भाव आज पनि घट्यो सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार इरानमा अमेरिकी आक्रमणबाट कच्चा तेलको भाव बढ़्यो ट्याङ्करमाथि आक्रमण भएकोमा कतार र साउदीद्वारा इरानको आलोचना र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र,
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
9: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
10: बिरामी परीक्षण,
9: निशुल्क औषधि वितरण,
10: प्रयोगशाला सेवा,
9: पञ्चकर्म, पूर्वकर्म,
10: बस्ती कर्म,
9: शिरोधारा,
10: नस्य कर्म, जलनीति,
9: छार सूत्र सेवा,
10: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
9: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
10: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
9: अग्निकर्म, मर्म चिकित्सा,
10: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 4 83।
11: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरी, म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
13: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल,
8: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
13: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0 65 75 225, मोबाइल 98 5 63 33 800, 98 4 61 56 58।
14: मेरी आमैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
13: शुद्ध सुन तथा चाँदी का गर गहना,
15: छापावाला सुनचादीका घर गहना,
16: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका घर गहनाको लागि सम्झने पर्ने ठाउँ,
16: सेन्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
15: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229,
16: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9887969142।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा, रुद्री व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे 26D साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9225527763।
13: भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
14: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
14: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
14: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
15: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
16: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
15: 3 यहाँहरूको सेवामा समर्पित मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9560231128 र 9462614726
18: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
19: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
18: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
19: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
18: प्रोप्राइटर रोशनी श्रेष्ठ
19: मोबाइल नम्बर 9827109066 र 9840609543
20: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
21: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
20: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 अनुभव
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9560062452
1: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ
2: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
1: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
22: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
2: गतिलो ठाउँ चाहिँ कहाँ छ
22: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
23: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
24: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 96.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
5: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, चिसापानी, स्याङ्जा।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने

0: अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414411 मोबाइल 9855229938 र 9808222938।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
2: ए नानी के भनेर छ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पूर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0654142121 मोबाइल 9855359921।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
12: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98164334372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448800।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे,
6: अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
12: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
12: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658590511।
13: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
14: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
7: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
15: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707444
16: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर गर्दे अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856779787।
17: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
18: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
19: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
17: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
19: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागन्धकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
19: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
19: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
19: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9861552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
19: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 Shuklagandha KFM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
1: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585 मोबाइल 98560385
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
5: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो
6: नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
10: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
11: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
9: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560262676
12: कता हिँडेको आइफोन हातमा लिएर
13: आइफोन हो कि माइफोन
12: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463311।
13: शुक्ला गण्डकी FM 97.6।

छैन क्यारे न्याउली कराउँदैन डाँडै काटी गए पनि माया हराउँदैन मरी माया हराउँदैन मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी तिम्रो हाम्रो भेट हुने आज मात्रै हो कि मरी आज

दिने दशरथ था वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यो भनी देखि यतैतिर थाम सौदिन भनी हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमाल चुली पल्लपट्टि हलालेको साल छ हिमाल चुली पल्लपट्टि हलालेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया लाग्छ।

तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा कर महाराज साईले के भनेको थिए? मुन्टो छुनु मुनु तिम्रा दुई बहिनीले जन्मै पार्यो, रुनु तिम्रा दुई बहिनी दा आफ्नो कहिले हुनु? सिमल सरर र पिपल फरर र तिम्रा दुई बहिनीले कहिले जाने घर? आजै छेडखान गर। गाईले खाने धैरी त भैँसी के खान्छ र? गाईले खाने धैरी त भैँसी के खान्छ र? एउटा केटी फकाइदेऊ न तिम्रो के जान्छ र? मरि तिम्रो के जान्छ र? शिरमालाको ढाका टोपी ढल्क्यो नभन न, शिरमालाको ढाका टोपी ढल्क्यो नभन न, तिमलाई भेट्न गोठमै आउला पल्क्यो नभन न, मरि पल्क्यो नभन।

0: बुबा मेरो स्वर्गीय भाइ म बालाखा हुँदा बालाखामा पढ्न पाइन साढे सातले थुँदा जिल्ला परे नुहाकोट थान्थिङ मेरो गाउँ थर मेरो मुडबारी दलबहादुर नाउँ गाउँछु कि त झ्याउरे भाषा रामायणमा सारा नारायणले लिनुभयो राम अवतार कै कैका कुरा सुन्दा राजा छक्क परे कस्तो वचन भन्न पर्यो आज मैले हरे ती कुरालाई नमानौ त पहिला कबल गरी जाऊ राम भन्नु भने आफै मूर्छा परे छाती पिटी दशरथले भन्दै राम राम त्यही पिरले दशरथको भयो।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
3: पोखरा जाने बाटोतिर
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856344343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602909।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।

0: पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460268
2: 98560268।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763। कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।

0: Shukla Gandaki FM 97.6
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
2: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
2: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
2: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
1: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
2: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्टाऊ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
2: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
1: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
2: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस नेपियर अम्रेसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
2: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
2: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175 98563175।
3: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
4: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार,
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार,
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार,
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन, लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई दृष्टि जानकारीको लागि फोन नम्बर 98560508634।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 को दम को साथ में।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
9: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
14: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
17: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
18: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
19: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
21: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
22: सम्पर्क 0564142121, मोबाइल 98560935921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
24: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
25: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
26: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
27: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
28: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
28: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
29: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
30: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
29: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
30: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
29: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौड़ा, हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, सेयर गर्दिन कि क्या हो?
3: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
13: पुराना गरगहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
14: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
15: दीर्घायु फर्निचर सोरुम
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
13: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
15: प्रोप्राइटर लक्ष्मी राज वागले फोन नम्बर 06 मोबाइल नम्बर 98 4 60 61 268
14: 98 5 60 60 268
16: कता हिँडेको आइफोन हातमा लिएर
17: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
16: लौ तँलाई थाहा छैन दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
17: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 06 65 414 050 मोबाइल 98 4 63 23 811
14: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
6: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
14: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
6: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
14: होम डेलिभरीको पनि व्यवस्था छ
13: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98 1 41 11 178 98 5 60 00 778
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: 97.6 शुक्ला गंडकी FM 97.6
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने र भीआर निर्णय तथा इजिप्ट विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिसेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन्, तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिहरूमाथि उठेका प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुखले पनि रूलिङ गर्नुभएको छैन। संघीय संसदको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आउँदो 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले 77 जिल्लाका झण्डै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट जवाफ माग गर्नुभयो। उहाँले काठमाडौँ उपत्यका लगायत देशभर खानेपानीको समस्या दिनानुदिन विकराल बन्दै गएको चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ। यसका लागि समितिले सरकारवाला निकायहरूलाई आफ्नो प्राथमिकता र योजनाहरू उपलब्ध गराउन पत्राचार गर्ने भएको छ। बैठकमा सांसदहरूले सरकारी तथ्याङ्क र धरातलीय अर्थ यथार्थबीच ठूलो फरक रहेको भन्दै नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस वर्ष एल निनो प्रभावका कारण मनसूनमा वर्षा कम हुने अनुमान छ, तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहने र तापक्रमसँगै हिम नदीजन्य जोखिम पनि बढ़ने बताएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका विज्ञ सस्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लिनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपत्ति सृजना गर्न सक्ने उहाँको भनाइ छ। इसिमोटकी निरा श्रेष्ठ प्रधानले भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसूनमा बढ़ी जोखिममा पर्न सक्ने बताउनुभयो। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छन्। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थप भएको छ।

0: मार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 25 जना मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दारा काटिने भएको छ। हात्ती भेटिन साथ बेहोस बनाएर दारा काट्ने र नयाँ रेडियो कलर निर्धारण गर्ने तयारी गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दारा काटेर रेडियो कलर लगाइएको छ। 15 जना मानिसको ज्यान लिएपछि 2069 सालमा यो हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ। अब विदेशको खबर। आज बेलुका पृथ्वीका झण्डै 99% मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन्। पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण आज पृथ्वीका झण्डै 8 अर्ब 20 करोड मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ बिहानको मधुर उज्यालो अनुभव गर्ने भएका छन्। नेपाली समयअनुसार आज बेलुका 4:55 सृजना हुने यस्तो अवस्था झण्डै 1 मिनटसम्म कायम रहनेछ। यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका र धेरैजसो एसिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा रहनेछन्। विज्ञहरूका अनुसार सामान्य दिनहरूमा पृथ्वीको आधा भाग मात्र सूर्यतर्फ फर्किएको हुन्छ, तर जनसंख्या असमान रूपमा वितरित भएकाले घना बस्ती भएका एसिया, युरोप र अफ्रिका महादेश उज्यालोमा पर्दा जनसंख्याको हिसाबले दिनको उज्यालो अनुभव गर्नेको प्रतिशत औसतमा 65-75% पुग्ने अनुमान छ। गर्मीयाममा भने उत्तरी गोलार्ध सूर्यतिर बढ़ी झुक्दा यही प्रतिशत 79% उक्लिने गरेको छ। टाइम एण्ड डेटका अनुसार यस्तो अवस्था कुनै एउटै विशेष दिन नभई मे 18 जुलाई 17 हरेक वर्ष दोहोरिने गर्छ। अब खेल खबर। फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गर्यो। तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्त्याएको छ। सांगाको एम लियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चारविगले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मारवान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरिएकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गर्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि त्यस्तै फाउल भएको थियो तर त्यस बेला भीआर प्रयोग गरिएन। इजिप्टका प्रशिक्षक होसाम हसनले मेसीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 रोकियो। सभामुखले पूरा कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। अहिले केही बेरमा पृथ्वीका 90% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जीतले विश्वकपको वैधतामाथि प्रश्न।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9864739839।
4: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
3: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
3: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
9: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
10: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
10: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्व कर्म,
10: बस्ती कर्म,
3: शिरोधारा,
10: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
10: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
10: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
10: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565364383।
12: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
14: मोबाइल 9855643952 र 9806656586।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843231।
16: शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: प्रसन्न होमवर्क देखाउ त
5: हस टीचर
4: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
5: टीचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560 33384 र 98560 67988
7: भर्ना खुल्यो
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनास गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
9: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ टिटिक्कको बनाउनु है
10: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
12: रिमाल हार्डवेयर सम्पर्क 0564142445 0564143445
13: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 9560231128 र 9462014726।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
18: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्लागण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
19: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
20: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
19: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
19: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
20: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
19: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
13: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने नहुने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
14: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
15: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
14: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
16: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
17: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
16: ओम एम आभूषण सुनचाँदी दोकान,
14: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98-4-69-2-46, 98-58-00-8।
18: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले,
19: चिया त पिएर जाऊ।
18: होइन हतार छ, पछि आउँदै गरौँला है।
20: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: साथै पुरासँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
21: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
20: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0656-75907, मोबाइल नम्बर 98-4-61-268,
21: 98-5-60-62-68।
23: होइन आमा कहाँबाट चलेको
24: कुटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
23: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
25: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्लागंडकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पंडित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
5: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
6: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं
5: खेतबारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौं
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
5: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
6: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ
6: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0 55 63 175 98 55 60 63 175
7: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
6: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
10: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
6: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
10: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
6: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
11: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
13: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: यस यमा
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
0: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
9: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
12: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरी छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ।
13: मोबाइल नम्बर 9827103066 र 9840694340।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
20: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602630।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
22: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
21: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
22: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
21: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
22: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
21: होटल टाइटेनिक, गोङगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98560288587।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
11: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98563342 र 98066656586।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
14: यति बेला साँझको ठिक 5 बज्यो।
15: घटना दुर्घटना,
16: कला संस्कृति,
15: स्थानीय राष्ट्रिय
17: अन्तर्राष्ट्रिय खेलकुद,
16: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
2: शुक्ला गण्डकी।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। तनहुको आबुखैरिनी गाउँपालिका 4 पुलजीबाट प्रहरीले यार्सा गुम्बा सहित एकजनालाई पक्राउ गरेको छ। मुगलिनबाट आबुखैरिनी तर्फ आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक पुरूष व्यक्तिलाई यार्सा गुम्बा सहित पक्राउ गरेको हो। प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन। अस्थायी प्रहरी पोस्ट पुलजीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा माइक्रो बसमा सवार ती व्यक्तिबाट 731.03 ग्राम यार्सा गुम्बा बरामद गरेको प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। पक्राउ परेकालाई आवश्यक कार्यवाहीको लागि डिभिजन वन कार्यालय दमौली बुझाइएको छ। लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लागू औषध दोसार पोसारको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुसँग जोडिएको सुन्दर बजार नगरपालिका एक पाउदी बजार तथा गोर्खासँग सीमा जोडिएको राईनाथ नगरपालिका सातगरम बेसी क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो। अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ्दो लागू औषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमा क्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसार पसारको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्लाधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारीले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय भोटे उडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने पाउदी र चेपे गोर्खा सीमा क्षेत्रबाट लागू औषध ओसार पसार हुन नदिन कड़ा निगरानी बढ़ाइएको बताउनुभयो। वहाँले अस्थायी प्रहरी पोस्ट पाउदी र धमिली कुवालाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिनुभयो। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने काली गण्डकी नदी रामदीमा नमूना टाइड आर्च पुल निर्माण भएको छ। यहाँको स्याङजा र पाल्पा जोड्ने नमूना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट फिल स्टेल ट्यूब आर्च ब्रिज टाइड आर्चको हो। पुल सेक्टर पोखराले निर्माण गरेको यस्तो पुल भूटानमा एक र चाइनामा तथा दुबईमा प्रशस्त रहे पनि नेपालमा भने पहिलो हो। एक स्पान मात्र रहेको रामनदी रामदी मोटरेबल पुल 120 मिटर लम्बाई र 11 मिटर चौडाईको छ। यहाँ निर्माण भएको नयाँ पुल 2028 सालमा बनेको ट्रस्ट ब्रिज भन्दा 27 मिटर बढ़ी लम्बाई रहेको पुल सेक्टर पोखराका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताउनुभयो। विक्रमसम्म 2079/30 गते 3 वर्षमा सक्ने गरी हिम सगरमाथा प्राली चितवनले ठेक्का सम्झौता गरे पनि डिजाइन समयमै नबन्दा र सामग्री भारत तथा विज्ञ चीनबाट समयमै नआउँदा निर्माणमा ढिलाइ भएको थियो। 27,71,09,600 रूपियाँमा सम्झौता भएको र अब पुलमा दुई साइडमा सामान्य काम र रौंरोगन मात्र बाँकी रहेको अधिकारीले बताउनुभयो। म्याग्दीको रघुगंगा गाउँपालिका 4 दगनाममा बस्ती संरक्षण योजना निर्माण भएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले कार्यालयले पोखरा मार्फत दगनामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो। संघीय सरकारले विनियोजन गरेको रू 3 करोड़ बजेटबाट दगनाम गाउँको फेदी, कान्छी गाउँको फेदी, पानाकोट र कुम्मा खोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगंगा गाउँपालिका 4 का वडाध्यक्ष पवीन गरबुजारे बताउनुभयो। 100 भन्दा बढ़ी घर परिवारको बसोबास रहेको दगनामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेको वडाध्यक्ष गरबुजारे बताउनुभयो। रघुगंगा गाउँपालिकाको केन्द्र महुवा फाँटदेखि दगनाम हुँदै दर्मे

0: चिमखोला कोइने मंगल जोड़ने सड़कलाई पनि सुरक्षित बनाएको छ। निर्माण कम्पनीको ढिला सुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2081 असार मसान्तसम्ममा काम सक्ने गरी 2078 माघ 21 गते 8,17,65,000 रूपियाँमा ठेक्का सम्झौता गरी रफिना प्राकृतिक जुगल जेबीले काम थालेको थियो। पाँच वर्षदेखि निर्माणाधीन भवनको हालसम्म भौतिक प्रगति 68% मात्र छ। समयमै भवनको काम नसकिँदा नगरपालिकाले मासिक 1.5 लाख बढ़ी रकम घर भाड़ामा खर्चिरहेको छ। तोकेको समयमा 55% मात्र काम गरेको निर्माण कम्पनीले पहिलो पटक 6 महिना र दोस्रो पटक 2082 असार 17 गतेसम्म म्याद थपेको थियो। दोस्रो पटक थपिएको समयमा पनि काम नसकिएपछि फेरिमा थप्ने नथप्ने बारे अनुरोध रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो। नवलपुरको कावासोतीमा रहेको एउटा विद्यालयको जग्गामा 3 वटा विद्यालय सञ्चालन भएको पाइएको छ। कावासोती नगरपालिका 3 विष्णु नगरमा रहेको जनता माध्यमिक विद्यालय जमाबीको नाममा रहेको जग्गामा कावासोती 3 मै रहेको शहीद स्मृति मावि र कावासोती 8 मा रहेको ज्ञानोदय माविले भोगचलन गरिरहेका हुन्। जनता माविको नाममा रहेको 12 बिघा 16 कट्ठा 11 धुर जग्गा मध्ये ज्ञानोदय माविले 19 कट्ठा 19.5 धुर र शहीद स्मृति माविले 3 बिघा 6 कट्ठा 3.5 धुर जग्गा प्रयोग गरेको विवरण नगरपालिकामा पठाइएको छ। पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत राजन पाण्डेका अनुसार जसमध्ये जनता मावि आफैले 4 बिघा 6 कट्ठा 5 धुर जग्गा भोगचलन गरिरहेको छ। अहिले जनता माविले आफ्नो विद्यालयको नाममा रहेको जग्गा फिर्ता गरिनुपर्ने माग गरेको छ भने अन्य 2 विद्यालयले लामो समयदेखि भोगचलन गरिरहेकोले जग्गा धनी पूर्जा दिलाइदिन नगरपालिकासँग आग्रह गरिरहेका छन्। जनता माविका प्रधान अध्यापक ओमनाथ भूषालले नगरपालिकालाई जग्गा फिर्ताको लागि पहल गरिदिन आग्रह गरेको बताउनुभयो। नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार गण्डकी भ्रमण गर्ने पर्यटकको बसाई औसतमा 12 दिन रहेको छ। पर्यटनको राजधानी पोखरामा करिब 11 दिन उनीहरूको बसाई हुने देखिएको छ। सबैभन्दा बढ़ी मनाङमा झण्डै 19 दिन पर्यटकले बिताउने गर्छन् भने गोर्खामा कम अर्थात करिब 5 दिन मात्र बसोबास हुन्छ। तथ्याङ्क शास्त्री निरञ्जन बमको अध्ययन अनुसार पोखरामा पर्यटकहरूको बसाई अवधि अझै घटाएर करिब 9 दिनमा जारी दिएका छन्। ट्रेकिङ मार्गहरू समेत जोडेर हेर्दा यो अवधि देखाइए पनि पोखरा शहर मात्र केन्द्रित बसाई भने 6 दिनको हाराहारीमा रहेको सोही अध्ययनमा भनिएको छ। अवधि घटे पनि पर्यटकको संख्या भने पोखरामा बढ़दो क्रममा छ। पर्यटनमा अफ सिजन मानिरहेको समयमा पनि पोखराका होटल र पर्यटकीय क्षेत्रहरू भरिभराउँछन्। खास गरी भारतीय पर्यटकको पोखरा आगमनले उत्साही र गुल्जर छन्। पोखरेली व्यवसाय पोखरामा पर्यटक आगमनको लागि अनुकूल वातावरण सिर्जना हुनुमा हवाई र सड़क कनेक्टिभिटीमा भइरहेको सुधारलाई मुख्य मानिएको छ। पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्प प्रति भारतीय पर्यटकको आकर्षण बढ़ेको पाइएको छ। पोखरा महानगरपालिका 17 रातो पैरामा बन्जी नेपालले सञ्चालनमा ल्याएको बन्जी जम्प गर्नेमा सबैभन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। गत जेठमा 500 जनाले बन्जी जम्प गरेकोमा त्यसमध्ये 50% साहसिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेञ्चर्स प्रालीका अध्यक्ष दुर्गा दत्त खरेलले जानकारी दिनुभयो। केही महिनामा कम्पनीले त्यसबाट रो 37,50,000 भन्दा बढ़ी आमदानी गर्न सफल भएको छ। उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ र असारमा बन्जी जम्प गर्नेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। सड़क तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमनमा उल्लेख वृद्धि भएको छ। पछिल्लो समय दैनिक जसो भारतीय युवाको समूह बन्जी जम्प गर्न आउने गरेको पाइएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याब जोमसोमले फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। जिल्लाको घरपजोङ बारागुङ मुक्ति क्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फोहोरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो। एक्याप प्रमुख राजेश गुप्ताका अनुसार आर्थिक वर्ष 2082-83 साउनदेखि असार मसान्तसम्म जिल्लाका 3 पालिकामा संकलन गरिएको 22,189 जी नकुहिने विभिन्न प्रकारका फोहोरलाई ट्रकमा डुबानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिनुभयो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ सात बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यही तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
6: मोबाइल 98 560 055 77।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 560 00 778।
13: हार्दिक निमन्त्रणा। भुजीकोट पञ्चथुमका खाने पानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति समय र स्थान 2083 तीन महिना 27 गते शनिबार बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98560-63। आयोजक भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोट तनहू। सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
14: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
14: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
14: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0-65-571-240।
16: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
16: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
16: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0-65-412-400-412-160 र 98-460-78-022
18: शुक्ला गण्डकी एफएम 97.6
19: मिलन बिछोड गाउँ अनि शहर मौलिक संस्कृतिको धरोहर
20: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जो जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोक चौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ बुधबारीय श्रृंखलामा तपाईँको माझमा म छु। पाँचवटा उत्कृष्ट भाकाहरूलाई चाहिँ लिएर आएको छु है। त्यो भाका मध्येबाट पनि तपाईँले आफूलाई जुन सुन्न मन लाग्छ त्यो गीत चाहिँ रोज्न सक्नुहुन्छ है। र जसको लागि चाहिँ अब कार्यक्रममा जोडिनको लागि 98422 72911 र 98066636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम साथी पसलले है। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनिटार ओडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा त लिन सक्नुहुन्छ नि है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ। र अब नम्बर एकमा रहेको भाकाको बारेमा म भन्दैछु है। नम्बर एकमा रहेको छ ठाडो भाका चाहिँ हो यो, जसमा आवाज रहेको छ धन गुरूङ, त्यस्तै गरी बस्पिना गुरूङको। यो चाहिँ उत्तरी गोर्खाली ठाडो भाका चाहिँ रहेको छ। अनि त्यस्तै गरी नम्बर दुईमा रहेको छ असारे भाका चाहिँ रहेको छ हातको बिउ मकललाई देऊ बोलको। अनि नम्बर तीनमा रहेको छ धनगढ़ीको बसमा बोलको। नम्बर चारमा रहेको छ रेमी र झिमी पानी है पर्यो बोलको, यो असारे भाका नै। र नम्बर पाँचमा रहेको छ चञ्चले रहेछ तिम्रो त्यो बानी बोलको रहेको छ है। यो पाँचवटा उत्कृष्ट भाकाहरू त तपाईँको लागि भयो नै। अब यो भाकाहरू मध्येबाट पनि तपाईँले आफूलाई कुन सुन्न मन लाग्छ त त्यो रोज्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु नम्बर दुईको हातको बेउ मकरलाई देऊ बोलको, यो असारे भाका चाहिँ रहेको छ। स्वीकार्नुहोस्

0: हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि हातको बेउ मकललाई देऊ बोलको नम्बर दुईको भाका राखिसके, यति बेला भने अर्को भाकालाई कार्यक्रममा राखौ कि भनेको कोही साथी हुनुहुन्छ, उहाँलाई लिन्छु है। हेलो नमस्कार हजुर।
1: हेलो
0: हजुर नमस्कार।
1: हजुर नमस्कार।
0: हजुर कसरी बित्यो आजको दिन? हजुर हजुर ल ठिक छ। अनि आज चाहिँ अब कार्यक्रम सुनिरहनु भएको छ भने कुन गीत रोज्नुहुन्छ? हजुर अब दुईको गयो, अरू बाँकी छ है? एकको ल हुन्छ, तपाईँको लागि यो भाका म राख्छु ल, साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: सर्वप्रथम हजुरलाई खगी माया बहिनी दल माया बहिनी बहिनी तारबहादुरजी चन्द्रबहादुरजी हाम्रो एकराज बाबु नारायणजी होम नाथजी अनि सम्पूर्ण भन्दै अलिक
0: भइहाल्छ। हामी छोड्छौँ, नमस्कार
1: नमस्कार।

0: Shukla Gandaki FM 97.6.
1: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
1: पुराना गरगहनासँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस थिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, ओक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज भाइको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9846601688, 9235552763।

0: सासिनामा सासिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुप्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98563338, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124260 र 98460728022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा बाघाहरू नै कार्यक्रममा चाहिँ राखिराखेको छु। है कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर पनि भनिराखेको नै छु। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। दुई नम्बर र एक नम्बरको भाका त गइ नै सक्यो है। यति बेला राख्दैछु म तीन नम्बरको भाका, धनगढीको बसमा भुलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि धनगढीको बसमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। आजको श्रृङ्खलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइ नै सक्यो। सुनेर साथ दिनुहुने अनि फोन गर्नुहुने सबै साथीलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ। भन्दै अन्तिममा सबै सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हामी यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनचाँदी पसलका प्रोप्राइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा चञ्चले रहेछ तिम्रो त्यो बानी बोलको यो कौरा भाका राख्दै आजको श्रृङ्खलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला सुप्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.suplagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहु।
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
0: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता। उद्योग व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो।
1: मनसून सक्रिय भएसँगै डेंगीको जोखिम बढ़्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
2: आवश्यक कति पानी जमेको छ कि झुल लगाउने होला, अच्छरी ढाक्ने कपडा प्रयोग गर्ने, मलमहरू लगाउने होला।
0: इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाईसँगै कच्चा तेलको भाव बढ़्यो।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। बीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर

0: सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-94-333, 493-555।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। अहिले कार्की प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिव हुनुहुन्छ। सुमनराज अरियाल 58 वर्षीय उमेर हत्या कारण भोलिदेखि अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यस्तै सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज साक्यलाई नियुक्त गरेको छ। यस्तै गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पोखरेलले बताउनुभयो। बैठकले वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन र व्यवस्थापन नियमावली 2083 र कारागार नियमावली 2083 स्वीकृत गरेको छ। यस्तै मानव अधिकार सम्बन्धी 6 कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। देशको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा शाहले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबीच नियमित र परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकाय मार्फत सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। छलफलमा उद्यमी व्यवसायीमाथि हुने पक्राउ र धरपकड़को विषय पनि उठेपछि प्रधानमन्त्री शाहले उद्यमीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य, नीति वा नियत नभएको स्पष्ट पार्दै आवश्यक कानूनी संशोधनका लागि सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। प्रधानमन्त्रीको भेटघाटमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सबाट अध्यक्ष सहित 2-2 पदाधिकारी सहभागी थिए।
4: यसैबीच मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो निफ्टी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो, तर बजार भने घटेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा जलविद्युत समूहको उपसूचक 1.70% ओह्राल लागेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब रूपियाँ कारोबार भएकोमा आज 362 कम्पनीका 84,63,000 किता शेयर 4.82 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अरियालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नु भएको तपाईले कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अरियालको भनाई छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले

0: आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अर्यालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो। यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा र श्रम संस्कृति पार्टी, राप्रपा लगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिचेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहले सीमा विवादबारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुख पनि रूलिङमा जानु भएको छैन। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज एकपटक स्थगित भएर पुनः बसेको बैठक मन्त्रीको व्यस्तताका कारण 15 मिनटका लागि स्थगित भएकामा पछि सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित भएको प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो।
1: यस वर्ष एलनिनो प्रभावका कारण मनसुनमा वर्षा कम हुने अनुमान छ तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहेन र तापक्रमसँगै हिमनदी जन्ने जोखिम पनि बढ़ने बताएका हुन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका विज्ञ सश्रोता सन्यालका अनुसार सुक्खा अवधिबीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले कारी आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा, हिमनदी पग्लनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपद सृजना गर्ने उहाँको भनाइ छ। इसिमोटकी निरा श्रेष्ठका श्रेष्ठ प्रधान भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती तथा यस मनसूनमा बढ़ी जोखिममा रहेको बताउनुहुन्छ। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छन्।
0: यसैबीच आज दिउँसो मधेस प्रदेश बाहेक धेरै ठाउँमा वर्षा भएको छ। अहिले कोशी प्रदेशका पहाड़ी भूभागदेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँ तथा मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिप्रति पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। भोलि पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डेंगीको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, उद्योग व्यवसायका समस्या समाधान गर्न तयार रहेको भनाई, मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो, एमाले सांसद राजेन्द्र राई र सभामुख बीच बैठकमै नोकझोक, बैठक 15 मिनट रोकेपछि राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन, अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दूको क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो लगायतका खबर प्रस्तुत।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। मनसून सक्रिय भएर पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्छ। दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्लीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़ने गर्छ। प्राय साउन भदौमा डेंगीको जोखिम उच्च स्तरमा पुगेको पाइन्छ। यस वर्ष अहिलेसम्म डेंगी संक्रमणको अवस्था कस्तो छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किट जन्ने शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
5: खास गरी हामीले झण्डै 5 वर्ष यताको तथ्याङ्कहरूलाई हेर्यौं भने शुरूको वर्षमा अलि धेरै डेंगी देखिएको थियो। अंग्रेजी वर्ष 2022 भने तत्पश्चात डेंगी संक्रमण कम हुँदै गयो र विगत 2 वर्ष अगाडि देखिएको डेंगीको संक्रमण भन्दा गत साल देखिएको डेंगीको संक्रमण झण्डै 60% भन्दा बढ़ीले कम भयो। त्यसै गरी यो वर्ष पनि पुस लागेदेखि अहिलेसम्म जति संक्रमण भएको छ त्योलाई गत वर्षसँग यो यही समयसम्म तुलना गर्दाखेरि पनि आधा भन्दा कम चाहिँ देखिन्छ। समग्रमा बुझाइ के हो भने डेंगीको जोखिम त रहन्छ नै, जोखिम क्षेत्रमै छौं हामी, शहरीकरणहरू बढ़िरहेको छ, मान्छेको मोबिलिटी त्यही हिसाबले पनि बढ़िरहेको छ, जोखिम छ, जोखिम सँगसँगै हामी यसलाई सावधानी अप्नायो भने नियन्त्रण गर्न सक्छौ, रोकथाम गर्न सक्छौ।
6: विगतका वर्ष भन्दा चाहिँ आधाले नै घट्यो भन्नुभयो होइन, के कारणले चाहिँ यसरी घटेको होला?
5: खास गरी यो हाम्रो 5 वर्षको सिकाइ पनि भयो, नागरिक तहमा सचेतनाको स्तर पनि बढ़्यो, डेंगी सार्ने लामखुट्टे अथवा लामखुट्टेको वृद्धि र विकास हुने स्थानलाई व्यवस्थापन गर्ने त्यो लेभलको सचेतना पनि बढ़्यो भने सँगसँगै क्रियाकलापहरू पनि स्थानीय तहसम्मका टोल टोलसम्म पनि सर्च एण्ड डिस्ट्रोय क्रियाकलापहरू, डेंगी सार्ने लामखुट्टेको वासस्थानलाई व्यवस्थित गर्ने, सँगसँगै विद्यालय शिक्षामा पेनेट्रेट गर्ने विद्यार्थीहरू मार्फत चाहिँ विद्यार्थी अभिभावकहरूमा सावधानी अप्नाउनुपर्ने लगायतका क्रियाकलापहरू बढ़े भने प्रत्येक वर्ष चाहिँ त्यसरी जनस्वास्थ्यका सँग सम्बन्धित विषयवस्तुहरू, डेंगी रोगसँग सम्बन्धित सचेतनाका विषयवस्तुहरू बढ्दै बढ्दै गए र एक लेभलको एउटा सचेतना भयो, एउटा एक लेभलको चाहिँ समुदायको सहभागिता पनि भयो। त्यस अर्थमा यी सबै कारणहरू चाहिँ डेंगी कम भएको हुन सक्छ भन्ने हो।
6: यो वर्षमा चाहिँ कहाँ चाहिँ अलिक बढी डेंगीको केस चाहिँ देखिएको छ?
5: अब खासमा यो नेपालमा प्रत्येक वर्ष नेपालका 17 जिल्लाबाट डेंगी रिपोर्ट भएका तथ्याङ्कहरू हामीसँग छन्। फाटाफुट्टा रूपमा सबै जिल्लाबाट केसहरू छ, संख्यागत हिसाबले पनि 71 जिल्लाबाटै रिपोर्ट भएको छ, प्रतिवेदन भएको छ। त्यस अर्थमा यो ठाउँ र यो क्लस्टरमा डेंगी धेरै देखियो, धेरै समुदायमा फैलियो भन्ने अवस्था चाहिँ अहिले छैन, तर समग्र रूपमा झापाको केही ठाउँहरू, त्यसै गरेर चितवन, रूपन्देही, कास्की, काठमाडौँ लगायतमा चाहिँ फाटाफुटो रूपमा चाहिँ देखिन्छ।
6: समुदाय के सुझाव दिनुहुन्छ?
5: व्यक्तिगत रूपमा आम नागरिकलाई डेंगी सार्ने लामखुट्टेको टोकाईबाट बस्नेका निम्ति उक्काउने सावधानीहरू, झुल लगाउने होला, आफ्नो शरीर ढाक्ने कपडा चाहिँ प्रयोग गर्ने होला, अथवा मस्किटोको रिपेलेन्ट मलमहरू लगाउने होला, आफ्नो घरको माथि छतदेखि तलसम्म चाहिँ अनावश्यक कतै पानी जमेको छ कि, लामखुट्टेको प्रजनन भइरहेको छ कि अथवा त्यसको वृद्धि र विकास भएको छ कि, र आफूलाई डेंगीको शंका लाग्यो अथवा आफ्नो समुदायमा अरू व्यक्तिहरूलाई डेंगी संक्रमण भएको छ भने आफू पनि तत्काल अस्पताल गएर स्वास्थ्य कर्मीहरूको सम्पर्कमा भएर यसलाई चाहिँ हामी मृत्युको जोखिमतालाई कम गर्न सक्छौं।
1: उहाँहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किर्जन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थपिएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध हुने भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ।
0: बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौं र नवलपरासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बर्ड फ्लू फैलिएपछि काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डाको कारोबार घटेको छ भने खसीको मासुको भाव किलोको 1700 रूपियाँ भन्दा माथि पुगेको छ।
1: कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बजेटमा समावेश गरेका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरेको भन्दै सत्तारूढ़ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोर रहेको स्वीकार गर्दै कार्यक्रम समर्पण गराएर आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेपछि बजेट पारित भएको हो। बजेट पारित गराउन सरकारले आफ्नै सत्तारूढ़ दल एमाले र कांग्रेसका सांसदहरूलाई संसदीय दल मार्फत व्हिप जारी गरेको थियो। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्छेपले असार 1 गते 40,44,98,00,000 रूपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो।
0: काठमाडौँको सिभिल अस्पतालको औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै 8 विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2,91,24,547 रूपियाँ बिगो माग दावी गर्दै उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अस्पतालकी फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्जहरू लवेन्द्र कुंवर, दिनेश पन्त, दीपक सापकोटा र स्टोरकिपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नभई बिलबिचक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेका औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाए अनुसारको औषधि मौजदात नरहेको आरोप पत्रमा उल्लेख छ।
1: विशेष अदालतले एमाले नेता विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज चौथो पटक 5 म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप्ने आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: Rockets Bonus Pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। चितवन राष्ट्रिय निकुञ्जले 25 मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दारा काट्ने भएको छ। हात्ती भेटिना साथ बेहोश बनाएर दारा काट्ने र नयाँ रेडियो कलर निर्माण गर्ने तयारी गरेको निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2067 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दारा काटेर रेडियो कलर लगाइएको हो। 15 मानिसको ज्यान लिएपछि 2069 सालमा हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ।
6: कालीगण्डकी करिडोर सड़कले पहाड़ी जनजीवनमा व्यापक सुधार ल्याएको छ। राष्ट्रिय गौरवको यो आयोजना पूर्वी नवलपरासीदेखि मुस्ताङसम्म 445 किलोमिटर लामो छ, जसमध्ये झण्डै 250 किलोमिटर कालोपत्र भइसकेको छ। पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी लगायत जिल्लाका बासिन्दाले पहिले सदरमुकाम पुग्न 4-5 दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो, जुन अहिले घण्टौंमा झरेको छ। सड़कसँगै किसानको तरकारी, दूध र कृषि उपज छिटो बजार पुग्न थालेको छ, जसले आमदानी वृद्धि गरेको छ। दुर्गम बस्तीमा एम्बुलेन्स पुग्न सक्ने भएकाले स्वास्थ्य सेवामा पनि सुधार आएको छ। करिडोर आसपासमा नयाँ बजार र व्यवसाय विस्तार भएका छन् भने देवघाटदेखि मुक्तिनाथसम्मका धार्मिक स्थलमा पर्यटकको आवाज जावत पनि बढ़ेको छ।
7: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको 4 वर्ष हुँदा पनि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेको छ। भैरहवामा रहेको यो विमानस्थलमा नियमित उडान भएको छैन। थाई एयर एसियाले संचालन गरेको उडान बन्द भएपछि अहिले कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान संचालनमा छैन। विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाहका अनुसार समस्या यात्रु अभावभन्दा बढ़ी बजार व्यवस्थापनको रहेको छ। काठमाडौँ केन्द्रित सेल्स एजेन्टहरूले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य नगर्दा जहाजमा यात्रु भर्न कठिन भएको उहाँ बताउनुहुन्छ। निजी क्षेत्रका अगुवाहरू भने सरकारको नीतिगत अन्यल र भारतसँगको कमजोर कूटनीतिक पहललाई मुख्य कारण मान्छन्।
6: मध्य चेरदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो, तर असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्। जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिँदै रित्तिएका हुन्। जेठ मध्यदेखि 15 असारसम्म बम्बई, असार 15 मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्न साथ कलकतिया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलाब खास सहितका आँपको मौसम शुरू हुन्छ। तर यसपालि पाक्ने मध्य बेलामै आँपका बोट खाली भइसकेका भंगाचार रामनगरका किसान हरिदेव शाह बताउनुहुन्छ। साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकिएका छन्। यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अत्यधिक गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सर्दै झर्ने क्रम बढेपछि समय अघि नै बेच्नु परेको किसान गंगाराम महतोले बताउनुभयो।
7: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सम्मेलनमा बोल्दै ट्रम्पले जब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसी अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा आक्रमण गरेको बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो, तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी भने लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसपछि नेटोका प्रमुख मार्क रूटले इरानले शुरूमा युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णतः आवश्यक रहेको दावी गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद बोर गालिफाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लंघन गरेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। युद्धविराम भंग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालले मूल्य वृद्धि भएको छ। ट्रम्पको भनाई बाहिरिनु अघि प्रति ब्यारेल तेलको मूल्य 76 अमेरिकी डलर भन्दा कम रहेको थियो, तर लगत्तै त्यसको मूल्य बढ़ेर 78 अमेरिकी डलर पुगेको छ। तेलको मूल्य अझै बढ़ने अनुमान छ।
6: प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमण पुष्टि हुनेको संख्या 1700 भन्दा नआएको छ। 1708 जनामा संक्रमण पुष्टि भएकोमा 580 जना संक्रमितको ज्यान गएको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ। डब्ल्यूएचओको प्रतिवेदन अनुसार आइतबारसम्म अनुसन्धान गरेका 430 संक्रमित मृत्युमध्ये 397 जनाको मृत्यु अस्पतालमा भर्ना हुनु अघि भएको थियो। यसले उपचार प्रक्रियामा भइरहेको ढिलाइ देखाउँछ। गएको मे 15 घोषणा गरेको प्रकोपले मुख्यतया पूर्वी कंगोका इटुरी, उत्तरी किबु र दक्षिण किबु बढ़ी प्रभावित रहेका छन्।
7: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो क्वार्टर फाइनलमा भोलि राति 2:15 फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनल पर्सि राति 1:15 स्पेन र बेल्जियम बीच हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 2:45 खेल हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिकी विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ।
6: यसैबीच फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 गोलले हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 गोलले पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो, तर इजिप्टको दोस्रो गोल र गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्ताएको छ। सांघाईको एम लिनियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चाडबिकले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मारवान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरेकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गार्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि यस्तै फाउल भएको थियो, तर त्यसबेला भीआर प्रयोग भएन। इजिप्टका प्रशिक्षक हो साम हसनले मेस्सीलाई प्रतियोगितामा टिकाई राख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
6: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूको भेटवार्ता। उद्योग व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो।
7: मनसून सक्रिय भएसँगै डेगीको जोखिम बढ़्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
6: इरानसँगको युद्धविराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाईसँगै कच्चा तेलको भाव बढ़्यो।
7: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनर बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: Shukla Gandaki FM 97.6.
1: हार्दिक निमन्त्रणा भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति समय र स्थान 2083 तीन महिना 27 गते शनिबार बिहान 10 बजेदेखि आज 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98560-60383, आयोजक भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी नगरपालिका दुई भुजीकोट तनहुँ। सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइड भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461-94378 98171-96902।
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरै आएपछि सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565-70-052, मोबाइल 98560-28587।
10: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
11: बिरामी परीक्षण,
10: निशुल्क औषधि वितरण,
11: प्रयोगशाला सेवा,
10: पञ्चकर्म, पूर्वकर्म,
11: बस्ती कर्म,
10: शिरोधारा,
11: नस्य कर्म, जलनीति,
10: छार सूत्र सेवा,
11: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
10: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
11: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
10: अग्निकर्म, मर्म चिकित्सा,
11: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634383।
12: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
12: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: या आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
2: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीई र बीएडमा भर्ना सम्बन्धी सूचना
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
5: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
5: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 98560-385
6: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
7: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बस्तार पछाडिपट्टि
6: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
8: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
7: होटल टाइटेनिक गङ्गोबु बस्पार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461-16878 98235-5773
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जा।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98575619 र 98694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
0: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउँ।
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
6: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0555361175, 98560-63175। कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ, ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654-14050, मोबाइल 98463-23811।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 7 बज्यो.
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850607554.

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, सिभिल अस्पतालका फार्मेसी अधिकारी सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। एमाले उपाध्यक्ष पौडेललाई थप 5 दिन हिरासतमा राख्न अनुमति, 40,000 घुस लिएको आरोपमा मनाङका नासु कण्डेल विरूद्ध भ्रष्टाचार मुद्दा। पोखराकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाबाट 22 मेगावाट उत्पादन शुरू, शुक्ला गण्डकीका किसानलाई 50% अनुदानमा हाते ट्याक्टर वितरण जारी। इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलका समीकरण पूरा। सरकारले बुधबार

2083 तथा शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको हो। यसै गरी कारागार नियमावली 2083 पनि स्वीकृत प्रदान गरिएको छ। मानव अधिकार संरक्षण र प्रवर्तनको लागि मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना तथा सुशासन सुदृढीकरणको लागि भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय राजनीतिक रणनीतिक योजना पनि बैठकले अनुमोदन गरेको छ। प्रशासनतर्फ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बोलाउनका लागि विपक्षी एमाले सभामुख डीपी अर्यालसँग माग गरेको छ। एमालेका सांसद राजेन्द्र कुमार राईले विपक्षी दलहरूले उठाइरहेका विषयमा जवाब दिनका लागि प्रधानमन्त्री शाहलाई संसदको बैठकमा बोलाउन माग गर्नुभयो। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद राईले सीमा नाका विषयमा प्रधानमन्त्री शाहले यसअघि बोलेका कुराको जवाब दिनका लागि सभामुखले रूलिङ गर्नुपर्ने बताउनुभयो। एक महिना 15 दिन भयो प्रधानमन्त्री बालेन्द्र शाहले यो रोस्टममा विचार गर्नुभएको थियो। त्यो कुरा असम्बन्धित भयो भनेर प्रतिपक्षले एक स्वरमा कुरा राख्दै आएका छौं, राईले भन्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नु पर्यो, उहाँलाई डाक्नु पर्यो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष राजवंशीले रोपाईको बेला मल आपूर्ति नभएको प्रसंग उल्लेख गर्दै सरकारले भात खान्छ कि के खान्छ भनेर प्रश्न गर्नुभयो। सामान्य सभामुख महोदय, म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। बुधबार प्रतिनिधि सभा बैठकमा सांसद राजवंशीले भन्नुभयो, मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन? प्रश्न गर्नुभयो। श्रम संस्कृति पार्टीका संसद दलका नेता हर्का साम्पाङले सामाजिक सञ्जालमा गाली गरेकै कारण पक्राउ गरी थुनामा पठाउन नहुने बताउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सामाजिक सञ्जालमा सुनि नसक्नु र देखि नसक्नु गाली गलौजको सिलसिला देखिएको र प्रधानमन्त्री र मन्त्रीलाई गाली गर्दा पक्राउ परेका सम्मको विषय सुनाएका हुन्। प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नुभएछ, उहाँलाई पक्राउ गरी कति दिन हिरासतमा राखेछ छाडिएको रहेछ, अहिले फेरि पुनः पक्राउ गरी पूर्वसेकलाई थुना पठाइयो भनी सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ, जेनजी हुन् युवा हुन् सच्चिने मौका दिनुपर्छ, उहाँले भन्नुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याथपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज चौथो पटक म्याथप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइर्लाको इजलासले म्याथपको आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँ नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालको फार्मेसी अधिकृत सहित आज भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले जनै 2,91,34,547.37 रूपियाँ कायम गर्दै 8 जना विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभई बिल बीजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङमा करोडौं औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौजात नरहेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरी मुद्दा दायर गरेको हो। अख्तियारले निजामती कर्मचारी अस्पतालका फार्मेसी सेवा सञ्चालनमा संलग्न फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दिपा ढुङ्गाना, लवेन्द्र कुँवर, दीपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, केशवराज नेउपानी, शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारीलाई प्रतिवादी बनाएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा सफाई पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ। पूर्वपक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेका थापाले सफाई पाउनु भएको थियो। उहाँले सफाई पाए पनि अख्तियार र सम्पत्ति शुद्धिकरण विभागले उपस्थित गराइदिनु भनेकाले अख्तियार पठाइएको सुन्धारा कारागारका प्रशासक कृष्ण चापागाईले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भावनामा सेवाग्राहीबाट 40,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले बुधबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। जग्गा रोका राख्ने प्रक्रिया मिलाइदिने भन्दै उहाँले सेवाग्राहीसँग घुसको बार्गेनिङ गरेको र विभिन्न वाहनामा दुःख हैरानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जानकारी दिएको छ। छानबिनका क्रममा कण्डेलले भ्रष्टाचार निवारण ऐन 2059 अन्तर्गतको कसुर गरेको पुष्टि भएपछि आयोगले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। आयोगले उहाँलाई 40,000 रूपियाँ दिएको कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दावीसहित मुद्दा दायर गरेको हो।
नेपाली कांग्रेसले संविधान संशोधनबारे बिहिबार पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। सभापति गगन थापाले पार्टी

0: कार्यकारीले सानिपामा संविधान संशोधनमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न लाग्नु भएको हो। कांग्रेसले यसअघि नै संविधान संशोधन अध्ययन गरेर सुझाव पेश गर्न विज्ञ समिति गठन गरेको छ। सोही समितिले आयोजन गर्ने कार्यक्रम मार्फत सभापति थापाले पार्टीको धारणा सार्वजनिक गर्न लाग्नु भएको हो। शिक्षा मन्त्रालयले प्रस्ताव गरेको विदेशी विश्वविद्यालयसँग सम्बन्ध लिएका कलेजका लागि नयाँ मापदण्ड स्वीकृत भएको छ। मन्त्रालयले नियमावली मार्फत गरेको यो प्रस्ताव नेपालमा अहिले सञ्चालन रहेका कलेजहरूले समेत अनिवार्य रूपमा पूरा गर्नुपर्ने भएको हो। विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 बुधबार बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ। तोकेको समयमा मापदण्ड पूरा नगर्ने कलेजको सम्बन्धन वा सञ्चालन अनुमति नै खारेज गर्ने शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। पोखरा महानगरपालिकाभित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति शुरू गरेको छ। पोखरा 33 मुसेटुडा स्थित सेतीखोला हाइड्रो पावर लिमिटेडको 22 मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालिएको हो। नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरी मिटरमा सिलबन्दी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ। उत्पादन शुरू भएसँगै पहिलो 15 दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणको रूपमा विद्युत उपलब्ध गराइनेछ। त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। सोमबार विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरेका छन्। मिटरमा सिलबन्दी गरेपछि उत्पादन शुरू भयो। बरालले भन्नुभयो, अब 15 दिन विद्युत प्राधिकरणलाई बिजुली उपलब्ध गराइनेछ, त्यसपछि व्यावसायिक रूपमा जानेछौं। यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबभन्दा ठूलो जलविद्युत आयोजना हो। पोखरा 33 टिकलाङमा बाँध निर्माण गरिएको छ। त्यहाँबाट पानी सुरुङबाट सुरुङ मार्ग हुँदै पुरिटार स्थित पावर हाउसमा ल्याइएको छ। पेनस्टक पाइप मार्फत पानी खसालेर विद्युत उत्पादन भइरहेको छ। आयोजनाका लागि 3106 मिटर लामो सुरुङ निर्माण गरिएको छ। पावर हाउसमा 11 मेगावाटका क्षमताका दुईवटा टर्बाइन जडान गरिएको कम्पनीले जनाएको छ। लिमिटेडले उत्पादित विद्युत 2 किलोमिटर लामो प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। सो दूरीमा 5 टावर निर्माण गरिएका छन्। तीमध्ये 3 टावर जंगल क्षेत्रमा परेका छन्। बरालका अनुसार प्रसारण लाइन निर्माणका लागि वन मन्त्रालयबाट स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा आयोजना लक्ष्य अनुसार सञ्चालन सकेन। त्यसकै कारण उत्पादन शुरू गर्ने समय करिब 6 महिना पछाडि धकेलिएको हो। लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लागू औषध ओसार प्रसारको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोड़िएको सुन्दर बजार नगरपालिका 1 पाउँदी बजार तथा गोर्खासँग सीमा जोड़िएको राइनस नगरपालिका 7 गरमबेसी क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपेक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपेक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ़दो लागू औषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमा क्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसार प्रसारको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारीले जानकारी दिनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौंडामा
17: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
18: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौंडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
20: सम्पर्क 0654142121, मोबाइल 9856035921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
22: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
23: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
22: मोबाइल 98563492 र 98066656। शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
0: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: बाँकी समाचार। काठमाडौँमा जारी पावर नेपाल कन्क्लेव 2083 पहिलो सत्रमा नेपालमा उत्पादित बिजुलीलाई कच्चा पदार्थको रूपमा बाहिरी बजारमा निर्यात गर्नुभन्दा स्वदेशमै औद्योगिक खपत र आधुनिक सूचना प्रविधिको क्षेत्रमा उपयोग गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञानीले सहजीकरण गरेको विद्युत खपतबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ विषय प्यानल छलफलमा बिजुली खपत बढ़ाएर मुलुकलाई समृद्ध बनाउने बहुआयामिक उपायबारे विमर्श गरियो। छलफलमा ओडलिङ कम्युनिकेशनका अध्यक्ष दिलीप अग्रवालले नेपालले केवल बिजुली निर्यात गर्ने परम्परागत सोच बदल्नुपर्ने धारणा राख्नुभयो। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने काली गण्डकी नदी रामदीमा नमूना टाइड आर्च पुल निर्माण गरिएको छ। स्याङ्जा र पाल्पा जोड्ने नमूना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट फिल स्टील ट्यूब आर्च ब्रिज हो। पुल सेक्टर पोखराले निर्माण गरेको यस्तो पुल भूटानमा एक र चाइना तथा दुबईमा प्रशस्त रहे पनि नेपालमा भने पहिलो हो। एक स्पान मात्र रहेको राम नदी मोटेवा पुल 120 मिटर लम्बाई र 11 मिटर चौड़ाएको छ। यहाँ निर्माण भएको नयाँ पुल 2028 सालमा बनेको ट्रस ब्रिज भन्दा 27 मिटर बढ़ी लम्बाई रहेको पुल सेक्टर पोखराका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताउनुभयो। 2079 असार 30 गते 3 वर्षमा सक्ने गरी हिम सगरमाथा प्राली चितौंले ठेक्का सम्झौता गरे पनि डिजाइन समयमै नबन्दा र सामग्री भारत तथा विज्ञ चीनबाट समयमै नआउँदा निर्माण ढिलाइ भएको थियो। 27,71,09,600 रूपियाँमा सम्झौता भएको र अब पुलमा दुई साइडमा सामान्य काम र रंगरोगन मात्र बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो। म्याग्दीको रघुगंगा गाउँपालिका 4 डगनाममा बस्ती संरक्षण योजना निर्माण भएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत डगनामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो। संघीय सरकारले विनियोजन गरेको 3 करोड़ बजेटबाट डगनाम गाउँको फेदी, काँची गाउँको फेदी, पानाकोट र कुम्मा खोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगंगा गाउँपालिका 4 का वडाध्यक्ष प्रवीण गर्बुजाले बताउनुभयो। 100 भन्दा बढ़ी घर परिवारको बसोबास रहेको दगनामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेको वडाधीश गर्बुजाले बताउनुभयो। रघुगंगा गाउँपालिकाको केन्द्र मौवा फाँददेखि दगनाम हुँदै दर्मिजा चिमखोला कुइनेमङले जोड्ने सड़कलाई पनि सुरक्षित बनाएको छ। उक्त योजना निर्माणका लागि 2,25,69,929 हिमालय कन्स्ट्रक्सन ताण्डपेश्वर हिमालयन बिल्डर्स जेबीले 2082 साल फागुन 29 गते ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीको ढिलासुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको 5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2081 असार मसन्तसम्ममा काम सक्ने गरी 2078 माघ 21,08,65,65,000 रूपियाँमा ठेक्का सम्झौता गरी रफिना प्राकृतिक जुगल जेबीले काम थालेको थियो। 5 वर्षदेखि निर्माणाधीन भवनको हालसम्म भौतिक प्रगति 68% मात्र छ। समयमै भवनको काम नसकिँदा नगरपालिकाले मासिक 1.5 लाख बढ़ी रकम घर भाडामा खर्चिरहेको छ। तोकेको समयमा 55% मात्र काम गरेको निर्माण कम्पनीले पहिलो पटक 6 महिना र दोस्रो पटक 2082 असार 17 गतेसम्म म्याद थप गरेको थियो। दोस्रो पटक थपिएको समयमा पनि काम नसकेपछि फेरि म्याद थप्ने या नथप्ने बारे अन्यल रहेको जमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। नवलपुरको कालसुतीमा रहेको एउटा विद्यालयको जग्गामा तीनवटा विद्यालय सञ्चालन भएको पाइएको छ। कालसुती नगरपालिका तीन विष्णुनगरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गामा कालसुती तीनमै रहेको शैली स्मृति मावि र कालसुती आठमा रहेको ज्ञानोदय माविले भोगचलन गरिएका हुन्। जनता माविको नाममा रहेको बाह्र बिघा सोह्र कठा एघार धुर जग्गामध्ये ज्ञानोदय माविले उन्नाइस कठा उन्नाइस पोइन्ट पाँच धुर र शहीद स्मृति माविले तीन बिघा छ कठा तीन पोइन्ट पाँच धुर जग्गा प्रयोग गरेको विवरण नगरपालिकामा पठाइएको छ। पर्यटकीय नगरी पोखरामा साहसी खेल बन्जी जम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ़ेको पाइएको छ। पोखरा महानगरपालिका सत्र रातो पहिरोमा बन्जी नेपालले संचालनमा ल्याएको बन्जी जम्प गर्नेमा सबभन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। गत जेठमा 500 जनाले बन्जी जम्प गरेकोमा त्यसमध्ये 50% साहसिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेन्चर्स प्रालीका अध्यक्ष दुर्गा दत्त खरेले जानकारी दिनुभयो। एकै महिनामा कम्पनीले त्यसबाट 37,50,000 भन्दा बढ़ी आमदानी गर्न सफल भएको छ। उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ र असारमा बन्जी जम्प गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सड़क तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमन उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो समय दैनिक जसो भारतीय युवाको समूह बन्जी जम्प गर्न आउने गरेको पाइएको छ। विदेशमा रोजगारी तथा उच्च शिक्षाको लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्केपछि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढ़ेको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन एक्याप जुमसुमले फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्लाको घरबजुङ बारागुङ मुक्ति क्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फोहोरलाई एक्याप जमसुमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो। एक्याप प्रमुख राजेश गुप्ताका अनुसार आर्थिक वर्ष 82-83 को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा संकलन गरिएको 22,189 केजी नकुहिने विभिन्न प्रकारका फोहोरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिनुभयो। एक्याप प्रमुख गुप्ताका अनुसार चालू वर्षको 12 महिनामा मुस्ताङमा संकलन भएको फोहोरलाई 2,581 बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो। एक्याप जमसुम कार्यालयका अनुसार चालू वर्षको भदौमा 644 केजी, कात्तिमा 860, मक्सिरमा 1,556, पुसमा 1,351, फागुनमा 1,888, चैतमा 2,462, वैशाखमा 2,330 र असारमा 6 पटक गरी 10,659 केजी फोहोर पोखरास्थित ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रणाली प्रशोधन केन्द्रमा पठाइएको जनाइएको छ। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोर अंकले घटेको छ। शेयर बजार परिसूचक निप्सी आज 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो निप्सी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताको अनुमान थियो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत समूहको उपसूचक 8.79% ओह्रालो लागेको छ। आज 247 कम्पनीको शेयर घटेकोमा 25 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सिटिजन्स ब्याङ्कको डिभेन्चर 8.87% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,40 करोड़को कारोबार भएकोमा आज 362 कम्पनीको 84,63,000 कित्ता शेयर 4,82 करोड़ रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 धेरै इरानी निशानाहरूमा आक्रमण गरेको बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाइ आएको हो। तेल ट्याङ्करहरूमा आक्रमण गरेको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। खेल समाचार। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति 2:15 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति 1:15 प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16 पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनल यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति 2:45 खेल हुनेछ अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:45 खेल हुनेछ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, सिभिल अस्पतालका फार्मेसी अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। हिमाली उपाध्यक्ष पौडेललाई थप 5 दिन हिरासतमा राख्न अनुमति, 40,000 घुस लिएको आरोपमा मनाङका नासु कण्डेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर। पोखराकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाबाट 22 मेगावाट उत्पादन शुरू, शुक्ला गण्डकीका किसानलाई 50% अनुदानमा हात्ती ट्याक्टर वितरण जारी। इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। हवस् त, हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
8: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0665905511।
24: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
25: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
24: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
25: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
24: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
25: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ।
24: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
25: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
24: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
25: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
24: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
25: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
24: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
25: जलाधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउँ।
24: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
25: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
24: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175।
7: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
10: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
26: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
27: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
28: बाराही एल्युमिनियम अब यूपीबीसी को साथमा।
27: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
28: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62 452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: मोबाइल 98560 55 77।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानुपर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98060-13425।
9: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
10: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
11: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्यै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।

0: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर
2: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: है, ब्रिजेश ज्वेलर्स।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
8: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
7: र बिहानी 17 कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712040।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
0: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856603324।
6: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो। किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
9: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
9: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
9: स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
16: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुनै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
16: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
17: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
15: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33878, 98461 56658।
18: हार्दिक निमन्त्रणा, भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोटद्वारा मकै मेला 2083 तथा स्थानीय उत्पादन मकैका विभिन्न परिकारहरूको प्रदर्शनी र सांस्कृतिक भजनको आयोजना गरिएको हुँदा निम्न मिति, समय र स्थानमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति, समय र स्थान 2083 3 महिना 27 गते शनिबार बिहान 10 बजेदेखि आज 6 बजेसम्म पञ्चथुमका भुजीकोटमा। थप जानकारीको लागि सम्पर्क सचिव शिवराज घिमिरे 98560 60383, आयोजक भुजीकोट पञ्चथुमका खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी नगरपालिका 2 भुजीकोट तनहुँ।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
20: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
9: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
20: शुद्ध सुन तथा चाँदी का गर गहना,
9: छापा वाला सुन चाँदी का गर गहना,
20: राशि अनुसार का पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
20: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
20: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
20: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33222, 98087 69 70 142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 9847261268
4: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याई त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9556007078।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856080385।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ। त तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
11: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
12: शुक्ला गण्डकी FM 97.6

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि उद्योगी व्यवसायी उत्साहित।
1: सुझावहरू ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
0: विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका सरकारी जग्गा फिर्ता ल्याउन कति सम्भव?
2: तत्काल सुरुवात गरेन भनेदेखि एजेन्डा खेलाउँछ र बिस्तारै फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
0: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले सयौं किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका टाटा स्ट्रान र सारातोभस्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोस्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सी अफ एजोभमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
1: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टु दि पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ भने उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
0: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
1: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू जस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
0: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
4: प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै जान्नु भने त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भनेर सबैलाई थाहा छ, रोजगारी छैन भनेर सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेक चोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यसपछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ हामी मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
0: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनीतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
5: भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नवका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्चिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको पनि चाहिँ एप्लिकेसन भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्नेहरू जनप्रतिनिधिकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति असिलो लाग्छ मलाई।
6: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले केही टाइम
5: यसलाई यसो भन्छु जस्तो भनौँ न एउटा चाहिँ बाल अस्पताल बन्दैछ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्, यस्तोको लागि चाहिँ
6: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन्, यो निशुल्कै जस्तो
5: उनीहरूले होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो, त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जस्तो संस्थाहरूमा लिजमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू भगाधिकार भन्दा मक्का पर्न बसेका छन्। जो जसले तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचे राखेकै होइन, सरकारले त दुरुपयोग नहोस्, सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्नु खोजेको हो। उस्तै पनि सरकारले उनीहरूको नाममा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दत्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा, दत्ताको प्रक्रिया, लिजको प्रक्रिया र तपाईँको चाहिँ वगाधिकार, त्यसमध्ये वगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
6: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या,
5: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिवेदन भनौँ न लगभग 1500-1800 रोपनी जग्गा त हराइसक्यो हाम्रो यहाँ, त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चाहिँ तपाईँले समर्थन गर्नुहोस् भनेर साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ। भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन, अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, डाटाहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन्, भूगोल पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको नक्सा डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी चाहिँ तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलिक राम्रो गर्न खोजेको छ यो अतिक्रमणको विषयमा, अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ। तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा सेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छन् र यो फेरि उसमा आउँदैन, छ महिनाको समय पनि अलिक लामो समय हो भन्छु मैले त यो पनि।
0: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा, ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
3: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराती हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्धविराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे, जहाँसम्म मेरो सवाल छ अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
7: is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: BBC.
1: This is the BBC. There are no programmes on this channel at present.
2: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगुबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5273
5: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
2: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
5: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
2: फोन गर्नुहोस् 0635905511
6: वर्षा यदि सुन्न यहाँ टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
9: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707644
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779
11: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
12: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
13: ओमकार
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार
12: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
12: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434
14: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
16: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
14: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास ब्याङ्क
9: सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98562062676।
0: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
19: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694570056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

मेरे भाई वाले हाथ करे सुबह ने कतई थानोस

0: சவாரி போ, கொடுக்க சொல்ல. ராஜஸ்மார் ராஜஸ் के सेवा गरौँ होला महाराज हजुरको?
1: पर्दैन पर्दैन, म यही बाटो हिँडिरहेको थिएँ, नाचगान हुँदो रहेछ, रमाइलो गर।
0: महाराज की जय, महाराज की जय, महाराज की जय, महाराज की जय। ए मेचिनी, महाराज छुनो गाकी परबा
2: हुकुमले कसलाई त्यस्तै भैरी कर्किनला।
0: महाराज, यो पानी नचल्ने जाति त्यस्तै हो, हजुरको धर्म भ्रष्ट होला कि भनेर रोकेको हो महाराज।
2: यी हाम्रै हुनेवाला महाराज,
0: मैले जानिन, तिनी त
3: पानी नचल्ने। यदि यिनको जात पानी नचल्ने हो भने आजकै मितिदेखि यिनको जात पानी चल्ने बनाइदिए, रक्त मेरा हुकुम बिना जत्रो पाए त्यत्रो गर्ने त फेरि काकी साकी भइस।
0: महाराज, यसो आज्ञा नहोस्, मेरो आउँदा पुस्ताले पनि मलाई सराध्ने छन् महाराज। निगारोस् महाराज, निगारोस्, मलाई माफ गरिदिनु, मलाई माफ गरिदिनु महाराज, यसो आज्ञा नहोस् महाराज।
3: यसलाई चारपट मोडी, सुँगुरको पाठा भिरा, ढेङ्ग्रो ठटाई, सात गाउँ घुमाए, यसको चार चार दिनु उपरान्त शाका सन्तानलाई छोई छिटो गर्ने सबै काटिने छौ। जङ्गेले बोलो त बोलो।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: होइन यसो आमा कहाँबाट चलेको
12: कुटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
12: गतिलो ठाउँ चाहिँ कहाँ छ?
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9850603324।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार. राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ. समाचार कक्षबाट म रिमा तपाईँ मिलाइ 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली बात्रा एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ. अब समाचार विस्तारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ. जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीबाट 40,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले बुधबार विशेष अदालत काठमाण्डुमा आरोप पत्र दर्ता गरेको हो. अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो. जग्गा रोका राख्ने प्रक्रिया मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग घुसको बार्गेनिङ गरेको र बिहान विभिन्न वाहनामा दुःख हैरानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जानकारी दिएको छ. छानबिनका क्रममा कण्डेलले भ्रष्टाचार निवारण ऐन 2059 अन्तर्गतको कसुर गरेको पुष्टि भएपछि आयोगले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो. आयोगले उनलाई 40,000 रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको भुक्तानी कैद सजायको माग दावी सहित मुद्दा दायर गरिएको छ. नेपाली कांग्रेसले पोखरा महानगरपालिकाभित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाको राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति शुरू भएको छ. पोखरा 33 समूह 2 स्थित सतीगोला हाइड्रो पावर लिमिटेडको 2200 मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालिएको हो. पोखरा विद्युत प्राधिकरणका प्राविधिकले गनुगमन गरी मिटरमा सिलबन्दी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ. आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ. उत्पादन शुरू भएसँगै पहिलो 15 दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणका लागि विद्युत उपलब्ध गराइनेछ. त्यसपछि आयोजना व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक

दुईवटा टर्बाइन आफ्नो जडान गरिएको कम्पनीले जनाएको छ। लिमिटेड एउटा आधित विद्युत 2 किलोमिटर लामो प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ। सो दूरीमा 5 टावर निर्माण गरिएका छन्। तीमध्ये 3 टावर जंगल क्षेत्रमा परेका छन्। बराबर अनुसार प्रसारण लाइन निर्माणका लागि वन मन्त्रालयबाट स्वीकृत प्राप्त गर्न ढिला हुँदा आयोजना लक्ष्य अनुसार सञ्चालनमा आउन सकेन। त्यसै कारण उत्पादन शुरू गर्ने समय करिब 6 महिना पछाडि धकलिएको हो। निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लगो दोसार प्रसारको अवस्था बारे अनुगमन गरेका छन्। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोडिएको सुन्दर बजार नगरपालिका एक पाउदी बजार तथा गोर्खासँग सीमाना जोडिएको राइनास नगरपालिका सात अवलम्बी सीमा क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेत, सत्र प्रहरी नायब परीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय बोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायतका सहभागी हुनुहुन्थ्यो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ्दो लागू औषध प्रयोग न्यूनीकरण तथा बाहिर जिल्लाबाट भित्रने सीमा क्षेत्र हुँदै हुन सक्ने सम्भावित औसार पसारको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी सचिवालयमा कार्यरत दिननाथ अधिकारीले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्यसहित 82 लाख रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइएको। नगरपालिकाका अनुसार कुल 82 लाख रूपियाँको लागतमा खरिद गरिएका उपकरणहरू बुधबार नगरपालिका परिसरबाट वितरण शुरू गरिएको छ। माग गरेका योग्य कृषक र कृषि उद्यमीहरूलाई समेट्ने गरी खरिद गरिएका कुल 140 विभिन्न प्रकारका आधुनिक कृषि उपकरणहरू हस्तान्तरण गरिएको छ। कृषि प्रविधिको प्रयोगमा किसानहरूको पहुँच बढाउन नगरपालिकाको कृषि बजेटलाई सहित सदुपयोग गर्न यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास दिएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ्दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। नगर उप प्रमुखको बहादुर विकार राजुका अनुसार आधुनिक उपकरणहरूको प्रयोगले जोताई गोडमेल प्रशोधन तथा अन्य कृषि कार्यमा समय लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्छ भन्ने उत्पादकता वृद्धि गर्न समेत ठूलो सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोगको विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सृजना गर्ने तथा युवा पुस्तालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख दीप कुमार उपाध्यायले बताउनु। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने काली गण्डकी नदी रामदीमा नमुना टाइड आर्च पुल निर्माण भएको छ। यहाँको स्याङ्जा र पाल्पा जोड्ने नमुना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट फिल स्टील ट्यूब आर्च ब्रिज टाइट आर्च हो। पुल सेक्टर पोखराले निर्माण गरेको यस्तो पुल भूटानमा एक र चाइना तथा दुबईमा प्रशस्त रहे पनि नेपालमा भने पहिलो एक स्थान मात्र रहेको रामनदी रामदी मोटरेबल पुल 120 मिटर लम्बाइ र 11 मिटर चौडाइ रहेको छ। यहाँ निर्माण भएको नयाँ पुल 2028 सालमा बनेको ट्रस ब्रिज भन्दा 27 मिटर बढ़ी लम्बाइ रहेको पुल सेक्टर पोखराको प्रमुख कृष्ण राम प्रसाद अधिकारीले बताउनुभयो। सन् 2037 गते 3 वर्षमा सक्ने गरी हिम सगरमाथा प्रणाली चितवनले ठेक्का सम्झौता गरे पनि डिजाइन समयमै नबन्दा र सामग्री भारत तथा विभिन्न तथा विज्ञ चीनहरूबाट समयमै नआउँदा निर्माणमा ढिला भएको 27,71,600 रूपियाँमा सम्झौता भएको। अब पुल दुई साइडमा सामान्य काम र रंगरोगन मात्र गर्न बाँकी रहेको अधिकारीले बताउनुभयो। पुरानो ट्रस ब्रिज नहुँदा भारवाहक सवारी सदा रोडद्वारा समस्या बनेको थियो। नयाँ पुल 70 मेट्रिक टन क्षमताको छ। नगरपालिका 4 दगनाममा बस्ती संरक्षण योजना निर्माण भएको छ। शिल्प दल स्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत दगनामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको। संघीय सरकारले विनियोजन गरेको रु 3 करोड़ बजेटबाट दगनाम गाउँको

0: कान्छी गाउँको फेदी बानकोट र कुस्माकोलाको किनारोमा तटबन्ध निर्माण भएको रगुङ गाउँपालिका चारका वडाध्यक्ष प्रवीण गर्बुजाले बताउनुभयो। निर्माण कम्पनी डस्टीले चैमनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2081 सालमा सान्द्रसम्ममा काम सक्ने गरी 2078 माघ 21 गते 8,17,65,000 रूपियाँमा ठेक्का सम्झौता गरी र फिना प्राकृतिक जुगलजेबीले काम थालेको थियो। पाँच वर्षदेखि निर्माणाधीन भवनको हालसम्म भौतिक प्रगति 68% मात्र छ। समयमा भवनको काम नसकेर नगरपालिकाले मासिक 1.5 लाख बढी घर भाडामा खर्च भइरहेको छ। तोकेको समय 55% मात्र काम गरेको निर्माण कम्पनीले पहिलो पटकको 6 महिना र दोस्रो पटक 2082 असार 17 गते सम्म म्याद थपेको थियो। दोस्रो पटक थपेको समय पनि काम नसकिएपछि फेरि म्याद थप्ने नथप्ने बारे अनुरोध भएको जयमय नगरपालिकाको प्रमुख हरिहर शर्माले बताउनु। भनेपछि काउन्सिलमा एउटा विद्यालयको जग्गामा 3 वटा विद्यालय सञ्चालन भएको पाइएको छ। काउन्सिल नगरपालिका 3 विश्वनगरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा काउन्सिल 3 मै रहेको साहित्य स्मृति मावि र काउन्सिल 8 मा रहेको ज्ञानेन्द्रय माविले भोग चलन गरिरहेका हुन्। जनता माविको नाममा रहेको 12 बिघा 16 कठा 11 धुर जग्गामा ज्ञानोदय माविले 19 कठा 19.5 धुर र साहित्य स्मृति माविले 3 बिघा 6 कठा 3.5 धुर जग्गा प्रयोग गरेको विवरण नगरपालिकामा पठाइएको छ। सबैदेखि नगरी पोखरामा साहसिक खेल बन्ची जम्पिङ प्रति भारतीय पर्यटकको आकर्षण बढ़ेको पाइएको छ। पोखरा महानगरपालिका 17 रातो पोखरामा बन्जी नेपाल सञ्चालनमा ल्याएको बन्जी जम्प गर्नेमा 100 भन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। गत जेठमा 500 जनाले बन्जी जम्पिङ गरेकोमा त्यसमध्ये 50% साहसिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेन्चर पालिका अध्यक्ष गुरूदत्त खरेलले जानकारी दिनुभयो। 1 महिनामै कम्पनीले त्यसबाट 37,50,000 भन्दा धेरै बढ़ी आमदानी गर्न सफल भएको छ। उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ असारमा बन्जी जम्प गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सडक तथा हवाई बहुत सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमनमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय दैनिक जस्तो भारतीय युवाहरूको समूह बन्जी जम्पिङ गर्न आउने गरेको पाइएको छ। विदेशमा रोजगारी तथा उच्च शिक्षाको लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुमसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढ़ेको छ। उनीहरूका लागि बन्जी जम्पिङ छुट्टीको विशेष आकर्षण बढ़न थालेको अध्यक्ष खरेलको भनाइ छ। हवस् त हामीलाई दिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। तिनजेलसम्मको लागि सहपरिवारलाई दिनुहोस्। राम्रोसँग जालडुगाको चुकुलाई शुद्ध होला, औषधि खाने बाँकी छ भने पनि औषधि खाएर शुद्ध होला, साथै श्रेणीमा 1 बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS@sukladakai@gmail.com।

0: शुक्ल गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
4: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
5: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री।

0: भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856285587।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
9: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
10: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
11: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
10: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
11: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
12: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
10: थप जानकारीको लागि 0656-563-130।
12: कृषि विकास कार्यालय तनहुँ, दमौली।
13: चलिरहेको देखिनु भन्यो।
14: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्ड का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान हरू, टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 9856303024।
17: शुक्ला गण्डकी एफएम 97.6।
18: घटना, दुर्घटना,
19: कला, संस्कृति,
18: स्थानीय, राष्ट्रीय, अन्तर्राष्ट्रिय, खेलकुद,
19: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
20: समाचार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असार महिनाको 25 गते बिहिबार, असार कृष्ण पक्षको नवमी तिथि उपरान्त दशमी तिथि, अंग्रेजी मिति अनुसार जुलाई 9 तारीक सन् 2026 नेपाल सम्बत 1146। सूर्यदेव बिहान 5:15 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। प्रमुख समाचारका शीर्षकहरूबाट।

मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, सिभिल अस्पतालका फार्मेसी अधिकारी सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। एमाले उपाध्यक्ष पौडेललाई थप 5 दिन हिरासतमा राख्न अनुमति, 40,000 घुस लिएको आरोपमा मनाङका नासु कडेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर। पोखराकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाबाट 22 मेगावाट उत्पादन शुरू। शुक्ला गण्डकीका किसानलाई 50% अनुदानमा हाते ट्राक्टर वितरण जारी। इरानसँगको युद्ध विराम अन्त्य भएको ट्रम्पको घोषणा र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले बुधबार बसेको मन्त्री परिषद बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संचारकर्मीहरूसँग बैठकका निर्णय सार्वजनिक गरेका छन्। मन्त्री परिषदको हिजोको निर्णय अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरत साक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ। त्यस्तै कैलाली स्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ। बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण नियमावलीहरू पनि स्वीकृत गरेको छ। मन्त्री परिषदले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन नियमन नियमावली 2083 तथा शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको हो। यसै गरी कारागार नियमावली 2083 पनि स्वीकृत प्रदान गरिएको छ। मानव अधिकार संरक्षण र प्रबन्धनका लागि मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना तथा सुशासन सुदृढीकरणका लागि भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिको योजना पनि बैठकले अनुमोदन गरेको छ। प्रशासनतर्फ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बोलाउनका लागि विपक्षी एमाले सभामुख डीबी अर्यालसँग माग गरेको छ। एमालेका सांसद राजेन्द्र कुमार राईले विपक्षी दलहरूले उठाइरहेको विषयमा जवाब दिनका लागि प्रधानमन्त्री शाहलाई संसदको बैठकमा बोलाउन माग गरेका हुन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद राईले सीमानाका विषयमा प्रधानमन्त्री शाहले अघि बोलेका कुराहरूको जवाब दिनका लागि सभामुखको रूलिङ गर्नुपर्ने बताउनुभयो। एक महिना 15 दिन भयो प्रधानमन्त्री बालेन्द्र शाहले यो रोस्टरमा विचार गर्नुभएको त्यो कुरा असम्बन्धित भयो भनेर प्रतिपक्षले एक स्वरमा कुरा राख्दै आएका छौं। राईले भन्नुभयो प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नु पर्यो, उहाँलाई डाक्नु पर्यो। सत्तारूढ स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद सन्तोष राजवंशले रोपाईको बेला मल आपूर्ति नभएको प्रसंग उल्लेख गर्दै सरकारले भात खान्छ कि के खान्छ भनेर प्रश्न गर्नुभएको छ। सम्मानित सभामुख महोदय, म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। बुधबार प्रतिनिधि सभा बैठकमा सांसद राजवंशीले भन्नुभयो मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन। श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले सामाजिक सञ्जालमा गाली गरेकै कारण पक्राउ गरी थुनामा पठाउन नहुने बताउनु भएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले सामाजिक सञ्जालमा सनी नसक्नु र देखिन सक्नु गाली गलोजको सिलसिला देखाएको र प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परेका सम्मको विषयमा सुनाउनु भएको छ। प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नुभएछ, उहाँलाई पक्राउ गरी कति दिन हिरासतमा राखेछ छाडिएको रहेछ, अहिले फेरि पुनः पक्राउ गरी प्रपक्षका लागि थुनामा पठायो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सचिने मौका दिनुपर्छ, जेएनजी हुन् वा युवा हुन्, सचिने मौका दिनुपर्दछ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद तथा म्याद थप गर्नका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले हिजो चौथो पटक म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप गरेको आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँ नयाँ मानेश्वर स्थित निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालको फार्मेसी अधिकृत सहित हिजो भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले जनही 2,91,34,547.37 रुपियाँ विगो कायम गर्दै 8 जना विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग साठ गाँठ गरी अस्पतालमा लागू औषधको आपूर्ति नभई बिल बीजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र बर्याङमा करोड़ औषधि म्याद गुजेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौजदात नरहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरेको हो। अख्तियारले निजामती कर्मचारी अस्पतालका फार्मेसी सेवा सञ्चालनमा संलग्न फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दीपा न्यौपाने, दीपा ढुंगाना, लवेन्द्र कुमार, दीपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, केशव राज न्यौपाने, शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारीलाई प्रतिवादी बनाइएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा सफाई पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई अत्याधिक दुर्व्यवहार अनुसन्धान आयोगमा पठाइएको छ। पूर्व पक्षका लागि केन्द्रीय कारागार थुनामा रहेका थापाले सफाई पाएका थिए। उनले सफाई पाए पनि अख्तियार र सम्पत्ति शुद्धिकरण विभागले उपस्थित गराइदिनु भनेकोले अख्तियार पठाइएको सुन्धारा कारागारका प्रशासक कृष्ण चपाकाईले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कडेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीबाट 40,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले बुधबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो। अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कडेललाई सेवाग्राहीबाट घुस र रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। जग्गा रोका राख्ने प्रक्रिया मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस को बार्गेनिङ गरेको र विभिन्न बहानामा दुःख हैरानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जानकारी दिएको छ। छानबिनका क्रममा कडेलले भ्रष्टाचार निवारण ऐन 2059 अन्तर्गतका कसुर गरेको पुष्टि भएपछि आयोगले कार्यवाहीकी प्रक्रिया अगाडि बढ़ाएको हो। आयोगले उनलाई 40,000 रूपियाँ विगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दावी सहित मुद्दा दायर गरेको हो। नेपाली कांग्रेसले संविधान संशोधनबारे बिहिबार पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा संविधान संशोधनमा पार्टीले दृष्टिकोण सार्वजनिक गर्न लागेका हुन्। कांग्रेसले यसअघि नै संविधान संशोधन अध्ययन गरेर सुझाव पेश गर्न विज्ञ समिति गठन गरेको छ। सही समितिले आयोजना गर्ने कार्यक्रम मार्फत सभापति थापाले पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन्। पोखरा महानगरपालिकाभित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति शुरू गरेको छ। पोखरा 33 मुसेडाँडा स्थित सेटी खोला हाइड्रो पावर लिमिटेडको 22 मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालेको हो। नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरी मिटरमा सिलबन्दी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ। उत्पादन शुरू भएसँगै पहिलो 15 दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणका रूपमा विद्युत उपलब्ध गराइनेछ। त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री शुरू गर्ने लिमिटेडका निर्देशक दीपक बरालले बताउनुभयो। सोमबार विद्युत प्राधिकरणका प्राविधिकहरूले अनुगमन गरेका हुन्। मिटरमा सिलबन्दी गरेपछि उत्पादन शुरू भयो। बरालले भन्नुभयो अब 15 दिन विद्युत प्राधिकरणलाई बिजुली उपलब्ध गराइनेछ, त्यसपछि व्यावसायिक रूपमा जानेछौ। यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालन गरिएको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। पोखरा 33 टिकलागमा बाँध निर्माण गरिएको छ। त्यहाँबाट पानी खसा सुरुङ मार्ग हुँदै पुरिटार स्थित पावर हाउसमा पुर्याइएको छ। पेनस्टक पाइप मार्फत पानी खसालेर विद्युत उत्पादन भइरहेको छ। आयोजनाका लागि 3,106 मिटर लामो सुरुङ निर्माण गरिएको छ। पावर हाउसमा 11 मेगावाट क्षमताका 2 टर्बाइन जडान गरिएको कम्पनीले जनाएको छ। लिमिटेडले उत्पादन विद्युत 2 किलोमिटर लामो प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। सोदूरीमा 5 टावरहरू निर्माण गरिएका छन्। तीमध्ये 3 टावर जंगल क्षेत्रमा परेका छन्। बरालका अनुसार प्रसारणलाई निर्माणका लागि वन मन्त्रालयबाट स्वीकृत प्राप्त गर्न ढिलाइ हुँदा आयोजना लक्ष्य अनुसार सञ्चालनमा आउन सकेन। त्यसै कारण उत्पादन शुरू गर्न समय करिब 6 महिना पछाडि धकेलिएको हो। लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लागू औषध ओसार पसारको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोड़िएको सुन्दर बजार नगरपालिका एक पाउदी बजार तथा गोर्खासँग सीमाना जोड़िएको राईनस नगरपालिका साथ गरम बेसी क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब परीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लाबाट बढ़दो लागू औषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमा क्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसार पसारको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दीननाथ अधिकारीले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले कृषकको उत्पादन लागत बढ़ाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य सहित 82 लाख रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्महरूलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइएको हो। नगरपालिकाका अनुसार कुल 82 लाख रूपियाँको लागतमा खरिद गरिएका उपकरणहरू बुधबार नगर परिसरबाटै वितरण शुरू गरिएको छ। माग गरेका सबै योग्य कृषि र कृषि उद्यमीहरूलाई समेट्ने गरी खरिद गरिएका कुल 140 वटा विभिन्न प्रकारका आधुनिक कृषि उपकरण हस्तान्तरण गरिएको हो। कृषि प्रविधिको उपयोगमा आधुनिक कृषि उपकरण हस्तान्तरण गरिएको छ। कृषि प्रविधिको उपयोगमा किसानहरूको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्न यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकतामा दिएको बताउनुभयो। नगर उप प्रमुख खुम्बहादुर विक राजुका अनुसार आधुनिक उपकरणले प्रयोगले जोताई गोडमेल प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्नेछ भने उत्पादकत्व वृद्धि गर्न समय ठूलो सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सृजना गर्ने तथा युवा पुस्ताहरूलाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख दीप कुमार उपाध्यायले बताउनुभयो। गण्डकी र लुम्बिनी जोड्ने काली गण्डकी नदी, राम नदी, रामदीमा नमूना टाइट आर्च पुल निर्माण गरिएको छ। यहाँको स्याङ्जा र पाल्पा जोड्ने नमूना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट पिल स्टील युट्युब ट्युब गरेको कंक्रिट पिल स्टील ट्यूब आर्च ब्रिज टाइड आर्च हो। पुल शेखर पोखराले निर्माण गरेको यस्तो पुल भूटानमा एक र चाइना तथा दुबईमा प्रशस्त रहेको पनि नेपालमा भने पहिलो हो। एक स्पान मात्र रहेको रामनदी रामदी मोटरेबल पुल 120 मिटर लम्बाई 11 मिटर चौडाई छ। यहाँ निर्माण भएको नयाँ पुल 2028 सालमा बनेको ट्रस्ट ब्रिज भन्दा 27 मिटर बढ़ी लम्बाई रहेको पुल सेक्टर पोखराका कृष्ण प्रसाद अधिकारीले बताउनुभयो। विक्रम सम्मत 2079 असार 30 गते 3 वर्षमा सक्ने गरी हिम सगरमाथा प्रणाली चितवनले ठेक्का सम्झौता गरे पनि डिजाइन समयमै नबन्दा र सामग्री भारत तथा विज्ञ चीनबाट समयमै नआउँदा निर्माणमा ढिलाइ भएको थियो। 27,71,09,600 रूपियाँमा सम्झौता भएको र पुलमा दुई साइटमा सामान्य काम र रंगरोगन गर्न मात्र बाँकी रहेको अधिकारीले बताउनुभयो। पुरानो ट्रस्ट ब्रिज जीर्ण हुँदा भारवाहक सवारी साधन ओहोरदोहोरमा समस्या बनेको थियो। नयाँ पुल 70 मेट्रिक टन क्षमताको छ। नागदीको रघुगंगा गाउँपालिका 4 दोकनाममा बस्ती संरक्षण योजना निर्माण भएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत दोकनामको बस्तीलाई जोखिम भएको पहिरो र नदी कटान नियन्त्रण गरिएको संघीय सरकारले विनियोजन गरेको रू 3 करोड़ बजेटबाट दोकनाम गाउँको फेदी, कान्छी गाउँको फेदी, पानाकोट र कुस्मा खोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगंगा गाउँपालिका 4 का वडा अध्यक्ष प्रवीण गर्बुजाले बताउनुभयो। 100 भन्दा बढ़ी घर परिवारहरूको बसोबास रहेको दोकनाम ग्रामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेको वडा अध्यक्ष गर्पुजाले बताउनुभयो। दरभंग गाउँपालिकाको केन्द्र मौवाफाँडदेखि दगनाम हुँदै दर्मिजा चिमखोला कुइने मंगले जोड्ने सड़कलाई पनि सुरक्षित बनाएको छ। उक्त योजना निर्माणका लागि रू 2,25,69,929 हिमालयन कन्स्ट्रक्सन ताण्ड पेशोर हिमालयन बिल्डर्स देवीले 2082 साल फागुन 29 गते ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीको ढिला सुस्तीले जैमनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको 5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2081 असार मसान्तरसम्ममा काम सक्ने गरी 2078 माघ 21 गते 8,17,62,000 रूपियाँमा ठेक्का सम्झौता गरी रफिना प्रकृति एजुगलजेबीले काम थालेको थियो। 5 वर्षदेखि निर्माणाधीन भवनको हालसम्म भौतिक प्रगति 68% मात्र छ। समयमा भवन काम नसकिँदा नगरपालिकाले मासिक 1.5 लाख बढ़ी रकम घर भाड़ामा खर्चिरहेको छ। तोकेको समयमा 55% मात्र काम गरेको निर्माण कम्पनीले पहिलो पटक 6 महिना र दोस्रो पटक 2082 असार 17 गतेसम्म म्याद थपेको थियो। दोस्रो पटक थपिएको समय पनि काम नसकिएपछि फेरि म्याद थप्ने नथप्ने बारे अन्यल रहेको जैमनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो। नवलपुरको काउसतीमा रहेको एउटा विद्यालयको जग्गामा 3 वटा विद्यालय सञ्चालन भएको पाइएको छ। काउसती नगरपालिका 3 विष्णुनगरमा रहेको जनता माध्यमिक विद्यालय माभिको नाममा रहेको जग्गामा काउसती 3 मै रहेको शहीद कृष्ण मावि र काउसती 8 मा रहेको ज्ञानोदय माविले भोग चलन गरिरहेका छन्। जनता माविको नाममा रहेको 12 बिघा 16 कट्ठा 11 धुर जग्गामध्ये ज्ञानोदय माविले 19 कट्ठा 19.5 धुर र शहीद स्मृति माविले 3 बिघा 6 कट्ठा 3.5 धुर जग्गा प्रयोग गरेको विवरण नगरपालिकामा पठाएको छ। पर्यटकीय नगरी पोखरामा साहसिक खेलवञ्ची जम्पिङ प्रति भारतीय पर्यटकहरूको आकर्षण बढ़ेको पाइएको छ। पोखरा महानगरपालिका 17 राते पहिरामा बन्जी जम्पिङले सञ्चालन पोखरा महानगरपालिका 17 रातो पहिरामा बन्जी नेपालले सञ्चालनमा ल्याएको बन्जी जम्प गर्नेमा सबैभन्दा बढ़ी भारतीय पर्यटक रहेका छन्। अनि गत जेठमा 500 जनाले बन्जी जम्प गरेकोमा त्यसमध्ये 50% साहसिक भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेन्चर प्रणालीका अध्यक्ष दुर्गा दत्त पोखरेले जानकारी दिनुभयो। एकै महिनामा कम्पनीले त्यसबाट 37,50,000 रूपियाँ भन्दा बढ़ी आमदानी गर्न सफल भएको थियो। उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख जेठ र असारमा बन्जी जम्प गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सर्वप्रथम हवाई महोज सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा गर्नमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय दैनिक जस्तो भारतीय युवाको समूह बन्जी जम्प गर्न आउने गरेको पाइएको छ। विदेशमा रोजगारी तथा उच्च शिक्षाका लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढ़ेको छ। उनीहरूका लागि बन्जी जम्प छुट्टीको विशेष आकर्षण बढ़न थालेको अध्यक्ष खरेलको भनाई छ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकम जोसले फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। जिल्लाको गर्भोजङ बागरूमुक्ती क्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फोहोरलाई एकम जोसले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो। एकम प्रमुख राजेश गुप्ताका अनुसार आर्थिक वर्ष 2082-83 साउनदेखि असार मसन्तसम्ममा जिल्लाका 3 पालिकाहरूमा संकलन गरिएका 22,189 केजी नकुहिने विभिन्न प्रकारका फोहोरहरूलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरिएको जानकारी दिनुभयो। एक्याम्प प्रमुख गुप्ताका अनुसार चालु वर्षको 12 महिनामा मुस्तामा संकलन गरिएको फोहोरलाई 2,581 बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो। एक्याम्प जनसुन कार्यालयका अनुसार चालु वर्षको भदौमा 644 केजी, कार्तिकमा 860, मंगिरमा 1,556, पुसमा 1,351, फागुनमा 1,888, चैत्रमा 2,462, वैशाखमा 2,230 र असारमा 6 पटक गरी 10,659 केजी फोहोर पोखरा स्थित ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रणाली प्रशोधन केन्द्रमा पठाइएको छ। गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्, अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
12: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, 98463283811।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त आजु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077078।
20: हजुर, दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
21: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। अब बाँकी रहेका खबरहरू। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचन एफसे हिजो 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो नेप्से 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो। अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्किएको एंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डिल नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्नो प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई शुरूमै काटेर हटाउनु पर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मो जलमार्गमा तेल बोकेको तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफू 80 धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको छ। त्यसपछि ट्रम्पले यस्तो बनाई आएको हो, तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बराइन्डको बेदमा रहेका अमेरिकी सैन्य पूर्वधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। फिफा विश्वकप फुटबल